0: अफ्रिकाको युगण्डा पुर्याइयो, चार दिन राखेर प्रजातान्त्रिक गणतन्त्र कङ्गो किन्सामा पुर्याइयो भनेर आजको कान्तिपुर दैनिकमा डङ्की रुट हुँदै अमेरिका छिर्न 125 करोड खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा खबर छापिएको छ।
1: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन शीर्षकमा गोरखापत्र दैनिकमा खबर छ। नेपाल सरकारले कार्यान्वयनको निर्णय गरिसकै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ्ने भएको छ। महानगरभित्र रहेका सरकारी सार्वजनिक ऐलानी पर्ती डहर गुठी जग्गामा भएको अतिक्रमण हिनामिना र गैर कानूनी उपभोगको सम्बन्धमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न 2049 पुस 26 गते उक्त आयोगको गठन गरिएको थियो। आयोगले 2052 सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 2 दशकभन्दा बढ़ी समय बितिसक्दा पनि तत्कालीन राजाको शासनकालमा गठित आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा अहिलेसम्म कुनै पनि सरकारले चासो देखाएको थिएन। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै सो फिर्ता गर्न र दोषीमाथि कारवाही गर्न समेत सिफारिश गरेको थियो। उक्त आयोगले 3 वर्ष लगाएर सरकारलाई दिएको प्रतिवेदनले काठमाडौँ महानगर क्षेत्रभित्र मात्र 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको देखाउँदै सो जग्गा रोक्का राखी सरकारको नाममा फिर्ता ल्याउन र संलग्न व्यक्तिहरूलाई कारवाही गर्न सुझाव दिएको थियो।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बीपी राजमार्ग अन्तर्गत काभ्रे पलान्चोको नवबुद्ध नगरपालिका दुई बुच्चाकोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलान्चोका अनुसार बनेपाबाट अरोसी गाउँपालिका 6 सुगुरे सादी गरेको अरनीको यातायातको 23X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना यात्रु घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक रविन विष्टले बनेपाबाट अरोसीतर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो 2:15 अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोर्समा खसिएको बताउनुभयो।
2: सरकारले घरमै बसेर सेवा लिन पाइने लक्ष्य सहित सार्वजनिक सेवा प्रणालीलाई डिजिटल बनाउने घोषणा गरे पनि व्यवहारमा भने त्यो अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अनलाइन सेवा शुरू भएको दावी गरिए पनि अधिकांश सरकारी सेवा अझै कागजी प्रक्रियामै सीमित रहेका छन्। परिणाम स्वरूप सेवा ग्राहीहरूलाई कार्यालय धाउन, कागज बोक्न र घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कायमै रहेको छ।
1: विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1-4 राखिएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसमितिले स्वीकृत गरेको छ।
2: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा शुक्रबार फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने भनेको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेश गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो।
2: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीहरूलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण फेक स्टाम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीहरूलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिने मौका दिएको हो।
1: गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा चलेर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङको सभाहालको निर्माण शुरू भएको छ। उच्च अदालत विराटनगरको प्रबलीकरण समेत समाधान चलिरहेको छ। जेएनजी आन्दोलनमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका 4 भवन मध्ये एउटा निर्माणाधीन, प्रमुख जिल्ला अधिकारी आवास भत्काउने ठेक्का, सहायक प्रमुख जिल्ला अधिकारी आवास तथा पुरानो प्रशासन कार्यालय भत्काउने कार्य समेत चाँडै शुरू गरिने भएको छ।
2: मध्य प्रदेश सरकारले बजेट फ्रिज हुने समस्या न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि नयाँ रणनीति अप्नाउन लागेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले विगतमा अनुपयुक्त तथा कार्यान्वयन गर्न नसकिने योजना बजेटमा समावेश गरिँदा ठूलो रकम खर्च हुन नसकेर फ्रिज हुने समस्या देखिएको बताउनुभयो।
1: कर्णाली प्रदेश सरकारले निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले 5 निर्देशनालयलाई खटुवा गरी जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको हो। जिल्ला कार्यालयमा परिणत हुने निर्देशनालयमा पूर्वाधार, विकास, खानेपानी, सिंचाई, ऊर्जा, कृषि, पशुपन्छी लगायत रहेका छन्।
2: ट्राफिक जाम अत्याधिक हुने तिनकुने जडीबुटी खण्डमा फ्लाइओभर अन्डरपास निर्माणको काम थाल्न 1.5-2 वर्ष लाग्ने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण सहयोगमा यसको निर्माण गर्न लागेको हो। 2 भदौ 2082 बसेको मन्त्री परिषद बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट 34.49 करोड जापानी येन अर्थात् करिब 30.08 करोड नेपाली रुपियाँ सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेसँगै निर्णय प्रक्रिया अगाडि बढाउन बाटो खुलेको हो।
1: ग्लोबल आईएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ। शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा। मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। पश्चिम एसियामा विद्यमान अशान्ति हट्ने विश्वास बढेको छ। अमेरिका र इरान बीच जारी युद्ध समाप्त गर्न उच्च राजनीतिक तहमा सहमति भएको दावीसँगै शान्तिको सम्भावना देखिएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै मुलुकलाई दिगो शान्तिका निम्ति सम्झौताका प्रयासलाई अधिकतम प्रयोग गर्न आह्वान गरेसँगै शान्तिको प्रयास समेत सार्थक हुने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध टुंग्याउन उच्च राजनीतिक तहमा स्वीकृत भइसकेको दावी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गर्नुभएको जनाइएको छ। तथापि इरानले वार्ताको सबै कुरा मिलेको भने स्वीकार गरेको छैन।
2: नेपाली खबरमा अब खेलकुदका खबर। सर्वाधिक 5 पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो 6ौं विश्वकप उपाधिको पर्खाइमा छन्। सन् 2002 ब्राजिललाई उपाधिले पर्खिरहेको छ। सोही अभियान अन्तर्गत ब्राजिलले विश्वकप फुटबल 2026 आफ्नो पहिलो खेल बलियो मोरक्को विरूद्ध खेल्दैछ। यसैबीच मेक्सिको जितमा गोल भन्दा बढी रातो कार्ड प्राप्त भएको छ भने विश्वकप फुटबल अन्तर्गत शुक्रबार दक्षिण कोरियाले पुनरागमन जित हात पारेको छ।
1: अब विचार तथा विश्लेषण। फुटबलको महापर्व शीर्षकमा गोर्खापत्र दैनिकमा प्रजित साक्यको विचार छापिएको छ। विश्वकप फुटबलको 23 संस्करण अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भइसकेको छ। विश्वका 101 खेलाडी आफ्नो जीवनकै उत्कृष्ट खेल खेलेर 5 हप्तापछि फिफा विश्वकप ट्रफी चुम्ने पर्खाइमा छन्। विश्वकप फाइनल अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा जुलाई 19 हुनेछ। सो राति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुहुनेछ।
2: शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको असर। 8 शताब्दीमा निर्माण भएको मुस्ताङको ऐतिहासिक स्थल घर छोन किल्ला सहित विभिन्न प्राचीनकालीन सभ्यता झल्किने गरी ढुङ्गामा विभिन्न कला कोदिएको छ। अहिले यस स्थानमा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउन थालेका छन्। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानले असर परेको विषयमा आजको गोर्खापत्र दैनिकमा शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ।
1: जटिल शहरका विसङ्गत रहर शीर्षकमा नागरिक दैनिकमा सौभाग्य बालीको विचार छापिएको छ। काठमाडौँको वास्तविक चुनौती ट्राफिक वा प्रदूषण मात्र होइन, सबैभन्दा ठूलो प्रश्न हो। नेपाली युवाले आफ्नै देशमा सम्मानजनक भविष्य देख्न सक्छन्। राष्ट्रको सफलता त्यही दिन प्रमाणित हुनेछ जब सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य हुन्छ। काठमाडौँ लाखौं नेपाली सपनाको केन्द्र हो। अवसरसँगै यहाँ संघर्ष, असमानता र निराशाका कथा पनि उत्तिकै गहिरा छन्। राजधानीले सफलताका उज्याला अनुहार देखाउँछ, तिनका पछाडि लुकेका पीड़ा र बलिदान कमैले देख्छन्। पीएचडी गरेको श्रीमती र व्यवसाय गर्ने सपना बोकेका श्रीमानको कथा आजका हजारौं नेपाली युवाको प्रतिनिधि कथा हो। अवसरको अभाव, ऋणको बोझ र आर्थिक असुरक्षाले उनीहरूलाई विदेश जाने कठिन निर्णय लिन
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: यस यामाहा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
4: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।
5: यस समय सूचकका साथमा
6: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 5369 53 98 5507 0061 र 98 5507 0053।
7: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4940 4493 580 र 98 5506 4040।
8: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 30 गते शनिबार, सन 2026 जुन 13 तारिक अधिक जेठ कृष्ण पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको दाङको रेडियो बङ्गला चुली 91.7 मेगा हर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट।
1: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
1: विश्वकप फुटबलको रौनक थपिँदै ठुलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ्दो, सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
4: पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सृजना हुन्छ।
0: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति बने।
1: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो, अहिले बिहान 7:15 अमेरिका र पाराग्वेले खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा
6: हेलो आयन के छ
7: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के छ माडीतिर? हाम्रो नेपालमा
6: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
7: भिडियो अन गर न यार।
6: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
7: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
8: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौं। टेकमाइन्डलाई
10: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
0: अदालतले नेपाल वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीशद्वय टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको सञ्चालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यही वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई हिजो बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यता क्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, अब छनौट समितिको सिफारिसमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै सर्वोच्चको अर्को आदेश पनि छ। सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरुपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्द्वकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनको मानवाधिकारको गम्भीर उल्लङ्घनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले भनेको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न पनि परमादेश गरेको छ। सशस्त्र द्वन्द्वमा समावेश बाल सैनिकहरूलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको खबर कान्तिपुरले लेखेको छ। यस्तै हिजै नै सर्वोच्च अदालतले कर्मचारी सङ्गठन खारेजीको आदेशलाई अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। कर्मचारी सङ्गठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खुल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको हो। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेस गर्ने आदेश गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भोलिदेखि असार 3 गतेसम्म हुने परराष्ट्र मन्त्री खनालको चीन भ्रमणलाई नेपाल चीन सम्बन्धको भविष्य, बिआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ्दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको क्रममा मन्त्री खनालले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिस्ट पार्टी सिपिसीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालले हालै भारतसँग सम्बन्ध सुधार र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिएपछि चीनले पनि नेपालको विदेश नीतिको दिशालाई नजिकबाट नियालिरहेको छ। यही पृष्ठभूमिमा हुन लागेको भ्रमणको प्रमुख उद्देश्य बेजिङलाई नेपाल कुनै एक शक्ति केन्द्रतर्फ नढल्किएको र सन्तुलित कूटनीति नै सरकारको मूलनीति भएको चीनसामु विश्वास दिलाउनु रहेको विश्लेषण गरिएको छ।
0: नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खोलेको छ। उल्लेखित सार्वजनिक जग्गा तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने प्रक्रिया पनि अगाडि बढ्ने भएको छ। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै फिर्ता गर्न र दोषीमाथि कारवाही गर्न समेत सिफारिस गरेको थियो। त्यही सिफारिस कार्यान्वयन गर्ने हिजोको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। यसैबीच भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको खबर गोर्खा पत्रले लेखेको छ।
1: खाद्यान्न बिक्रीका लागि एक समय बस्ती आसपास गल्ला मण्डी हुन्थे। सिजन अनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मण्डी अर्थात् भण्डारमा बिक्री गर्थे। ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मण्डी व्यापारिक केन्द्र रहेका थिए। खाद्यान्न र वस्तु विनिमय गर्ने भएका कारण 12 महिना चहल पहल हुन्थ्यो। सहरीकरणसँगै गाउँघरमा व्यापारिक केन्द्र बने, किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्ला मण्डी हराउन थालेका छन्। पहिलेका गल्ला मण्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन्। घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढेको छ। गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढेको पनि किसानहरू गुनासो गर्छन्। पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायलाई जीविकोपार्जन गर्नै धौधौ हुन थालेको कपिल वस्तु 2 रमतहलामा श्याम ट्रेडर्स सञ्चालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताउनु भएको छ। गल्ला भण्डार हराउनुको एउटा कारण मधेसमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो। देशको अन्न भण्डार भनिने मधेसका खेत पलटिङले चिराचिरा रहेका छन्, जसका कारण उत्पादकत्व दिनानुदिन घट्दो छ। फेरि यो गल्ला व्यापार मण्डी जति बने आधुनिक बजार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: कायाकैरनमा विश्वकप फुटबल र सामूहिक रूपमा खेल हेर्ने संस्कृतिको विषयमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: पहिलाई मन पर्ने ओखति साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ, ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: बाढीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा।
6: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउने आदेश, परराष्ट्र मन्त्री खनाल भोलिदेखि चीन भ्रमणमा जाँदै रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात् बाउन्ड्री वर्किङ ग्रुप बिडब्लुजीले दक्षिण सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको कार्य सुरु गरेको छ। बिडब्लुजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकीमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरम्मत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरम्मत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र 10 गजामा देखिएका समस्याको समाधान गरिसकेको बाँकीका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले होहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै फर्काएको दृश्य सामाजिक सञ्जालमा देखिन्छ। नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि जेठ 17 नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीय बासिन्दाले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनैतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको छ।
6: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थीमध्ये धेरैको उत्तर पुस्तिकामा शिक्षकले प्राप्ताङ्क जोड्न नै गडबड गरेको पाइएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्ताङ्क शिक्षकहरूले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 अङ्क ल्याउने विद्यार्थीको अङ्क 7 मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए। परीक्षा नियन्त्रक टुक्राज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अङ्क प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अङ्क प्राप्त गरेको भए पनि इन्ट्री गर्दा 0 कायम भएर नतिजामा एनजी पनि आएको थियो। यस वर्ष विद्यालयमा उत्तर पुस्तिका परीक्षण गरेका कारण नतिजामा आशंका गर्दै आवेदन आवेदन दिने विद्यार्थीको संख्या बढेको थियो। गएको वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झन्डै 34,000 आवेदन दिएका छन्। यस पटक पनि त्रुटि संख्या वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाउनु भयो। अघिल्ला वर्षहरूमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबार 80 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ, जसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ, अर्थात् 5.73% विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर आएको खबर कान्तिपुरले लेखेको छ।
7: विश्वकप फुटबलका धेरै खेलहरू रातिको समयमा हुने भएकोले सार्वजनिक ठाउँमा ठूलो पर्दा राखेर सामूहिक रूपमा खेल हेर्ने भिड बढ्न थालेको छ। खेल प्रेमीहरूका लागि यस्तो व्यवस्था उत्साहको विषय भए पनि सुरक्षा चुनौतीहरू पनि देखिन थालेका छन्। रातिको समयमा ठूलो संख्यामा मानिस भेला हुँदा भिड व्यवस्थापन, पार्किङको अव्यवस्था, झैझगडा तथा चोरीका घटना हुन सक्छ। त्यस्तै अत्यधिक आवाज, जाँडरक्सी खाने तथा सार्वजनिक ठाउँको अनुशासन कायम राख्नु पनि चुनौतीपूर्ण बन्न सक्छ। सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा खेल प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। थप जानकारी विकास चापागाईबाट।
8: काठमाडौँको तहाचल बस्ने साइरेस श्रेष्ठसँग 20 वर्ष अघि सन् 2006 विश्वकप फुटबल हेरेको अनुभव छ। त्यसबेला टेलिभिजनमा एन्टिनाको प्रयोग गरी हेरिने विश्वकप फुटबल अहिले प्रविधिको विकाससँगै सबैको पहुँचमा पुगेको छ, तर पनि केही चुनौती रहेको उहाँ बताउनुहुन्छ।
9: फरक क्वालिटी वाइज त अब पहिला हेर्दाखेरि ब्ल्याक एन्ड व्हाइटमा हेर्न सुरु गरेको थियौँ हामीले त, अनि त्यही हो च्यानल पनि राम्ररी आउँदैन थियो, एन्टिनाको जमाना थियो पहिला, सबैले एक्सेस त थिएन हेर्नलाई। अहिलेको टाइममा सबैसँग एक्सेस हुँदा पनि तर अब त्यही पेमेन्टको कुरामा चाहिँ अब मिडल क्लास अनि हायर क्लासहरूले त अभियसली सक्नुहुन्छ, उहाँहरूले त किनेरै हेर्नुहुन्छ, तर सबैजनाले चाहिँ हेर्न नपाउँदाखेरि चाहिँ अलिकति चित्त चाहिँ दुख्छ।
8: यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा सुरु भएको विश्वकप फुटबलका खेल हुने समय नेपाली समय अनुसार अनुकूल छैन। उता दिउँसोमा खेल हुँदा यता राति हुन्छ। कतिपय सार्वजनिक ठाउँमा ठुलो पर्दा लगाएर पनि खेल प्रेमीहरू भेला भएर हेर्ने गर्छन्। यस्तो बेला विशेष गरी महिला र बालबालिकालाई सुरक्षाको दृष्टिकोणबाट केही समस्या पर्न सक्छ भन्नुहुन्छ पोखराका सिद्धार्थ गौतम।
10: त्यो अब मान्छेमा डिपेन्ड गर्छ, मान्छेको सोच र नियत कस्तो छ भन्ने कुरामा। आफूले गएर गेम हेर्नु त रमाइलोको लागि हो, तर त्यही सोचले कति मान्छेले नहेर्न सक्छ, त्यही सोचलाई फाइदा लिन सक्छ, तर सेक्युरिटीहरू अलिकति टाइट चाहिँ हुनुपर्छ। हेर्न त वर्ल्ड कप फुटबल भनेको फुटबल हो, रमाइलो हो, त्यो जयझगडा चाहिँ हुनु भएन।
8: एकातर्फ रातिमा खेल, अर्कोतर्फ सार्वजनिक ठाउँमा गएर खेल हेर्न चुनौती, अनि घरमै टिभीमा खेल हेर्न छुट्टै पैसा तिर्नुपर्ने बाध्यता रहेको काठमाडौँका किसु आङ्लावती गुनासो गर्नुहुन्छ।
11: डिफेन्स त धेरै छ, अब पहिला अब टाइम जोनले गर्दा पनि अब हाम्रो गेममा त राति हुन्छ, रातिको 11-12 अनि 2-3 7 हुन्छ। त्यही भएर स्पेसली अब म कलेज पढ्नेलाई पनि अब बिहान उठेर गेम हेर्नु हुन्छ कि रेडी पनि हुनु भन्ने हुन्छ। कलेज वर्क भएको बेला चाहिँ साह्रै गाह्रो हुन्छ, कतारदेखि चाहिँ सब्सक्रिप्सन लिनुपर्ने त्यो भएको थियो। राइट्सहरू पनि अब वर्ल्ड कप महँगोमा बेच्छ, अनि अब कम्पनीले जसरी पनि प्रफिट खानै पर्छ। त्यही भएर
8: काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। पूर्व स्वीकृति नलिई रातको समयमा ठुलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलिन सक्ने हुँदा सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बताउनुहुन्छ।
12: कतिपय व्यक्तिहरूले चाहिँ मादक पदार्थ सेवन गर्ने अवस्था र समाजमा उल्लङ्घन गर्ने अवस्था पनि हुन सक्ने भएको हुनाले अब बालबालिका महिला पनि अब सार्वजनिक स्थानमा प्रदर्शन गर्ने र त्यहाँ चाहिँ सबैजना जम्मा हुने हो भने आजको समयमा सबैलाई पूर्ण सुरक्षाको प्रत्यावृत्ति दिनलाई अलिकति चुनौती हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसको पूर्व जानकारी होस् र हामीले स्पेसिफिक यहाँ यसरी चाहिँ सार्वजनिक प्रदर्शन हुँदैछ, यहाँ समूहमा जम्मा हुँदैछन् भन्ने पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सिर्जना हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो तयारी गरेका छौँ। अहिले
6: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: हर घर हुनेछ
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालयको सेवा प्रवाहमा सुधार देखिएको छ। ती कार्यालयहरूले कर्मचारी थपेर बिदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली सुरु गरेर भए पनि सेवाग्राहीलाई शास्तिमुक्त बनाउन थालेका छन्। अहिले लामो लाइन र समय नलाग्ने, कागजातको फोटोकपी बोकिरहनु नपर्ने भएको छ। सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय व्यवस्थापन भएको छ। यातायात व्यवस्था कार्यालय चाबहिलले शनिबार र बिदाको दिन पनि सेवा प्रवाह गरिरहेको छ। बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म कार्यालय खोलिएको छ। यो कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स शनिबार र आइतबार पनि लिन सकिन्छ। चाबहिल कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन शनिबार र आइतबार मात्र होइन बिदा नभएको दिनमा पनि बेलुका 6 बजेसम्म सेवा दिइरहेको छ। नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चाबहिल कार्यालयले आधा घण्टामा सेवा गराएको काम सम्पन्न गर्ने गरेको छ। कार्यालयका प्रमुख पेशल कुमार पोखरेलले चाबहिल कार्यालय सेवा गराएको चाप रहने ठाउँ भएको बताउनुभयो। साथै उहाँले सेवालाई प्रभावकारी र छिटो छरितो बनाउन प्रक्रियामा प्रवेश गरेपछि 30 मिनटमै काम सक्ने समेत बताउनु भएको छ। लाइसेन्स लिन आउनेको चाप बढेपछि बिहान 7 बजेदेखि नै वितरण गर्ने गरेका छौँ उहाँले भन्नुभयो। शनिबार र आइतबार पनि 9 बजेदेखि 3 बजेसम्म वितरण हुन्छ। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुसी भएका छन्। काम छिटो हुँदा सेवाग्राही खुसी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: अब विदेशको खबर। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति बन्नुभएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति $10 खर्ब भन्दा धेरै रहेको छ। बिबिसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आइपिओ पछि उहाँ खर्बपति बन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आइपिओ मार्फत सर्वाधिक $75 अर्ब संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको सेयरको रकम झन्डै $8.66 अर्ब छ। अमेरिकी बजारमा सन् 2026 जुन 12 कारोबार सुरु भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अरू 4 धनी व्यक्तिको कुल सम्पत्तिभन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झन्डै 1/3 मात्रै छ। एलोन मस्कको सम्पत्ति ताइवान, स्विडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्रभन्दा पनि ठुलो भएको छ। 54 वर्षीय मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्युरालिङ्क, द बोरिङ कम्पनी जस्ता अरू प्रविधि कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। त्यस्तै सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात् ट्विटर पनि उहाँकै हो।
5: अब खेल खबर। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एन्ड हर्ज गोबिना बीचको खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्ज गोबिनासँग 1-1 बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिचले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए, तर बोस्नियाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान 7:15 आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी सुरुवात गरेका छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। काभ्रेको नमोबुद्ध नगरपालिका 2 पुच्चा कोटको बिपी राजमार्गमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। बनेपाबाट रोसी खार्पा चोकतर्फ छुटेको 5-3-83-98 नम्बरको पूर्व रनीको यातायातको बस अनियन्त्रित भएर सडकबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।
5: गैराती पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकीको हिमाली र पहाडी भेगका थोरै ठाउँ तथा बाँकी पहाडी र तराई भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको एक दुई ठाउँमा भने ठुलो पानी पर्न सक्ने अनुमान छ।
4: पोर्चुगल सरकारले डिपोर्ट अर्थात् निष्कासनको अवस्थामा पुगेका झन्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टिआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानुनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआइएमएले नक्कली प्रमाणीकरण अर्थात् फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानुनी सङ्कटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिएको हो।
5: पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड राइड हेलिङ मस्यौदाप्रति सरोकारवालाले असन्तुष्टि जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: काया कैरनमा अब पालो उखानको,
5: जति धेरै मानिस उति धेरै कुरा।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानुन बनाउन आदेश।
4: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
5: विश्वकप फुटबलको रौनक थपिँदै ठुलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ्दो, सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
4: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति।
5: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो, अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षक माओविनले बनाउनु भएको कार्टुन लिएका छौँ। संसद बैठकमा उठेर विरोध गरिरहने श्रम संस्कृति पार्टीका अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ श्रम संस्कृति पार्टी लेखिएको कार्यालय अघिल्तिर अर्क साम्पाङ जस्तै देखिने मान्छे छन् अनि पत्रकारसँग उनी भन्दैछन्, संसदमा किन नगारे, त्यस्ता बस्ने ठाउँमा नि के जानु हौ, उठ्ने भए पो दौडेर जानु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ।

0: 93.2 स्वदेश एफएम।
1: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्म हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत संसारभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। र त्यसै गरी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। आज शनिबारको दिन नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम पनि हो। हामी यसमा विभिन्न विषयका बारेमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, कूटनैतिक विषयका बारेमा पनि चर्चा परिचर्चा गर्ने गर्दछौँ। आदरणीय श्रोता, नेपाली बहस यतिखेर हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। सुस्तामा फेरि तनाव, एसएसबी विरुद्ध प्रतिकार गरे नेपालीहरूले र भागाभागको स्थिति आयो। नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धको काम रोक्न 17 जेठमा एसएसबी आएपछि सुस्तामा तनाव छ। दुवै पक्षले निगरानी बढाएका छन् भने सम्बन्धित क्षेत्रमा कसैले प्रयोग नगर्ने सहमति भएको छ। तर शुक्रबार एसएसबी अनाधिकृत रूपमा नेपाली भूमिमा देखिएपछि स्थानीयले प्रतिकार गरेका छन्। यो सीमाको समस्या पटक पटक नेपालीहरूले झेल्नु परेको छ, बल्झिनु परेको छ। राष्ट्रियताको विषयमा कसैलाई धेरै चासो छ भने सीमामा बसेका नेपालीहरूको धेरै ठूलो चासो छ। सीमामा बसेका नेपालीहरूले सीमालाई जोगाएका छन्, देशको भूगोललाई जोगाएका छन् र पटक पटक हुने यस्ता खालका क्रियाकलापले गर्दाखेरि नागरिकहरू प्रताडित छन्, तनावमा छन्। संसदमा बोले जस्तो संसदमा बोलिदिएर सीमाको समस्या समाधान हुन सक्दैन। छारकुका नागरिकहरूले केही समय अगाडि भनेका थिए, नाभी, गुन्जीकुटी, लिपुलेक, कालापानी, काठमाडौँमा लिपुलेक र कालापानी दुख्दा हामीलाई अप्ठ्यारो हुन्छ, हिँड्ने बाटो छैन, भारतबाट पास लिएर हिँड्नु पर्छ, निकै समस्या हुन्छ तिङ्कर लगायतका क्षेत्रका बासिन्दाहरूलाई। त्यो विषय आएको थियो। त्यसैले गर्दाखेरि हामीले सीमाको विषयमा कूटनीतिक पहल गर्नुपर्दछ। सीमालाई बल्झाएर राजनैतिक रोटी सेक्ने काम कुनै पनि राजनैतिक दलहरूले गर्नु हुँदैन, कुनै पनि व्यक्तिले गर्नु हुँदैन। अहिलेको अवस्था त प्रधानमन्त्री स्वयंले नेपालले समेत भारतको सीमा मिचेको, अतिक्रमण गरेको भनिसके पछाडि यस्ता घटनाहरू थप बढी बढिरहेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ, चर्चा गर्न चाहन्छौँ। यतिखेर धेरै समस्याहरू छन्, यी समस्याको समाधान गर्ने जिम्मेवारी समेत अहिलेको सरकार, सत्ता र अझ भनौँ राष्ट्रिय स्वतन्त्र पार्टीको टाउकोमा जनताले दिएका छन्। तपाईँलाई थाहा छ, आज कन्सुलर सेवा विभागमा दैनिक करिब 800 सेवाग्राही आउने गरेका छन्, जसमा सरकारले घरमै बसेर सेवा लिन पाइने लक्ष्यसहित सार्वजनिक सेवा प्रणाली डिजिटल बनाउने घोषणा गरे पनि व्यवहारमा त्यो अहिले लागू हुन सकिरहेको छैन। अनलाइनमा सार्वजनिक सेवा नारामै सीमित भएको छ। अब लाइन होइन, अनलाइन भनेको छ सरकारले, तर त्यो अनलाइन सेवा अझै पनि चुस्त दुरुस्त हुन सकेको छैन। नेपालको भूगोल कुहाउँदा कमिटमेन्टहरू महत्त्वकांक्षाहरू ल्याउँदाखेरि समस्या हुँदैन, तर नेपालको भूगोललाई नै बिर्सेर गरिने नाराहरू नारामा मात्र सीमित हुने गरेका छन्। यस्तो विषयमा सरकार निकै धेरै जिम्मेवार बन्न सक्नुपर्दछ। नागरिकका समस्याका विषयमा सरकार अगाडि बढ्नुपर्छ। 1 अर्ब बढीको वित्तीय अपराध गरेको खुलासा भएको छ। दीपक भट्ट र ठुला व्यापारी घराना जोडिएको नेपालको वित्तीय क्षेत्रलाई यो यसले तरङ्ग सिर्जना गरेको छ। यो विवाद अहिले अदालतमा प्रवेश गरेको छ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउँ, दीपक भट्ट, सुलभ अग्रवालदेखि लिएर भिरकुट स्टक ब्रोकर तथा सन्दीप चाचन अग्रवाल हुँदै मनोज कुमार लाल कर्णदेखि लिएर साहिल अग्रवाल, उपासना पौडेल, मनोज कुमार, शिशिर गैरी, दीपक कुमार श्रेष्ठ, सुव्य अग्रवाल, ऋषिराज मोर, शरद ओझा, मदन दाहाल, राजबहादुर शाह, सुमेर शमशेर, जबराज श्रेष्ठ, मृगेन्द्र नाथ, रिमाल सिद्धान्त, झुन्झुनवाला, शेखर गोल्सा, रोहित गुप्तादेखि लिएर सुभाष बहादुर श्रेष्ठ, चिरायु भण्डारी, रितेश प्रधानदेखि कृष्ण अग्रवाल, राजकुमार मोर, प्रताप मान श्रेष्ठ, शंकरलाल अग्रवाल, अमित मोर, नरेश कुमार रोका, सुरेन्द्र थापा, रामकुमार यादव लगायतहरूले करिब करिब 1 अर्ब बराबरको बिगो दावी गरिएको छ। नेपालमा कसरी वित्तीय अपराध हुँदो रहेछ, नेपालमा कसरी देशलाई खोक्रो बनाउने खेलहरू हुँदो रहेछ र सरकारले कसरी संरक्षण गर्दो रहेछ भन्ने खालको एउटा ज्वलन्त उदाहरण यो हो। यति ठुलो महाठग देशलाई नै समस्या पार्ने गरी, देशलाई नै ब्ल्याकलिस्टमा पार्ने गरी भएको यो ठगीको अहिले पर्दाफाश भएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशनको तयारी तीव्र पारेको छ। नारायणी किनारबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी एकपटक नारायणीमा गएर गर्जिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको भरपूर रूपमा तयारी गरेको छ। अब जनतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सन्देश दिन चाहेको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टी वैधानिक ढङ्गले अगाडि बढ्यो, अब जनताको जिम्मेवार पार्टी भएर अगाडि बढ्यो। हिजो तपाईँहरूले हामीलाई जिम्मेवार तुल्याउनु भयो, अब चाहिँ हामी जिम्मेवार भएर अगाडि बढ्छौँ भनेर महाधिवेशन गरिसके पछाडि रवि लामिछानेको नेतृत्वमा एउटा फेरि एउटा समिति आउँदैछ, कमिटी आउँदैछ, केन्द्रीय समिति आउँछ र त्यो केन्द्रीय समितिले देश र जनताको लागि, समग्र नागरिकको लागि काम गर्ने अठोट सहित नारायणीबाट फेरि जुम्राउँदैछ। आजले श्रोता आज हामी चर्चा गर्न चाहन्छौँ अहिलेको अवस्थामा, आज हामी देश जनता र राष्ट्रका विषयमा सरकारले खेल्नुपर्ने भूमिकाका विषयहरूलाई पनि आज उठाउन चाहन्छौँ। यतिखेर नेपाल जुन सीमाको विषयमा, कूटनीतिक विषयमा, मध्य पूर्वमा भएको तनावका कारणले गर्दाखेरि, यस यावत समस्याका कारणले गर्दाखेरि देश अप्ठ्यारो परिस्थितिमा छ। आज बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चले एउटा आदेश दिएको छ। सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न समेत परमादेश जारी गरेको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुनेछौँ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू,
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ,
2: मादक पदार्थ र लागु औषध सेवन नगरौँ,
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ,
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
5: ल देख्नु भएन, औषधि हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइएमई बैंक सबैका लागि बैंक डिशोम फाइबरनेट।
1: यतिखेर हाम्रो बेसमा नेपाली कङ्ग्रेसका सांसद नरेन्द्र केरुङ हुनुहुन्छ। केरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। गुड मर्निङ केरुङजी, सुन्दै हुनुहुन्छ?
7: हामी
1: पनि एकदम ठिक छ, सदन हेरिरहेका छौँ। सदन कस्तो छ अहिले? सदनमा तपाईँ चाहिँ कस्तो भूमिकामा हुनुहुन्छ? सदन राम्रो ढङ्गले अगाडि बढाएको छ? सत्ता पक्षले सही ढङ्गले अगाडि बढाएको छ सदनलाई, कार्यपालिकाले?
7: कार्यपालिका र सत्ता पक्षले सदनको आवश्यकता महसुस गरेनन्, तर प्रतिपक्ष अब के अरे अहिलेको हाम्रो जहिले कार्यकारी प्रमुख र सत्ता पक्षलाई सदन खासै चाहिएको जस्तो उहाँहरूको साइकोलोजी बुझिँदैन। सदन चाहिँ उहाँहरूको बाधा जस्तो, उहाँहरूको चाहिँ काममा चाहिँ रोकावट गर्ने, कहाँ बाटोमा चाहिँ काँडा जस्तै एउटा चाहिँ अवरोधको रूपमा उहाँहरूले फिल गर्नुभएको छ। अब सदनको महत्त्व बारेमा, संसदको महत्त्व गरिमाको र मर्यादाको बारेमा उहाँहरूलाई कमै नलेज पनि छ त्यसो त, र कार्यकारी प्रमुखलाई पनि सदन चाहिँ नभइदिए हुन्थ्यो भन्ने किसिमको उहाँको साइकोलोजी बुझिँदा सदनलाई चाहिँ अब विभिन्न किसिमका चाहिँ उहरू विभिन्न किसिमको चाहिँ नि इस्युहरू निकाल्ने र त्यो इस्युको माध्यमबाट संसद अवरुद्ध नै भइराखोस् भन्ने उहाँहरूको इच्छा र चाहना छ।
1: तपाईँहरूको इच्छा पनि त त्यस्तै छ नि त, संसद नचलोस्, बजेटमा छलफल नहोस्, सकेसम्म यिनीहरूलाई गलाउन सकियोस् भन्ने छ नि त नरेन्द्रजी।
7: होइन होइन खेमजी, के छ भने तर नेपाली काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष र अन्य दलहरू जिम्मेवार र विगतदेखि संसदीय अभ्यासमा खारिएर आएका पार्टीका सदस्यहरू होइन प्रतिनिधि सभा सदस्यहरू हुनु भएको कारणले गर्दाखेरि एउटा आफैले एक स्टेप पछि हटेर भए पनि जनताको सार्वभौम सत्ता सम्पन्न संसद जहाँबाट जनताका आवाजहरूलाई बुलन्द गरिन्छ, जहाँबाट चाहिँ जनताका आकाङ्क्षाहरूलाई सम्बोधन गरिन्छ, जहाँबाट चाहिँ जनताका पीडाहरूमा मलमपट्टि लाइन्छ, हो त्यो संसदलाई चाहिँ निरन्तर गर्नुपर्छ।

0: संसदमा अरूले हुँदैन, प्रधानमन्त्री नै उपस्थित चाहियो, किन उहाँको अनुहार हेर्न बहुत मन परेको छ तपाईँहरूलाई प्रधानमन्त्रीको?
1: होइन, उहाँको अनुहार हामीले देखिराखेकै अनुहार हो पहिले काठमाडौँ महानगरपालिकाको मेयर भएदेखि नै. तर कतिपय यता यस्ता इस्युहरू हुन्छन् कि जुन संसदमा के अरे सार्वभौम संसदहरूले सांसदहरूले उठाएको कतिपय विषयवस्तुहरूले चाहिँ र राष्ट्रिय मुद्दाहरू विवादित मुद्दाहरू उहाँकै कारणले उत्पन्न भएका मुद्दाहरूको छिनोफानो त उहाँकै मुखारविन्दबाट हुनु पर्यो नि त.
0: अनि उहाँको मुखारविन्दुबाट त नहुने स्थिति आयो, उहाँको मुखारविन्दु त नचल्ने भयो नि त. उहाँको मुखारविन्दुबाट त शब्द बाण आइसके पछाडि त त्यसले त अर्को तनाव गर्न थाल्यो नि त राष्ट्रपतिलाई.
1: होइन, अब त्यो उहाँहरूको आफ्नो आन्तरिक विषयवस्तु, उहाँहरूको के तयारी थियो, आकस्मिक रूपमा उहाँ चाहिँ छापा मार्शैलीमा उपस्थित हुनुभयो अनि त्यहाँदेखि सम्पूर्ण अब देश र मुलुकका विरुद्धमा चाहिँ आफ्नो विष भ्रमण गरेर जानुभयो, त्यो उहाँहरूको आफ्नो तयारी होला. अब त्यसको कार्यकारी प्रमुख भएपछि संसदमा आउँदैछु भन्ने सभामुखलाई जानकारी हुनुपर्ने हो भएको होला. सभामुखले चाहिँ नि अब यो विषयवस्तु पर प्रधानमन्त्रीले भन्ने एक आपसमा दुईटा सम्माननीय अथवा सभामुख र कार्यकारी प्रमुख बीचमा सल्लाह भएको होला, त्यही अनुसार चलेको होला भन्ने लाग्दछ. हामीले त कार्यकारी प्रमुखलाई सानो ठाउँ देख्दैनौँ. संसदको चाहिँ प्रमुख भनेको चाहिँ सभामुख हो. उहाँ यो लेभलमा चाहिँ नै देशको यत्रो ठुलोको लेभलमा चाहिँ उहाँहरूको आपसमा सल्लाह भएकै होला भन्ने लाग्दछ. होइन, हामीले त अनुमान गर्ने केही त हो नि.
0: अब अहिलेको अवस्थामा जुन किसिमले सदनमा बजेटको छलफल हुनुपर्ने हो, तपाईँहरूको भूमिका चाहिँ अब त्यहाँ कस्तो रहन्छ? बजेटमाथि छलफल हुन सुरु भयो, अब सांसदहरूको धारणा राख्ने काम सुरु भयो, फेरि अर्थमन्त्रीले करका दर हेरफेर गर्यो भनेर तपाईँहरू फेरि आन्दोलित हुनुहुन्छ सदनमा.
1: उहाँले त्यस विषयमा स्पष्टीकरण दिनुभयो. यदि करका दरहरू एक रुपियाँ मात्रै देशलाई नोक्सानी हुने खालको भयो भने सार्वजनिक जीवन त्यागिदिन्छु र हामीलाई चुनौती दिनुभयो. लु, तपाईँहरू पनि त्यो किसिमको चाहिँ नै गल्ती कमजोरी भएमा आफ्नो सार्वजनिक जीवन त्याग्ने राजीनामा दिने त्यो किसिमको नैतिकता बोकेर आउनुहोस् भनेर चाहिँ उहाँले पनि च्यालेन्ज गर्नुभएको छ. होइन, तर बजारमा कुरा आइसकेपछि, सञ्चार माध्यममा कुरा आइसकेपछि, जनस्तरमा कुरा उठिसकेपछि त्यो कुरालाई त निर्क्यौल गर्नुपर्छ नि. उहाँको चाहिँ नि एउटा चाहिँ अनुहारमा अलिकति हिलो त लाग्यो नि त जे भए पनि, त्यस कारणले त्यो हिलो लागेको विषयमा त ध्रुवकालले त गर्नु पर्यो, बजारमा आएको विषयलाई प्रष्टीकरण त दिनु पर्यो.
0: यसको मतलब संसदीय छानबिन समिति अनिवार्य त्यसो भए शर्त हो तपाईँहरूको?
1: संसदीय समिति अभिगतका अभ्यासहरूमा त अब संसद अथवा मन्त्री अथवा त्यही विषयमा सम्बन्धित विषयवस्तुमा त्यस्तो किसिमको इस्युहरू आयो, मुद्दाहरू आयो भने त संसदीय छानबिन समिति बाटो टुङ्ग्याउँदाखेरि जनताको सार्वभौम संसद हो, जनताले पठाएको प्रतिनिधिहरू छन् त्यहाँ, जनताले पठाएकै प्रतिनिधिहरूबाट चाहिँ नि त्यस्ता कुराहरू टुङ्गियो भने उहाँलाई पनि अझै सजिलो. त्यसकारणले अन्य थर्ड पर्सनलाई ल्याउनुभन्दा उहाँकै समकक्षी अब के अरे प्रतिनिधि सभा सदस्यहरू को उपस्थितिमा त्यो विषयमा आपसमा चाहिँ छलफल गरेर बहस गरेर उहाँलाई चाहिँ क्लियरेन्स गर्दाखेरि राम्रो नि त. नभए त हिजो अस्ति भर्खरै गृहमन्त्रीको चाहिँ छानबिन आयोग जस्तै हुने भयो त.
0: गृहमन्त्रीले त क्लिन चिट लिएर आउनुभयो नि त, गृहमन्त्री माथि त तपाईँहरूको आरोप मात्र रहेछ नि त, उहाँले त केही पनि गर्नु भएको रहेछ, त्यो त सिस्टमको कमजोरी रहेछ नि त नरेनजी.
1: होइन, त्यो त त्यो विषयवस्तु अब सिस्टमको कमजोरी थियो थिएन त्यो उहाँले नै जान्ने विषयवस्तु, किनभने उहाँ आफै गृहमन्त्री हुनुहुन्छ. तर गृहमन्त्रीको नाममा जुन के अरे आएको विषयवस्तुमा छानबिन गर्ने आयोग त एउटा डमी आयोग न हो, जुन चाहिँ अब प्रधानमन्त्रीले अब सुदनजीले अथवा अन्यले जे भन्यो त्यही कुरा गर्ने त भएन, निष्पक्ष छानबिन गर्ने टाइपको समिति त होइन नि त त्यो. त्यस कारणले हामीले सुरुमै भनेका थियौँ त्यहाँनिर चाहिँ नि रहेका सदस्यहरू चाहिँ सत्ताको डर अथवा सत्ताको त्रास अनि सत्ताको आशमा चाहिँ तपाईँहरूको छानबिन को विषयवस्तु चाहिँ के अरे त्यसमा नफसोस् है भनेर त हामीले सदनमै उहाँहरूलाई सचेत गराएको थियो. तर आखिरीमा हामीले शङ्का गरे, बमोजिम नै भयो, यस्तै हुन्छ भन्ने थाहा थियो. यो कुराको
0: गृहमन्त्री फेरि फर्किनुहुन्छ, धोइबकाले गरेर ल्याइन्छ भन्ने थाहा थियो तपाईँहरूलाई? गृहमन्त्री आउने कुरामा तपाईँहरू ढुकाउनुहुन्थ्यो, प्रतिवेदन त सार्वजनिक भएको छैन नि त फेरि.
1: होइन, अब गृहमन्त्रीले यो विषयको सङ्केत चाहिँ पहिले नै दिनुभएको थियो. कसरी भने अब छानबिन आयोग गठन भयो, छानबिन आयोगले प्रतिवेदन बुझाउने बित्तिकै म कम ब्याक हुन्छु भनेर त उहाँले उहिले नै भनिसक्नु भएको थियो, पहिले नै सङ्केत
0: त्यो क्लियर नै थियो. उहाँको चाहिँ सचिवालयले नै काम गरिरहेको थियो नि त, गृह मन्त्रालयमा उहाँका सोखीहरू नै त्यहाँ काम गरिरहेको थिए. होइन,
1: गरिराखेकै थियो। अब त्यस कारणले गर्दाखेरि यो पनि बनाऊ समिति हुन्छ, सरकारले गठन गर्ने जति पनि अहिलेको समिति छ त्यो समितिप्रति हाम्रो विश्वास छैन। किन छैन भनेदेखि यही कुराले प्रमाणित गर्यो नि त, गृहमन्त्री सुदन गुरुङको विषयमा उठेका विषयवस्तु थियो, उहाँलाई सफाई त दियो तर यो त पनि बनाऊ।

0: औपचारिकता पुरा गर्ने मात्रै समितिले काम गरेर त उहाँको पनि राम्रो हुँदैन नि त। गृहमन्त्रीले अहिले सफाई पाउनु भए तापनि अब उहाँमाथि त प्रश्न त रहिरह्यो, किनभने उहाँले आफ्नै दायाँ आँखाको चालले चाहिँ नै नचाउने खालको समिति आयोग अथवा छानबिन समिति बनाएपछि अब त्यस्तै दिएको प्रतिवेदन उपर त अरू सर्वसाधारण जनता, सार्वभौम जनता, मिडिया होइनदेखि लिएर अन्य क्षेत्रहरू त विश्वस्त हुन सकेनन् नि त। त्यही कारणले अर्थमन्त्रीमाथि उठेको विषय वस्तु पनि त्यो आफ्नो बनी बनाउ डमी टाइपको चाहिँ नि छानबिन आयोगले सफाई दिनुभन्दा त संसदीय समितिले छानबिन गरेर उहाँलाई सफाई दियो भने त निट एन्ड क्लिन हुन्छ।
1: अब के छ, अब तपाईँहरू चाहिँ सजिलै तरिकाले संसद चल्न दिनुहुन्छ? तपाईँहरूको संसदीय दलका नेता भीष्मराज आङ्दामेले त अस्ति खरै दिनुभयो नि त होइन सदनमा?
0: होइन, अब उहाँले दिन जरुरी थियो, हामीले समय पर्खेर मात्रै बसेका थियौँ होइन।
1: अनि उहाँले भने जस्तो चाहिँ अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई बोलाएर होइन त्यहाँ चाहिँ अब मतदानै गर्ने स्थिति आयो भने पनि 181 जनाले चाहिँ होइन नेपालले भारतको सीमा मिचेकै हो भन्ने ठाउँमा चाहिँ ढ्याबड्याब हान्नुहुन्थ्यो, त्यहाँ चाहिँ मतदान गर्नुहुन्थ्यो होला म अनुमान गर्न सक्छु, भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको चिन्ता छैन भन्ने खालको भान भएको हो तपाईँहरूलाई? चिन्ता छैन देशको जनताको पक्षमा?
0: हामीलाई मात्रै भएको होइन त्यो किसिमको भान, त त्यो किसिमको भान त सर्वसाधारण तल भुइँ मान्छेहरूलाई पनि भएको छ। अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जति हुनुहुन्छ नि उहाँ त सत्ताको अब जो आफ्नो भूमिका र जिम्मेवारी के हो भन्ने विषयवस्तु भन्दा पनि सभामुखले भनिराखेको, सभामुखले आफ्नो अनाउन्स गरिराखेको विषयवस्तुहरूमा ढ्याप ढ्याप गरिराख्नु भएको हुन्छ कि, त्यसो भएको केमा ताली हान्ने, केमा ताली
1: हान्ने? ताली त आफ्नो आफ्नोले बोल्दाखेरि सबैले हान्छन् नि, आङ्दामेजी बोल्दाखेरि तपाईँले पनि ढ्याप ढ्याप हान्नु भयो नि त, हान्नु भएन?
0: होइन, राम्रो कुराहरूमा हान्ने हो, नराम्रो कुराहरूमा होइन। देशको सीमा हाम्रो नेपालले मिचेको छ भनेर सीमा विवादलाई चरम उत्कर्षमा पुर्याउने बेलामा ताली हान्ने विषयवस्तु होइन नि त त्यो त। त्यसो भएको हुनाले विवेक, विवेक भनेको उहाँहरूलाई एउटा प्रशिक्षण चाहिँ के दिइएको रहेछ भने अस्ति यो स्टाफ कलेजमा अनि माथिको के अरे सोल्टी होटलमा उहाँहरूलाई दिएको प्रशिक्षण चाहिँ सभामुखले अथवा आफ्नो पार्टीका कसैले गर्ने बित्तिकै ताली ठोकिहाल्नुपर्छ है भन्ने किसिमको उहाँहरूलाई प्रशिक्षण दिइएको रहेछ। त्यही प्रशिक्षण अनुसार चाहिँ उहाँहरू गर्दै हुनुहुन्छ। तर आफ्नो विवेक प्रयोग गरेर कुन विषयवस्तु देशका निम्ति हो, कुन विषयवस्तु देशको विरुद्धमा छ, कुन विषयवस्तु जनताको पक्षमा छ, कुन विषयवस्तु जनताको विरुद्धमा छ भन्ने किसिमको हाम्रो स्वविवेक हुन्छ नि। एउटा जनप्रतिनिधि भएर निर्वाचित भएर आइसकेपछि त जनताको प्रतिनिधि पनि त हो नि, राष्ट्रिय स्वतन्त्र पार्टीको उहाँहरू प्रतिनिधि हो, आफ्नो ठाउँमा छ, आफ्नो पार्टीको जिम्मेवारी पनि वहन गर्नुपर्छ। तर आफ्नो पार्टीको जिम्मेवारी वहन गर्ने सन्दर्भमा राष्ट्रद्रोह, देश विरुद्ध होइन चाहिँ नि सीमा जस्ता यस्ता गम्भीर विषयवस्तुहरूमा अलिकति आफ्नो विवेक प्रयोग गर्नुपर्छ भन्ने कुरा हो। हो त्यही कुराको कटाक्ष गर्नुभएको हाम्रो संसदीय दलको नेताले, त्यही भएको हुनाले अब उहाँहरूको यथार्थ चरित्र चित्रण उहाँले त्यो गर्नुभयो, हामीले गरिरहेछौँ। त्यो भएको हुनाले अब मैले फेरि अर्थमन्त्रीसँगै कुरा जोडेँ, अर्थमन्त्रीसँग उठेको विषयवस्तुमा जे जसो सत्य असत्य अर्थमन्त्रीप्रति हाम्रो आशंका छैन, तर बजारमा कुरा आएपछि, सञ्चार माध्यममा कुरा आएपछि, जनतामा त्यो जनताको कानमा त्यो पुगेपछि, सदनमा त्यो कुराले प्रवेश पाएपछि चाहिँ नि त्यो विषयबाट उहाँले के अरे उन्मुक्ति लिनुपर्दछ, सफाई लिनुपर्दछ। सफाईको निम्ति सबैभन्दा राम्रो उपाय संसदीय छानबिन समिति अवसरमा तिनो झिनो मसिनो कुराहरूमा अल्मलिने होइन भन्ने तर्कहरू पनि गर्नुहुन्छ उहाँहरू, तर यो झिनो मसिनो कुरा होइन। राष्ट्र सञ्चालनको क्रममा एउटा अर्थमन्त्रीमाथि लागेको यस्ता किसिमको आरोप झुटै होला नि, तर त्यो झुटो सही भनेर प्रमाणित त गर्नु पर्यो नि त, अन्य कुरा हो खेमजी।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद केरुङजी, नमस्कार।
0: धन्यवाद खेमजी।
1: उहाँ हुनुहुन्छ नेपाली कङ्ग्रेसका नेता सांसद नरेन्द्र केरुङ, आधारित श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ।
3: बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना,
4: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
5: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
6: 3 वर्षको शिक्षण शुल्क रु 50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123।
7: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
8: मोबाइल 98550-64040 र 98550-65260।
9: माया कुमारी ढकाल शीतलपुर माडी, पहिला घुमा बाबु मलाई पहिले देखाउन घुमा मा फाउन देखाउन घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छादेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु
10: सरकारले गरेका राम्रो कामको खुलेर समर्थन गर्छौँ नराम्रो कामको हामी खुलेर विरोध गर्छौँ
1: अनि नेपाली कङ्ग्रेसकै संसदीय दलका नेता भीष्मराज आङदामेले पनि त तपाईँहरूमाथि त निकै ठुलो आरोप लाउनु भयो नि त सदनबाट होइन रोस्टमबाट
10: प्रतिपक्षको धर्म नै आरोप लगाउने हो उहाँहरूले कहिले पनि रचनात्मक सुझाव दिन जान्नु भएन त्यही कारणले त हामी आज यो अवस्थामा छौँ उहाँहरू प्रतिपक्षहरूले रचनात्मक सुझाव दिन चाहेको थियो सुझाव दिन जानेको थियो भने त आज हामी यो अवस्थामा हुँदैनथ्यौँ हाम्रो परिवेश फेरिन्थ्यो होला नि
1: आङदामेजीको चिन्ता त राष्ट्रिय स्वतन्त्र पार्टी देश जनता र राष्ट्रको पक्षमा छैन उसले बाटो बिरायो भन्ने छ हो
10: होइन उहाँहरू यसो हो उहाँहरूले आफ्नो पार्टीको चिन्ता गर्दा हुन्छ हाम्रो पार्टीको उहाँहरूले चिन्ता गर्नु पर्दैन हामी देश र जनताप्रति प्रतिबद्ध छौँ देश र जनताको हितमा हामी जहिले पनि अग्रसर भएर लागिरहेका छौँ उहाँहरूले आफ्नो चिन्ता गर्दा हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ता उहाँहरूले गर्नु पर्दैन त्यो चिन्ता हामी आफै गरिरहेछौँ
1: होइन प्रधानमन्त्रीको अभिव्यक्तिमा पनि त तपाईँहरूले कसरी चयन भएको क्या केही पनि बोल्नु भएन त त्यसो भए
10: होइन यस्तो छ तपाईँको प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा हामीले पटक पटक बोलेका छौँ हामीले बोलेका कुराहरू उहाँ सुन्नुहुन्न र हामीले बोलेका कुराहरू उहाँ सुनाउनुहुन्न सुन्नुहुन्न र सुनाउनुहुन्न अनि उहाँले नसुन्ने र नसुनाए पछाडि कसले सुन्ने कसले देख्ने फेरि
1: होइन प्रधानमन्त्रीजीले त सीमाको विषयमा बोलेको अभिव्यक्ति त फिर्ता लिनु पर्दैन र भनेर रेकर्डबाट हट्नु पर्दैन केपी ओलीले तत्कालीन बेला चाहिँ केही शब्दहरू बोल्दा चाहिँ संसदका रेकर्डबाट हट्ने आज प्रधानमन्त्रीले चाहिँ यस्तो गैर जिम्मेवार भाषा बोल्दा नहट्ने भन्ने छ नि त प्रतिपक्षीहरूको त माग त
10: होइन यस्तो यो सीमा विवादको विषय चाहिँ के हो भने सीमा विवाद भनेको विषय चाहिँ सीमामा विवाद कतिखेर सिर्जना हुन्छ भन्दा कि त्यो राजनीतिक रूपमा सिर्जना हुन्छ कि त्यो सामरिक महत्त्वको कारणले सिर्जना हुन्छ यहाँ हाम्रो विषय त्यो होइन हाम्रो र छिमेक राष्ट्र भारतको बिचको विवाद भनेको नागरिक स्तरमा भएको विवाद हो नागरिकहरूले यताका नागरिकले उताको केही ऊ गर्ने भोग गर्ने उताका नागरिकले यता केही भोग गर्ने त्यो आधार छ केही ठाउँहरूमा हाम्रा सीमाहरूमा स्तम्भहरू सारिएका छन् त्यो केही ठाउँहरूमा सीमा स्तम्भहरू सारिएको छ त्यो विषय भनेको चाहिँ दुई देशका बिचमा कूटनैतिक रूपमा समाधान गर्ने विषय हो जसको लागि सरकारले कूटनैतिक नोट जारी गरेको छ इन्डियन भारत सरकारले पनि कूटनैतिक नोटको जवाफ दिएको छ अब यो विषयमा द्विपक्षीय सहमतिका आधारमा टुङ्ग्याउने भनेर हाम्रो पार्टी सभापति भारत भ्रमणमा रहेको बेला पनि इन्डिया र नेपालका बिचमा कायम कुराकानी भएको छ अब यो विषयलाई लिएर फेरि यसलाई अतिरञ्जित गर्नुपर्ने यति धेरै उहाँहरू डराउनु पर्ने के जरुरी भने
1: अनि यसको मतलब तपाईँले भन्न खोजेको सीमा सम्बन्धीका बहसहरूमा सीमापार अतिक्रमण र राज्यद्वारा अतिक्रमणका विषयमा प्रधानमन्त्रीले बोल्न जान्नु भएन त्यो विषय चाहिँ छुट्याउन सक्नु भएन वा चिप्लिनु भयो होइन यो कुरा त क्लियर भयो त्यसो भए
10: त्यसो पनि होइन त्यसो पनि सबभन्दा पहिला हामीले सीमा पार अतिक्रमणका विषयहरूलाई कसरी हेर्नुपर्छ भने ती दुई किसिमका हुन्छन् एउटा नागरिक स्तरबाट एकले अर्काका भूमिमा तपाईँको चाहिँ अतिक्रमण गर्ने कुरा हुन्छ भनेको त्यो अकुपाई गर्ने हुन्छ नि, अकुपाई गर्ने त्यसलाई चाहिँ खेती किसानीका लागि अकुपाई गर्ने हुन्छ। एउटा राज्य स्तरबाट सैन्य उपस्थितिमा सामरिक महत्त्वको क्षेत्र भएको क्षेत्रहरूमा आफ्नो राज्यको तर्फबाट उपस्थित गरेर हुन्छ, या राज्यको तर्फबाट उपस्थित भएर भएको विषय होइन कि नेपाल र इन्डियाको बिचको विवाद भनेको, या नागरिक स्तरबाट यताको उता उताको यता, जस्तो हिजो अस्ति मात्रै हामीले दोधारा चाँदनीको विषय देखिरहेछौँ, सुस्ताको विषय देखिरहेछौँ होइन, त्यहाँ
1: सुस्ताको विषयमा त नेपालीहरूले प्रतिकार नगरेको भए हेर्नुहोस् त, वर्दीधारीहरू चाहिँ त्यसरी चाहिँ प्रवेश गरेका छन् होइन भारतबाट एसएसबीहरू, यो कुराले दुख्दैन भने सरकार?
10: यो चाहिँ के हो त भन्दा वर्दीधारीहरू प्रवेश गरिसकेपछि नागरिकले त्यसको प्रतिकार गरे, राज्यको उपस्थिति त्यहाँ भएन, त्यो चाहिँ गलत कुरा हो फेरि, किनभने राज्यको उपस्थिति हुनुपर्छ, त्यहाँ सीमामा राज्यको उपस्थिति हुनुपर्छ, दुई पक्ष बिचमा फेरि उहाँहरूका बिचमा वार्ता हुनुपर्छ, राज्य स्तरका वार्ताहरू हुनुपर्छ र ती वार्ताबाट समाधान गर्नुपर्ने स्थिति आउनुपर्छ। नागरिकहरूले नै प्रतिकार गर्ने स्थिति चाहिँ आउनु हुँदैन, किनभने नागरिकहरूले प्रतिकार गर्ने नागरिकहरू नागरिक स्तरबाट एक नागरिकले अर्को देशको नागरिकमाथि अतिक्रमण गरे आक्रमण गर्ने त्यो परिस्थिति सिर्जना भयो भने त्यो राम्रो हुँदैन। तर यहाँ नेपाल र भारतको बिचमा त्यस्तो अवस्था होइन, यहाँ त नागरिक स्तरबाट नागरिक स्तरमा भोगाधिकार गर्ने कुरा मात्रैसँग विवादित छ, केही ठाउँहरूमा बाहेक, जहाँ केही ठाउँमा चाहिँ सीमा स्तम्भहरू यताउता भएका छन्, ती सीमा स्तम्भहरूको विषय त अब नेपाल र भारतको बिचमा छलफल भएर त्यस पछाडि उहाँहरूको बिचमा लगेरलाई चाहिँ हामी सौहार्दपूर्णबाट ढङ्गबाट दुई देशका प्राविधिकहरूको नापजाँचबाट टुङ्ग्याउने भन्ने कुरा भएकै छ त
1: होइन। अहिलेको अवस्थामा त अब संसदमा एउटा आवाज पनि उठ्या छ, तपाईँलाई थाहा छ, श्रम संस्कृति पार्टीका अध्यक्षले त अब सीमामा सेना पठाऊ, सेनालाई नपठाउनु पर्ने कारण के, यो कहाँ लेखिएको छ पठाउनु हुन्न भनेर, सीमा जोगाउनका निम्ति त उनीहरूको उपस्थिति किन नहुने, बुझ्नका लागि पनि किन जान नपाउने भन्ने आवाज उठिरहेछ नि त अहिले, होइन?
10: होइन, सबभन्दा पहिलो कुरा उहाँहरूले जहाँको विषयमा कुरा उठाइराख्नु भएको छ त्यो विषय अहिलेको विषय होइन, धेरै पुरानो विषय, जुन विषय महाकालीको विषयमा अनि त्यस पछाडि लिपुलेक लिम्पू लिम्पिया धुराको विषयमा तपाईँको महाकालीलाई यो देशको भूभाग हो भनेर खण्डित गरिदिने काम त आज ती साथीहरू जो रोस्टममा उभिएर बसेका छन्, जो रोस्टममा उभिएर देशको यति धेरै चिन्ता गर्नुहुन्छ, उहाँ साथीहरूको हिजोको नेतृत्वले गरिदिएको हो नि, उहाँहरूले भने होइन पानी आधा आधा हो, नदी साझा हो, महाकाली नदी साझा हो, पानी आधा आधा हो, कसले भनिदिएको त्यो? नेपालको अखण्ड भूभागलाई महाकाली नदी साझा हो भनेर किन भनिदिएको? जसको कारणले आज त्यहाँ समस्या आएको हो नि,
1: नेपालको
10: अखण्ड भूभाग थियो नि त, त्यो भूभागलाई खण्डित गर्ने काण्ड उहाँहरू गरे, त्यो विषयमा किन आखिर मिल्नुहुन्छ उहाँहरू? र सेना राख्ने विषय, सेना राख्ने विषय भनेको चाहिँ त्यस्तो परिस्थिति नेपाल र भारतको बिचमा सिर्जना भएको छैन, उहाँहरूले नेपाललाई उत्तेजित गराउन खोजिराख्नु भएको छ, कसको स्वार्थमा त्यो कुरा बोलिराख्नु भएको छ उहाँहरू? उहाँहरूले नेपाललाई र इन्डियाको बिचमा सेनाको स्तरमा राज्य स्तरमा एउटा खालको विवाद सिर्जना गर्न खोज्नु भएको छ, यो बिल्कुल हुन दिँदैनौँ हामी, किनभने यसलाई हामीले कूटनैतिक रूपमा नै स्वीकार समाधान गर्नुपर्छ, कूटनैतिक रूपमा नै स्वीकार गरेर जानुपर्छ र कूटनैतिक रूपमा नै यसलाई समाधानका बाटाहरू खोज्नुपर्छ।
1: होइन, अब दुई देश बिचको कूटनीतिक विवाद, सीमा विवादका विषयहरू डिप्लोमेटिक तरिकाले अगाडि बढाउँ र व्यापारिक हिसाबले चाहिँ र सामरिक हिसाबले अगाडि जाउँ भनेर तपाईँकै पार्टी सभापतिले भन्दै गर्दाखेरि, अब हामीले सीमाका विषय भन्दा पनि वान टु वान कनेक्टिभिटीका कुरा र व्यापारिक कुराहरूमा चाहिँ भारतसँग डिल गर्न पर्ने बेला भएन र भने यो सीमै सीमाका कुरा मात्रै उठाएर चाहिँ अन्य कुराहरू प्रभावित हुन थाले भन्ने आशयसहित उहाँले बोल्नु भएको छ, अब के सुधार हुन्छ सम्बन्धहरूमा?
10: होइन, बहुपक्षीय सुधारहरू गर्नुपर्ने अवस्था छ, त्यस कारण नै हाम्रो पार्टी सभापति त्यो बोल्नु भएको हो, किनभने यहाँ समस्या एक ठाउँमा मात्रै छैन, समस्या सीमामा मात्रै होइन, समस्या व्यापारमा पनि छ, समस्या नागरिकहरूको बिचमा पनि छ, समस्या रोटीबेटीका विषयमा पनि छ, समस्या नागरिकताका विषयमा पनि छ, यो यावत समस्या हिजो चाङ्लाएर राखिदिनु भएको छ, आज हामी बिस्तारै त्यसलाई पर्खेल्दैछौँ भनेपछि समय लाग्छ, उहाँहरूले त्यसलाई धैर्यता गर्न नसक्ने, पर्खन नसक्ने अनि खाली गाली मात्रै गर्ने र राज्यलाई उत्तेजित बनाउन मात्रै खोज्ने, यो चाहिँ अभिष्टता के हो उहाँहरूको त्यो बुझ्न सकिरहेको छैनौँ क्या हामी।
1: आसियाको माटोबाट सबैका लागि धेरै धेरै धन्यवाद, नमस्कार। मधुकुज कुमार चौला,
10: उहाँ
1: हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधु कुमार चौलालाई। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिता चाहन्छु, नमस्कार।
11: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6953 98-550-77-061 र 98-550-77-053
12: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
13: It's 7 o'clock. अहिले 7 बजेको छ।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 9 वडाहरूमा कुल 9,07,00,000 रुपियाँ बजेट सिलिङ पठाएको छ। नगर कार्यपालिकाले चालु आर्थिक वर्षको तुलनामा करिब 2-2,00,000 रुपियाँ कम हुने गरी ओडागत बजेटको सीमा निर्धारण गरेको हो। निर्धारित सिलिङ अनुसार ओडा नम्बर 1 1,08,00,000 रुपियाँ, ओडा नम्बर 2, 3, 6 र 7 जनही 98,00,000 रुपियाँ, ओडा नम्बर 4, 5 र 8 जनही 88,00,000 रुपियाँ तथा हनुमानझुला क्षेत्र समेत समेटिएको ओडा नम्बर 9 1,43,00,000 रुपियाँ बजेट सीमा प्रदान गरिएको छ। नगरपालिकाले ओडाहरूलाई बजेट तर्जुमाका लागि केही अनिवार्य मापदण्ड समेत तोकेको छ। ओडाले सडक बत्ती लगायत भुक्तानी गर्नुपर्ने अनिवार्य दायित्वका विषयमा बजेट व्यवस्था गर्नुपर्नेछ। त्यसै गरी ओडा स्तरीय खेलकुद प्रतियोगिता, संस्कृति तथा झाँकी प्रदर्शन, उत्कृष्ट किसान तथा पशुपालक कृषक छनौट र सम्मान जस्ता आन्तरिक असल अभ्यास प्रवर्धन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ। नगरको निर्देशन अनुसार ओडा तहको एक महत्वपूर्ण योजनामा कम्तीमा 15,00,000 रुपियाँ भन्दा कम बजेट विनियोजन गर्न पाइने छैन भने टुक्री योजनामा बजेट छुट्याउन नपाइने व्यवस्था गरिएको छ। कार्यक्रमहरू निश्चित वर्ग वा समुदायमा मात्र सीमित नभई सबै सरकारवालाहरूलाई लाभ पुग्ने खालका हुनुपर्ने, चालु तथा अनुत्पादक खर्च घटाउनुपर्ने र दोहोरो सुविधा हुने गरी भत्ता वा आर्थिक सहायता वितरण गर्न नहुने उल्लेख गरिएको छ। माडी नगरपालिकामा जडीबुटी पार्क निर्माणको काम सुरु भएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी नगरपालिका साथ गौरीनगरमा जडीबुटी पार्क निर्माण थालिएको हो। डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार पार्कमा करिब 300 जडीबुटी जन्य बिरुवा रोपिनेछ। पार्कमा मौवा, तेजपत्ता, अमला, बेल लगायतका उपयोगी जडीबुटी प्रकृतिका बिरुवा समावेश गरिने उहाँले जानकारी दिनुभयो। जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्नेछ। पौडेलले भन्नुभयो उहाँका अनुसार पार्क निर्माणका लागि कार्यालयले 2,00,000 रुपियाँ बजेट विनियोजन गरेको छ। पार्कमा 3-5 मिटरको दूरी कायम गरी बिरुवा रोप्ने योजना रहेको छ। रोपिएका बिरुवाको संरक्षणका लागि बाँसबाट बनेको बार लगाउने व्यवस्था गरिएको छ। माडी सातमा रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माणको जिम्मेवारी लिएको छ। जडीबुटी संरक्षण, उत्पादन र स्थानीय स्तरमा यसको उपयोग प्रबन्धन गर्ने उद्देश्यले पार्क निर्माण गर्न लागि माडी सातका वडा अध्यक्ष चन्द्रकुमारी बानियाले बताउनुभयो। ब्लड डोनर सोसाइटी नेपालको आयोजनामा जेठ 30 गते शनिबार भरतपुर स्थित चितवन उद्योग संघको सभाहालमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव सञ्चालन हुने भएको छ। मानव जीवन रक्षाका लागि आवश्यक रगतको अभाव हुन नदिन तथा नयाँ रक्तदाताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागि सोसाइटीले जनाएको हो। कार्यक्रममा सहभागी भई रक्तदान गर्ने दाताहरूका लागि विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ। आयोजकका अनुसार गोला प्रथा मार्फत 1 रक्तदातालाई स्कुटर, 2 साइकल प्रदान गरिनेछ। साथै टेलिभिजन, सोफा, कुलर 3,00,000 रुपियाँ बराबरका मोबाइल, औषधि, साबुन, होटलमा खाना बस्नका लागि विशेष प्याकेज लगायत अन्य उपहार पनि वितरण गरिनेछ। रक्तदाता दिवसको अवसरमा सोसाइटीले महोत्सव आयोजना गरेको हो। हरेक वर्ष जुन 14 अन्तर्राष्ट्रिय रक्तदाता दिवस मनाइन्छ। संस्थाले रक्तदानलाई मानव जीवन बचाउने पुण्य कार्यको रूपमा लिँदै कार्यक्रममा सहभागी हुन तथा अन्यलाई पनि रक्तदानका लागि प्रेरित गर्न सबैमा आग्रह गरेको संस्थाका उपाध्यक्ष मनरूपा पौडेलले बताउनुभयो। गएको सोमबार भरतपुर अस्पतालमा बहिरङ्ग सेवा लिने बिरामीको संख्या 3,187 रहेको थियो। साताभरि नै हाराहारी बिरामी अस्पताल उपचारका लागि आउने गरेका छन्। त्यहाँका निजी 2 मेडिकल कलेजमा स्वास्थ्य बिमा हटेपछि भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको चाप थेग्न मुस्किल परेको छ। भरतपुर अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार सोमबार अस्पताल आएका बिरामी मध्ये 2,323 बिमाका बिरामी रहेका थिए। कार्यालय चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका 5 पुराना 5,200 क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ। वन ऐन तेस्रो संशोधन 2079 सालका काठ 5 पुराना, सिसौ 2 पुराना र अन्य काठ 1 पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले 5 पुराना काठ व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो।
छकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ। वडा नम्बर 4 का किसानलाई भैँसी पालन प्रबन्धन कार्यक्रम अन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो। बागमती प्रदेश र छकामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रम अन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। काभ्रेको बुझाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या 8 पुगेको छ। बनेपाबाट रोसी गाउँपालिकाको खारपा चोकतर्फ जाँदै गरेको बा 3 ख 83 98 नम्बरको बस दुर्घटनामा 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर मृत्यु हुनेको संख्या 8 पुगेको जिल्ला प्रहरीकारले काभ्रेका डिएसपी रविन विष्टले बताउनुभयो। दुर्घटनामा परेर घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको। सरकारले सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबीका सुरक्षाकर्मी छिरेको बारे आवश्यक कदम चालिने बताएको छ। शुक्रबार मन्त्री परिषद बैठकले गरेका निर्देश सुनाउने क्रममा सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यसबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताउनुभयो। सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरिरहनु भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित आधुनिक र वातावरण मैत्री बनाउन सरकारले एक वृहत पुनर्संरचना योजना अगाडि सारेको छ। काठमाडौँ दिगो सहरी यातायात योजना केएसयुटिपी अन्तर्गत तयार पारिएको प्रतिवेदनले उपत्यकाको हालको यातायात क्षेत्रमा रहेका मुख्य समस्याहरू जस्तै रूटको दोहोरोपन, सवारी साधनको अत्याधिक चाप, कमजोरी, नियमन र न्यून गुणस्तरको सेवालाई सम्बोधन गर्न नयाँ रणनीति प्रस्ताव गरेको हो। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले कार्यदलको सीमा 1 महिनाका लागि थपेको हो। गत चैत्र 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको सहयोगतामा कार्यदल गठन गरेको थियो। व्यवसायी दीपक भट्ट जोडिएको धितोपत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि संलग्न भेटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष पाण्डेलाई पनि प्रतिवादी कायम गरेर अदालतमा अभियोग दायर गरेको छ। अभियोग पत्र अनुसार पाण्डेलाई फरार प्रतिवादी कायम गरिएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 10 घर भएका पाण्डे पूर्व मन्त्री विक्रम पाण्डेका छोरा हुन्। 48 वर्षीय निकोलस भट्टले स्थापना गरेको लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सञ्चालक रहेको खुलेको हो। सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालका पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमन जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश त्रय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाहरूको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित भरिपूरण उपलब्ध गराउन आदेश दिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सिंहदरबार स्थित केन्द्रीय क्यान्टिन सहित 12 व्यावसायिक फर्महरूमा पुनरा अनुगमन गरी कैफियत भेटिएकालाई कारवाही गरेको छ। विभागले शुक्रबार गरेको नियमित अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन 2075 विपरीत कार्य गर्ने फर्महरूलाई जरिवाना र निर्देशन दिएको हो। विभागका अनुसार सिंहदरबारभित्र नै सञ्चालित G&V क्याफे ग्रुपलाई 2,01,000 रुपियाँ जरिवाना गरिएको छ। उक्त क्यान्टिनले गुणस्तरहीन सामान प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना गरिएको विभागले जनाएको हो। जनमत पार्टीले मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको 3 दिनसम्म चलेको बैठकले महाधिवेशनको मिति टुङ्गाएको हो। आगामी वर्षको असोज 9 र 10 गते महाधिवेशन हुने जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो। महाधिवेशनको मिति तय गरे पनि स्थान भने तय हुन बाँकी नै रहेको छ। प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। शुक्रबारको बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्रेले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्दै पेश गरेको प्रस्ताव सभाले स्वीकृत गरेको छ। भारतले नेपालमा राजनीतिक नियुक्ति मार्फत राजदूत पठाउने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिन लागेको बेला भारतले अर्का राजदूत पठाउने तयारी थालेको हो। यसअघि भारतले करियर डिप्लोम्याट अर्थात् विदेश मन्त्रालयकै कर्मचारीलाई राजदूतको रूपमा पठाउँदै आएको थियो। अब भने राजनीति नियुक्तिको आधारमा पठाउन लागेको स्रोतले जनाएको हो। र आवश्यक चिकित्सा
चिकित्सकीय योग्यता नै नभई आधुनिक चिकित्सा पद्धतिद्वारा बिरामीहरूको रोग निदान तथा उपचार कार्यमा संलग्न रहेका एक व्यक्तिमाथि थप अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्रचार गरिएको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेका अनुसार योग्यता बिना नै चिकित्सा अभ्यास गरी सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएपछि ती व्यक्ति विरूद्ध नेपाल मेडिकल काउन्सिलले 2020 दफा 27 बमोजिम कानूनी कार्यवाही अघि बढाउन सीआईबीलाई पत्रचार गरिएको हो। उक्त ऐनको दफा 27 अनुसार गैर कानूनी रूपमा चिकित्सा सेवा प्रवाह गर्नेलाई 3 वर्षसम्म कैद वा 3,000 रुपियाँ जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम।
1: यतिखेर बीचमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्ते, गुड मर्निङ किमजी, नमस्कार।
1: अब संसद भित्रको विवाद अहिले समाधान भएको हो, तपाईँहरूको के कुरामा सहमति जुट्यो?
2: धन्यवाद छ किमजी। ल, यस्तो हो, अब यो विवाद समाधान भन्दा पनि हामीले जिम्मेवार बनेका हौँ, अलिक सशक्त जिम्मेवार रचनात्मक प्रतिपक्ष बन्नुपर्छ भन्ने महसुस भएर हामी चाहिँ संसदीय गतिविधिलाई, प्रक्रियालाई, काम कारवाहीलाई अगाडि बढाउन हामी चाहिँ सहमत भएका हौँ भनौँ न। अब सबै कुरामा अब उसको योगदान छैन संस्थागत रूपमा, त्यसो भएको हुनाले उसलाई कतिपय कुरामा चाहिँ हामीले एउटा सकारात्मक अभ्यास पनि उसलाई चाहिँ सिकाउनु पर्छ। प्रतिपक्षमा रहँदा होइन, के अरे, प्रतिपक्षहरू हिजो प्रतिपक्षमा थियो, त्यस कारण प्रतिपक्ष पनि जिम्मेवार बन्नुपर्छ भन्ने कुराको एउटा सन्देश प्रवाह गर्नुपर्छ भन्ने
1: यस्तो
2: कुरा गर्नु हुँदैन। बलिया कमजोर भन्ने कुरा देशको चाहिँ मुद्दा कमजोर हुन्छ र होइन, देशको मुद्दा कमजोर हुँदैन नि, देशको मुद्दा बलियो हुन्छ। देश रहने कुरा चाहिँ देशको, हाम्रो देशले जुन गर्दै नगरेको कुरा, एउटा सार्वभौम सत्ता सम्पन्न राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्रीले संसदको रोस्टममा आएर चाहिँ हाम्रो पनि देशले, नेपालले पनि अरू देशको अथवा भारतको धेरै ठाउँमा जग्गा मिचेको छ, सीमा मिचेको छ भन्ने जस्ता यस्ता खालका राष्ट्रघाती कै जिम्मेवार अभिव्यक्ति दिने कुरा यो सामान्य कुरा हो र योभन्दा ठुलो इस्यु के चाहिन्छ?
1: होइन, अब नेपालले त बिचेको छ त भारतीय भूमि, होइन, सुस्तामा फेरि हिजो तनाव बल्झिएछ, होइन, भारतीय एसएसबीहरू चाहिँ गुर्दीधारी एसएसबीहरू
2: अहिलेसम्म, तपाईँलाई अर्को कुरा सुन्नुहोस् न, अर्को कुरा, अहिलेसम्म नेपालको मात्रै प्रधानमन्त्री होइन, भारतका पनि अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले भनेको छैन यो कुरा कि नेपालले भारतको भूमि मिच्याएको छ भनेर, होइन, बाहिर चाहिँ भेरिफाइड कुरा, एकदम चाहिँ सबैले जानेको बुझेको कुरा के हो भने भारतले बरु धेरै ठाउँ नेपालको भूमि मिचेको छ, दुई ठाउँमा त त्यो बाहिर देखि स्पष्ट देखिने गरी नै छ मिचेको, है, लिपुले काला पनि लिपिया जोगाएर यता सुस्तामा, असुस्ताको त हिजो देखि पनि हाल्नुभयो, मैले सदनमा पनि विषय उठाएँ, होइन, दिन दाडै भारतीय चाहिँ ऊ त सीमा सुरक्षा बलका एसएसबीहरू आएर अनि त्यहाँको चाहिँ जनतालाई त्रसित गर्ने, आतंकित बनाउने, हाम्रो चाहिँ नेपाली भूमिमा आएर गस्ती गर्ने काम भएपछि त्यहाँका स्थानीयहरूले प्रतिकार गर्नुभएको छ, पछि त्यहाँबाट लखेटिएका छन्, यस्तो खालको स्थिति छ। अब यस्तो अवस्थामा पनि सरकारले अनदेखा गर्छ, होइन, संसद यस्तो अवस्थामा पनि सरकारले त्यसपछि कुनै चासो गाम्भीर्यता दिँदैन, हामी हेर्छौँ भन्छ, भन्दा योभन्दा ठुलो चाहिँ इस्यु, योभन्दा ठुलो विषय के हुनसक्छ? एउटा चाहिँ देशभक्त नेपालीका लागि, एउटा राष्ट्रवादी चाहिँ जनताका लागि, है, देश रहेन चाहिँ त्यसपछि अरू विषय रहन्छ, त्यसपछि मान्छे समृद्ध पनि होला, लगाउला पनि, रोजगारी पनि चाहला, शिक्षा पनि राम्रो पढ्ला, अरू स्वतन्त्रता खोज्ला देशभित्र, देशै रहेन भने मान्छेले कसरी चाहिँ अब यी सबै विषयहरू चाहिँ उठाउन पाउँछ, यी सबै विषयहरूमा आफ्नो चासो राख्न पाउँछ? पाउँदैन नि। त्यसैले देश सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा हो किनकि हाम्रो मुद्दा त्यसकारण कमजोर हुन्छ। हामीलाई विडम्बना लागेको, दुःख लागेको कुरा के हो भने यति गैर जिम्मेवार, यति चाहिँ होइन देशका बारेमा चाहिँ यति चाहिँ अब बेमतलबी, है, यति चाहिँ हावादारी,
1: देशलाई नै अप्ठ्यारो पार्ने काम, देशको सीमा चाहिँ बेच्ने काम, होइन, देशको बारेमा चाहिँ नेगेटिभ नकारात्मक सोच्ने काम गर्न सक्छ, यत्रो दुईटै जनमत पाएको पार्टीले भन्या क्या, विश्वास गरे होइन नि,
2: नगर्नु पर्ने हो त्यस्तो गर्ने।
1: प्रधानमन्त्रीको बोली त सच्चै सकेका छन् त, राष्ट्रिय सोच्ने पार्टीले परराष्ट्र मन्त्री,
2: हजुर, खास गरिकन तपाईँको नेपालको चाहिँ र भारतको सँग सिमाना जोडिएका सबै जिल्लाहरूमा इलाम र ताप्लेजुङ बाहेक, है, इलाम र ताप्लेजुङ बाहेक, इलाममा दुवै क्षेत्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका उम्मेदवारले जितेका छन्, ताप्लेजुङमा एमालेको उम्मेदवारले जितेका छन्, त्यसपछि त्यहाँबाट यता आएर झन्डी अनि झापादेखि यता चाहिँ र दार्चुला बाहेक, होइन, सबै जिल्लाहरूमा चाहिँ राष्ट्रपतिले जितेका छ क्या, सबै जिल्लाहरूमा, होइन यता सुदूरपश्चिमको नरेन्द्र बैतडीमा पनि अब त्यो कञ्चनपुर कैलाली तल बाँके बर्दिया हेर्नुहोस् त सदरदै दाङ होइन त्योभन्दा उताका तराईका सबै जिल्लाहरूमा चाहिँ लुम्बिनी प्रदेशका सबै जिल्ला तराईका सबै जिल्ला पूर्वका झापा सुनसरी मोरङ सबै जिल्लाहरूमा राष्ट्रपतिले चाहिँ करिब करिब क्लिन स्विप जस्तै गरी जितिया छ होइन अन्त त्यहाँका जनताहरूको चाहिँ पीडा त्यहाँका जनताहरू एकचोटि म सोध्न चाहन्छु भन्न चाहन्छु एकचोटि सीमा क्षेत्रका जनता जो चाहिँ हिजो राष्ट्रपतिको घन्टीमा भोट हालेका थिए त्यहाँ पनि तिनलाई गएर सोध्यो हुन्छ नि सीमाको रक्षाको पीडा कति हुन्छ भन्ने कुरा हिजो सुस्तामा गएर चाहिँ सोध्यो हुन्छ त्यो सप्तरीको चाहिँ त्यो तिलाठीमा गएर सोध्यो हुन्छ त्यहाँ हिजो देवनारायण यादवहरूले जे जसरी लड्नुभयो त्यो एकचोटि इतिहास सम्झ्यो हुन्थ्यो नि यो राष्ट्रपतिका साथीहरू यो चाहिँ सरकारले प्रधानमन्त्रीले कि है अझ मलाई चाहिँ दुःख के कुरा के लाग्यो भने हिजो त्यहाँ मैले पनि भने तपाईँको चाहिँ सदनमा प्रधानमन्त्री त्यसरी उठ्दा नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचा छ भन्दा चाहिँ ताली बजाउने सांसदहरू देखेर मलाई दया र चित लाग्यो कि अनि हिजो मैले सोध्ने मलाई त्यहाँ त्यो फेरि किन फेरि कति धेरै सोध्ने भनेर मैले खास ती गरेन जति गरे पनि यिनका चाहिँ आँखा खुल्दैनन् कान खुल्दैनन् भन्ने भएर है अब सुस्तामा चाहिँ त्यस्तो खालको चाहिँ भारतीय सीमा सुरक्षा
1: बल
2: एक शब्द पनि बोल्दैन कि तपाईँ त्यो पनि अब ताली पिट्नुहुन्छ चाहिँ त्यो त्यहाँ उनीहरूले चाहिँ सीमा सुरक्षा बलले आएर चाहिँ नेपाली जनतालाई थर्काएको धम्काएको नेपाली भूमिमा गस्ती गरेको कुरा पनि ताली पिट्नुहुन्छ अब भन्नेवाला चाहिँ म त्यसैले यो गम्भीर कुरा छ हो यो गम्भीर कुरालाई हामी हाम्रो मुद्दालाई चाहिँ यथावत राखेर यो मुद्दालाई चाहिँ बोक्दै उठाउँदै
1: सर्वदलीय बैठकमा पनि बस्नुभयो होइन एमालेको प्रतिनिधित्व गर्दै तपाईँ पनि सर्वदलीय बैठकमा बस्नुभयो त्यहाँ पनि त के थियो त्यसो भए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भनाइ के थियो तपाईँले त क्यान्टिनमा गएर तपाईँ नै प्रधानमन्त्री बन्नुहोस् भनेर उस्काइदिनु भएछ नि त फेरि होइन यो त व्यापक
2: होइन हाम्रो भनाइ यही थियो हाम्रो भनाइ गम्भीर कुरा हो यसमा चाहिँ प्रधानमन्त्रीले संसदमा आएर जवाब दिनुपर्छ होइन माफी माग्नु पर्यो आफ्नो शब्द फिर्ता लिन पर्यो र त्यो कुरा चाहिँ संसद एकबाट हटाउनु पर्यो यदि उहाँले चाहिँ त्यो के हो त जानी भन्नुभयो कि भने उहाँले देखाउनु पर्यो ठाउँ होइन कहाँ कहाँ मिचेको छ नेपालले भारतको भूमि त्यो कुरा चाहिँ डिक्लेयर गर्नु पर्यो नि तर भोलि त्यो कुरा भारतले चाहिँ नेपालको कुन भूमि माग्यो भने उहाँले दिन तयार हुनुभएको छ त्यो पनि भन्नु पर्यो होइन त्यो चाहिँ उहाँले चाहिँ अन्जान बस नजानिकन थाहा नपाइकन तथ्य नहेरिकन भन्नुभएको हो भने त्यो पनि कुरा मेरो आशय यस्तो थियो मनुष्य यस्तो थियो भनेर माफी माग्नु पर्यो कति शब्दहरू फिर्ता लिनु पर्यो
1: अनि उहाँले के भन्नुभयो त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
2: उहाँ चाहिँ यस विषयमा उहाँ चाहिँ निर्णय देखिनुभयो उहाँले प्रधानमन्त्रीका विषयमा त्यहाँ खुलेर कुराकानी गर्न खोज्नु भएन अहिले प्रधानमन्त्री पनि आउनु होला आउनुहुन्छ कुनै बेलामा अहिले केही छैन अहिले परराष्ट्र मन्त्रीले दिनुहुन्छ जवाब जे जसरी उहाँले त्यो गर्नुभयो परराष्ट्र मन्त्रीले दिनुहुन्छ आवश्यक भए म पनि दिउँला है परराष्ट्र मन्त्रीले अस्ति पनि दिइसक्नु भएको छ त्यसैलाई अझ फेरिकेटेड गरेर चाहिँ दिनुहुन्छ भन्ने ढङ्गले उहाँले कुराकानी गर्नुभयो त्यसो नगरौँ प्रधानमन्त्री नै आउनुपर्छ भन्नु त्यहाँ सहमति भएको थिएन तर पछिल्लो दिन चाहिँ अब अलिकति कङ्ग्रेस माओवादी लगायतका के अरे नेपाली कम्युनिस्ट पार्टी लगायतका पार्टीहरूले पनि अब अलिकति यसरी जानुपर्छ भन्ने भइसकेपछि अब नेकपा एमाले पनि विपक्षीहरूकै चाहिँ सँगै एउटा चाहिँ मोर्चामा हामी रहेको हुनाले विपक्षीको मोर्चालाई कमजोर नबनाऊ भन्ने भएर मुद्दालाई सशक्त रूपमा उठान गरिराख्ने प्रत्येक दिन संसदीय प्रक्रियालाई अब बजेट पनि आएको छ यो सरकारले पनि गैर जिम्मेवार बन्यो भन्ने हामी गैर जिम्मेवार बन्न मिल्दैन त्यसो हुनाले बजेटको यो चाहिँ प्रक्रियालाई बजेटको यो चाहिँ उसलाई स्थगन हामी नगरौँ अवरोध नगरौँ
1: त्यस पछाडि निष्कर्ष टुङ्गियो होइन औपचारिक बैठकमा खासै त्यस्तो खालको निष्कर्ष हुन सकेन फेरि क्यान्टिनमा आइसकेपछि अनि तपाईँलाई किन त्यो प्रधानमन्त्री चाहियो रवि लामी छाने
2: त्यस्तो होइन सन्दर्भवश आएको हो त्यो प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुरा उहाँहरू
1: तपाईँ जतिको मान्छे प्रधानमन्त्री भइदिएको भए हाम्रो यत्रो दुःख हुन्थेन भन्नुभयो नि त होइन
2: सन्दर्भवश अब प्रधानमन्त्रीको विषय आयो किन संसदसँग यत्रो 182 सांसद छन् होइन राष्ट्रपतिको उहाँहरूले चाहँदा चाहिँ सबै खालका निर्णयहरू त्यही बहुमत चाहिने अब बाहेक सबै खालका निर्णयहरू गर्न सकिने स्थिति छँदै नै छ संसदमा एउटा विधि प्रक्रिया पुर्याएर है अनि ताली पिट्ने पनि अब यस्तो कुरा गर्दा पनि ताली पिट्ने सांसदको पनि कमी छैन तैपनि संसदमा आउन किन नखोज्नु भएको हो यो संसदप्रति चाहिँ अलिकति उहाँको उपेक्षा अपमान किन हो कि उहाँहरूले नबुझ्या हो कि अथवा उहाँहरूको के एटिट्युड भन्ने विषय उहाँका चाहिँ अलिक शैली तौर तरिकाका विषयमा चाहिँ छलफल भएन र अनि हामीले होइन सभापतिज्यू प्रधानमन्त्री भएको भए त यस्तो हुँदैन थियो होला होइन
1: तपाईँ बोल्ने
2: कुरामा पनि त्यस्तो धेरै जाने अप्ठ्यारो नमान्ने होइन अब जवाब पनि दिइहाल्नुहुन्थ्यो होला संसदमा अब अहिले पनि आइराख्नु भएको छ प्रधानमन्त्री हुँदा पनि आइराख्नु नै हुन्थ्यो होला भन्न त्यो भएको भए भन्ने कुरा गरेको त्यसो भन्दा उहाँ हाँस्नुभयो पछि वर्तमान
1: हाँस्नुभयो धेरै किसान होइन
2: हाँस्नु पछि वर्तमान कुन कमलले पनि होइन उहाँ अब प्रधानमन्त्री भएको थियो प्रश्नोत्तर कार्यक्रमै हटाउनु पर्थ्यो होला उहाँले अब उप उल्टो हैरान पार्नुहुन्थ्यो होला सांसदहरूलाई भन्ने कुराकानी भयो
1: तपाईँहरूको चाहिँ अब संसदका दृश्यहरू नै अब धेरै देखिया छन् अर्थमन्त्री माथि पनि त यहाँहरूको प्रश्न छ नि त होइन संसद सम्मेलन समिति बनाउनु पर्छ भन्ने छ तर अर्थमन्त्रीले भन्नुभएको छ मैले चाहिँ दुई अर्बको कुरा होइन दुई रुपियाँ मात्र मैले चाहिँ दायाँ बायाँ गरेको छु भने म चाहिँ राजनीतिक जीवन नै ट्याक्छु भन्नुभएको छ उहाँले
2: उहाँले त्यो चुनौती दिएको छ हामी पनि चुनौती दिन्छौँ त्यसो भने तपाईँ संसदीय छानबिन समिति बनाएर हेर्नु नि त त्यो मेरो चुनौती हो यदि उहाँ चाहिँ निर्दोष हुनुहुन्छ भने यत्रो धेरै प्रश्न उठाएको छ देशले साराले प्रश्न गरिरहेको छ जनताले होइन सबको मनमा आज चाहिँ सोडिम वर्गले त्यो बिएलडीका चाहिँ कारको करछलीमाथि गरेको कुरा करछली गरेको कुरा चाहिँ सबैले मन मनमा छ त्यो चाहिँ उहाँका लागि राम्रो हुन्थ्यो नि त उहाँका लागि राम्रो हुन्थ्यो त्यसो भए संसदीय छानबिन समिति बनाउन म चाहिँ चुनौती दिन्छु उहाँलाई
1: यसको मतलब तपाईँहरूले त्यहाँ चाहिँ केही न केही दालमी कुछ काल आयो भन्ने हो तपाईँहरूको चाहिँ सांसदले
2: नेपाली जनतालाई लागेको छ होइन
1: कर्कादर हेरफेर भयो
2: कर्कादर पनि हेरफेर मलाई कर्कादर पनि हेरफेर भए थप प्लस जुन त्यो बिआइडी गाडी चाहिँ तपाईँको करछली गरेर जुन नाका भित्राउने काम भयो पहिले नै त्यो चुआउट गरेर होइन त्यो एक प्रकारको चाहिँ नीतिगत भ्रष्टाचार पनि भएको छ थप प्लस एक प्रकारको भन्ने त्यो राज्यद्रोह नै हो है चाहिँ जिनेवा ठाउँमा बसेर त्यो चाहिँ अर्थमन्त्रीलाई मात्र थाहा हुने कुरा अर्थमन्त्रीले चाहिँ कहीँ न कहीँबाट नचुहाइकन कसरी तल जान्छ र त्यत्रो चाहिँ ठुलो सङ्ख्यामा गाडीहरू प्रवेश गर्छन् शीर्षकमा त्यो सम्भवै छैन नि त्यस कारणले यो कुरा चाहिँ राम्रोसँग उहाँले क्लियर हुन पनि यदि उहाँले चाहिँ त्यस्तो लाग्छ दुई रुपियाँ पनि चाहिँ भ्रष्टाचार गर्नुभएको छैन अनियमितता गर्नुभएको छैन उहाँले बदमासी गर्नुभएको छैन भने हाम्रो चाहिँ चुनौती छ ल संसदीय छानबिन समिति बनाएर हेर्नुहोस् त्यहाँबाट चाहिँ एकदम चोखिनुहोस् है तर त्यो आफैले बनाएको समिति त्यो चाहिँ फलसाम आयोग जस्ता बनाएर त्यस्ता खालका चाहिँ आफू मातहतका समिति बनाएर है त्यो गर्ने कुराको कुनै अर्थ छैन त्यसले त झन् उल्टो झन् सङ्ख्या बढाउने झन् एउटा समस्या सिर्जना गर्ने हुन्छ र उहाँहरूमाथि यो प्रश्न लखिदिन्छ
1: होइन सुदन गुरुङमाथि पनि त छानबिन समिति भन्यो उहाँ त फर्किनु भयो
2: त्यस्तो खालको छानबिन समितिको के अर्थ छ र भने त्यो छानबिन समितिको त तपाईँको प्रतिवेदन पनि सार्वजनिक गरेको छैन अर्को कुरा अब एउटा चाहिँ मन्त्रीको एउटा सरकारको एउटा जिम्मेवार मान्छेको छानबिन गर्न चाहिँ त्यही सरकारको एउटा कर्मचारीहरूलाई चाहिँ राखेर आफूले मन परेका मान्छेलाई आयोजक त्यो आयोगको अध्यक्ष अथवा संयोजक बनाएर आफू मात्रका कर्मचारी राखेर बनेको छानबिन समिति के अर्थ हुन्छ हुँदैन नि कि त न्यायिक निकायहरूलाई जिम्मा दिनु पर्यो जस्तो अब चाहिँ सम्पत्ति शुद्धिकरण छँदैछ सिआइबी छन् अख्तियार छन् होइन अब अदालत तिनीहरूले चाहिँ सुरुमा अनुसन्धान गरेर त्यसो अदालतमा मुद्दा लगाएर अदालतले त्यसलाई चाहिँ निरूपण गर्ने कुरा भयो भने त्यो एउटा विश्वसनीय कुरा हुन्छ होइन भने संसदीय छानबिन समिति बनाउनु पर्छ त्यसमा पनि है संसदीय छानबिन समिति बनाएपछि न कुराहरू सत्य सत्य कुरा आउँछ नि बाहिर सबै पार्टीका सांसदहरू पनि त्यहाँ हुन्छन् संसदीय छानबिन समितिमा अनि उनीहरूले सबै कुराहरू त्यहाँ सूचनाहरू लिन्छन् त्यसपछि एउटा सत्य तथ्य कुरा आउँछ र एउटा निष्कर्षमा पुगिन्छ त्यसले नै सही कुरा हुन्छ तपाईँको अनि कर्मचारीले राखेर बनाएको आयोग समितिहरू के अर्थ हुन्छ त्यसको कुनै अर्थ छैन त्यो त सरकारले खालि छारो आँखामा छारो हाल्ने काम भ्रम
1: सृजना
2: दैपगाली गर्ने उहाँहरू चाहिँ अहिले एउटा बजारमा ट्रोल बनिरहेको छ नि त्यो एउटा वासिङ मेसिनको त्यो खालको वासिङ मेसिन सृजना गरेर
1: के
2: हामीले गर्दा कसरी हुन्छ र भने हामी त त्यस्तो नगर्न भनिरहेको छौँ नि अहिले होइन र
1: तर अब देशलाई सुशासनतिर लैजाने देशलाई अब अलिकति विकासको दिशामा अगाडि बढाउने भारतसँगको सम्बन्ध पनि अब चाहिँ सीमाका विषयहरू यथावत रहन्छन् डिप्लोमेटिक ढङ्गले अगाडि बढाउँला तर हामी वान टु वान वार्ता गराएर व्यापारिक हिसाबले कनेक्टिभिटीको हिसाबले नेपाल र भारत अब अगाडि बढ्नुपर्छ भन्ने ढङ्गले आउनु भएको छ नि त होइन राष्ट्रसभाका सभापतिज्यू त अब हामी सीमाको विषयलाई चाहिँ डिप्लोमेटिक ढङ्गले हिजो
2: पर्छ छिमेकीसँगको लागि यसमा हामी स्पष्ट नै छौँ र अत्याधिक भारतको भर पर्ने कुरा भारतसँग अब पहिलो कुरा त अब चाहिँ एउटा सम्मानजनक सम्बन्ध मित्रवत सम्बन्धलाई बलियो नबनाइकन गरिने हरेक कुराहरू मान्छेले शङ्का गर्छन् संशय हुन्छ होइन भारतका कतिपय पटक पटकका व्यवहार पनि नेपालसँगका त्यस्तै छन् अब एउटा छिमेकी एउटा मित्र सार्वसत्ता सम्पन्न राष्ट्रलाई गर्ने व्यवहार भन्दा पनि आफू मातृको एउटा कुनै प्रान्तलाई गर्ने व्यवहार जस्तो त्यो खालको चाहिँ उसका व्यवहारहरू कार्यशैलीहरू सम्बन्धहरूले त्यसरी नै स्थापित गर्न खोजेको देखिन्छ त्यस्ता कुराहरूलाई हामीले पुनर्परिवारित गरेर स्पष्ट पार्नुपर्छ पहिलो कुरा त यही हो दोस्रो कुरा हामीले धेरै उसको भर पर्ने भन्दा पनि हाम्रा चाहिँ आन्तरिक चाहिँ विषयमा धेरै तल्खेल नगरिकन हस्तक्षेप नगरिकन हाम्रा स्रोत साधनहरूलाई प्राकृतिक स्रोतहरूलाई चाहिँ परिचालन गर्ने होइन उपयोग गर्ने कुरामा उसले सहयोग गर्दै हुन्थ्यो नि जस्तो धेरै केही गर्नुपर्ने भने हामीसँग प्रशस्त चाहिँ हामीसँग हाइड्रो पावरको सम्भावना छ बिजुलीको अब यो बिजुलीको चाहिँ पिपिए गर्ने कुराका सम्बन्धमा चाहिँ उसले सहयोग गर्दै हुन्थ्यो नि होइन अब उसले यस्ता कुरामा विभिन्न खालका चाहिँ अवरोधहरू गर्ने उसको भूमिबाट अन्त जान
1: रविजीको भारत भ्रमण त निकै फलदायी भन्यो नि त होइन धेरै ठुलो सम्मान पाउनुभयो होइन
2: छैन उहाँले त आर्थिक सहयोग गर्ने के भन्नुभयो अब त्यो मैले उहाँलाई प्रश्न गरेँ त्यो बैठकमा पनि छुट्याएको थियो होइन हाम्रो गरिबी निवारणमा हाम्रो चाहिँ गरिबी निवारणमा भारतले कसरी सहयोग गर्न सक्छ के सहयोग गर्नु सक्छ मलाई सहज चाहिँ यसको जवाब दिनुहोस् त भन्दा मैले उहाँलाई एउटा तथ्य भने भारतको चाहिँ नीति आयोगको चाहिँ एमपिआईको इन्डेक्स अनुसार भनेको त्यहाँको मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्सका अनुसार अहिले पनि झन् नि 12% जनता चाहिँ भारतको गरिबीको रेखामुनि छन् अनि त्यो भनेको झन् 16-17 करोड हुन आउँदो रहेछ निरपेक्ष गरिबीको रेखामुनि बुझ्नुभयो एकदम चाहिँ बिहान बेलुका हातमुख जोड्न पनि धौधौ भएका चाहिँ एक प्रकारको भन्ने हो भने चाहिँ मागेर खानुपर्ने त्यस्तो खालको सङ्ख्या अहिले पनि उसमा 16-17 करोड छ जबकि नेपालमा 3500 छैन होइन भने अब हामी त नेपालको जम्मा 3 करोड जनसङ्ख्या छ हामीसँग गरिबको सङ्ख्या 20-30 लाख होला है अनि उसको त्यो 16-17 करोडलाई चाहिँ उसले पहिला गर्छ कि तपाईँकोलाई गर्छ त्यस कारण यस्तो कुरा चाहिँ हामी नगाउँ उसको धेरै अत्याधिक भारमा खेरि उसको भरोसामा हामी नपरौँ हामी आफै अन्तर चाहिँ नि होइन चाहिँ अन्तर्निर्भर हुने आत्मनिर्भर हुने कुरामा हामी लागौँ त्यसमा चाहिँ हामी आत्मनिर्भर हुने कुरामा उसको सहजीकरण खोजौँ उसले
1: जस्तै
2: अवरोध गर्ने अप्ठ्यारो गर्ने काम गरिरहेको छ त्यसबाट बरु हामी त्यसमा उसले सहजीकरण
1: प्रवेश गर्नु भएको छैन अहिलेसम्म होइन अन्य अन्य कुराहरूमा रुमलिएको छ संसद त होइन सदन
2: बजेटमा छलफल गर्ने अब छलफलमा प्रवेश उहाँले गराउनै चाहनु भएन यसो 2-3 घन्टा 4-5 घन्टा छलफल गराएर उहाँहरूले चाहिँ पास गर्नुहुन्छ ताली पिटाउनुहुन्छ ताली पिट्ने सङ्ख्या उहाँहरूसँग प्रशस्त सङ्ख्या छँदैछ है हामीले त अलिक प्रशस्त छलफल गरौँ कम्तीमा बजेटमा 2-4 दिन 5-7 दिन छलफल गर्नु पर्दैन उहाँहरूले चाहिँ अनि एक दिन त्यो पनि 3-4 घन्टा छलफल गराएर अनि छिटो छिटो पास गराउन हतार छ उहाँहरूलाई होइन त्यसो गरिरहनु भएको छ त्यस कारण बजेटले पनि पर्याप्त विषयहरू समेट्न सकेका छैनन् होइन यो बजेट त एक प्रकारको यो भरिएको बेलुन जस्तो छ होइन कुनै यसको चाहिँ स्रोतको सुनिश्चित छैन गरिबमुखी छैन यहाँका चाहिँ तपाईँको दुर्गम क्षेत्रका वासी शिक्षा क्षेत्रमा कृषि लगायत उद्योगहरूमा अब खालि चाहिँ उद्योगहरूको विकासका सन्दर्भमा उत्पादन अभिवृद्धि गर्ने कुराका सन्दर्भमा उत्पादकत्व बढाउने कुराका सन्दर्भमा छैन उसको अनि किसानहरूप्रतिको खास राहत छैन अब 2 करोड चाहिँ लगानी गर्ने किसानलाई चाहिँ 40% अनुदान दिने भनेको छ त्यो खालको चाहिँ 2 करोड लगानी गर्ने किसानहरूको सङ्ख्या कति छ हाम्रो देशमा अनि त्यस कारणले यस्ता खालका चाहिँ एकदम यो गैर जिम्मेवार चाहिँ हावा अलिक बढी भरेर तन्काएको बेलुन जस्तो हो
1: जाँदा जाँदै अब बझाङवासीहरूलाई के भन्नुहुन्छ बझाङमा जानुभयो विजय भइसकेपछि कि बझाङमा फर्किनु भएको छैन अहिलेसम्म संसदमा मात्रै हुनुहुन्छ
2: विजय भएपछि त गएँ विजय भएपछि
1: बजेट पनि राम्रै पार्नु पऱ्यो यो पालि होइन बझाङमा राम्रै बजेट गएको छ कि के छ
2: घरदैलो गएँ त्यसपछि पनि गराएको छु होइन त्यो हामीले भने जस्तो भने जति पारेन यिनीहरूले उपेक्षा गरे त्यस्तो होइन नि त बझाङलाई त कम्पेन्सेसन दिनु पर्छ नि यिनीहरूले अहिलेसम्म दुर्गम बनाएको पछाडि पारिएको राज्यले चाहिँ हेपिएको ठाउँबाट अनि सुदूर चाहिँ अब दुर्नै अब झिक्कै झिक्कै माया भन्ने अनि हामीले भनेका चाहिँ सबै कार्यक्रमहरू चाहिँ नपार्ने एकदम त्यो पुरानै ढगामा जाने कुराले चाहिँ कसरी त्यसलाई माया गरेको धेरै गरेको भन्न सकिन्छ त्यो त अब गर्नै पर्ने कुराहरू केही केही ठाउँमा त्यो पनि त्यहाँका अब कर्मचारीहरू सबैजना विभागहरू जिम्मेवार भएर हामीले उहाँहरूलाई घर गएर त्यसको आवश्यक महसुस गरेका छौँ अब यो सरकारका मन्त्री सरकारले त हामीसँग कुनै न कुनै छलफल गर्यो न कुनै शिष्यमा चाहिँ चासो दियो यहाँ यस्तो यस्तो गर्नुपर्छ भन्दा त्यो केही पनि गरेका छैन यिनीहरूले बजेट त अब त्यहाँ गर्नुपर्ने जति अझै पनि गएको छैन त्यहाँ बाटाघाटाहरू चाहिँ धेरै बनाउनु पर्ने छ खाने पनि धेरै गर्नु चाहिँ आवश्यकता छ सबभन्दा कति झुट बोलाएको छ हेर्नु न यो सरकारको नेतृत्व कार्यक्रम र बजेट वक्तव्यमा देशका 98% चाहिँ जनताको पहुँचमा पुगेको छ विद्युत भनेको छ होइन जस्तो कि बझाङका जनतै तपाईँको 40% बझाङका जनता विद्युतको पहुँचभन्दा बाहिर छन् बझाङको बझाङका जनता चाहिँ बझाङका 40% ती जनता त अब यिनले चाहिँ आफ्नो देशको सम्झा छ नि साथीभाइहरू मैले हिजो चाहिँ सदनमा उठाएको छु बझाङ जनता चाहिँ नेपाली जनता हुन् कि होइन बझाङको भूगोल चाहिँ नेपालभित्र पत्तै पर्दैन होइन अनि त्यसो भन्दा चाहिँ 98% कसरी पुग्यो त नि विद्युत होइन जस्तै कर्णालीका समस्या छन्, सुदूरपश्चिम अरू जिल्लामा पनि ती समस्या छन्। अनि यस्ता खालका हचुवाभरमा चाहिँ हावातलमा यस्ता कुराहरू ल्याउने है त्यो काम गर्ने कुराको कुनै अर्थ छैन। अलिकति माइक्रो एङ्गल स्टडी गर्नु पर्यो, दुर्गमका पिछडि क्षेत्रका पछाडि पारिएका क्षेत्रमा पनि ध्यान दिनुपर्छ भन्ने मेरो आग्रह छ।
1: हस् प्रमुख सचेतकज्यू, समय र संवादका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
2: धन्यवाद छ, मलाई पनि अवसर दिनुभएको थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक सांसद ऐनवर आदरणीय श्रोता। नेपाली भाषामा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: हामीसँग स्टुडियोमा हुनुहुन्छ पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल। आउनुहोस् सुरु गरौँ, झलनाथ खनालसँग जनता जान्न चाहन्छन्। झलनाथ खनालजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
4: धन्यवाद। तपाईँहरू धेरै दिनपछि बोलाउनु हुन्छ।
3: तपाईँहरू हराउनु भयो पछिल्लो समय।
4: हामी हराएको होइन, तपाईँहरू हराएको।
3: 36 वर्षदेखि एकछत्र शासन गरिरहनु भएको थियो। 2047 चैत 7 गते झलनाथ खनाल पहिलो पटक मन्त्री हुनुभएको थियो। अहिले 36 वर्षपछि 36 वर्षकै व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ मुलुकमा, बालेन्द्र शाह। तपाईँहरूलाई त उकुस मुकुस भयो होला होइन, 36 वर्षदेखिको शासन अनि 36 वर्षका व्यक्तिले अहिले शासन गरिरहँदाखेरि।
4: हामी हेरिरहेका छौँ यही 36 वर्षमा सिर्जना गरेको अहिलेको यो व्यवस्था हो। त्यो व्यवस्थाले जन्माएको हो यो बालेन्द्रको सरकारले। यस्ता अनेक सरकार जन्मिन्छन्, यसमा केही फुर्ती फार्ती कसैले लगाउनु पर्ने जरुरत छैन। अरू 35 वर्ष, अरू 36 वर्ष, यस्ता कैयौँ 36 वर्ष आउँछन्। तर हामी हेर्छौँ देश परिवर्तन हुन्छ कि हुँदैन, जनताको जीवन परिवर्तन हुन्छ कि हुँदैन, राष्ट्रको जीवन परिवर्तन हुन्छ कि हुँदैन, हामी त्यो चाहिँ हेर्छौँ।
3: तर पूर्व प्रधानमन्त्रीज्यू, तपाईँहरूले 36 वर्ष शासन गर्दै गर्दाखेरि मुलुकमा सुख शान्ति समृद्धि स्थापना गर्न सक्नु भएन, कायम गर्न सक्नु भएन, त्यही भएर तपाईँहरूलाई अहिले जनताले विस्थापित गरिदियो।
4: 36 वर्षको प्रतिनिधि होइन, यो 36 वर्षमा धेरै अरूले शासन गरे, मैले गरिनँ। त्यस कारणले मलाई सोध्ने प्रश्न भनेको 36 वर्षको शासन सत्ताको प्रतिनिधिको रूपमा होइन, मलाई झलनाथ खनालको हैसियतमा सोध्नुहोस्।
3: तर एउटा जिम्मेवार व्यक्ति, राजनीतिज्ञ, 47 सालदेखि
4: हो त्यो बेला
3: मन्त्री बन्नुभयो,
4: त्यो बेलाका प्रश्न
3: 54 सालमा मन्त्री बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो,
4: त्यो त हो।
3: जनता खुसी हुन सकेनन्, जनताले विस्फोट गराइदिए।
4: म मन्त्री भनेको अन्तरिम सरकारमा हो, हामीले नयाँ संविधान बनायौँ होइन, त्यसपछि मन्त्री भनेको म 96 मा हो। त्यति बेला मैले यो देशको लामो समयदेखि पञ्चायती शासनले, राजतन्त्रात्मक शासनले हाम्रो देशको करिब करिब त्यो गुमाइसकेको अर्बिटल स्लट, म सञ्चार मन्त्री हुँदाखेरि त्यसलाई ल्याएको, आइटिभीसम्म पुगेर, अनि त्यस पछाडि म प्रधानमन्त्री 6 महिना मात्रै भएँ। त्यो पनि त्यति बेला संविधान नै बनाएको थियो, हामी संविधान बनाउँदै म यदि निर्वाचित भएर संविधान अन्तर्गत संविधान बन्ने हो भने, बनेको थिएँ भने, प्रधानमन्त्री बनेको थिएँ भने, मैले सबभन्दा पहिले यो देशमा भूमि सुधारको कार्यक्रम गर्ने थिएँ, कृषि क्रान्ति गर्ने थिएँ, राष्ट्रिय औद्योगिकरण गर्ने थिएँ। यो देशका जनताले आज जसरी 70 लाख मान्छे बाहिर गएका छन् र अहिलेको यो सरकारले झन् छिटो छिटो जाऊ, छिटो छिटो जाऊ भनेर त्यो चाहिँ नि आज अनलाइनमा हाल्यो, भोलिपल्ट हिँडिहाल्यो।
3: पालेन शाहको रफ्तार
4: हो,
3: एक्सन ओरिएन्टेड प्रधानमन्त्री,
4: झन् छिटो
3: सरकार
4: छिटो छिटो पठाउने खालको काम म गर्ने बेला थिइन् भन्नु, म रोक्ने रे यो देशमा उद्योग धन्दा बनाएको खण्डमा, यो देशका जनतालाई रोजगारी दिएको खण्डमा जाँदैन थिए नि मान्छेहरू।
3: तर उनीहरूको भनाइ चाहिँ जनताले धेरै पर्खिए, अब पर्खिनेवाला छैन, रफ्तार गति अनि मति त्यही अनुसारको द्रुत मार्गबाट जानु पर्यो भन्ने छ नि त।
4: कहाँ जाने, जाने
3: समृद्ध बनाउने दिशामा,
4: को कसरी समृद्ध हुन्छ? यो देशका किसानहरूमाथि अनि गरिब किसानहरूमाथि बुलडोजर लगाउने, अनि यहाँका भूमिहीनहरूमाथि चाहिँ बुलडोजर लगाएर बेहाल बनाइदिने, यो देशका श्रमिकहरूले लामो सङ्घर्ष गरेर प्राप्त गरेको ट्रेड युनियन अधिकारलाई समाप्त पारिदिने होइन, युवा विद्यार्थीहरूका अधिकारलाई कटौती गरेर लाने, अनि समृद्धिको यात्रा यो
3: सय बुँदै साझा पत्र
4: हेर्नुभएको
3: क्रान्ति
4: गर्नुपर्छ। यो देशले अहिले चाहेको भनेको सबभन्दा पहिला क्याउडा जने यो भूमि सुधार हो। आम यो देशका गरिब भूमिहीन किसानहरूले उनीहरूले आफ्नो चाहिँ स्वामित्व प्राप्त गर्नु पर्यो जमिनमा, मुठीभरका मान्छेहरूले खाइरहेका छन्। अहिले पनि दिन सक्छ कि सक्दैन यो सरकारले ती भूमिहीन र गरिब किसानको हित गर्न सक्छ कि सक्दैन, पहिलो प्रश्न यो हो। त्यसपछि हाम्रो देशका श्रमिकहरू जसलाई अहिले अधिकारबाट वञ्चित गर्दैछ यो सरकारले, ट्रेड युनियन अधिकार पनि दिन नसक्ले, रोजगारी देला देला रोजगारी कुनै एउटा उद्योग खोल्ने
3: ट्रेड युनियनको नाममा बढी घोटाला भयो।
4: के घोटाला?
3: सबै क्षेत्रमा राजनीतिकरण हाबी भयो, सबै क्षेत्रमा राजनीति भयो।
4: घोटाला गर्नलाई त समयतिर कारवाही गर्नुपर्छ त, कानुनी कारवाही। उनीहरूको हक अधिकार समाप्त पार्ने हो, हक अधिकारले त्यहाँ घोटाला गरेको हो, मजदुरका हक अधिकारले कहाँ गरेको थियो त्यस्तो?
3: उहाँहरूले त राजनीतिक शुद्धिकरण अभियान सुरु गर्नु भएको छ नि त पूर्व प्रधानमन्त्रीजी।
4: के हो त्यो शुद्धिकरण भने? हामी हेर्दैछौँ त्यो कुरा, शुद्धिकरण कसरी हुन्छ?
3: तपाईँहरूलाई चित्त बुझा छैन,
4: जनतामाथि भएका शोषण अन्त्य गर्न सक्छ सक्दैन यो सरकारले? जबसम्म शोषण अन्त्य गर्ने अभियान चलाइँदैन त्यो देशमा समृद्धिको श पनि आउँदैन। अहिलेको यो बजेटले यो देशका सारा अरबपति र करोडपतिहरूको हित मात्रै आएको छ यो बजेट, आम जनताको हितमा खोइ के चाहिँ आएको छ त? श्रमिकमा, श्रमिकको हितमा के आयो? किसानको हितमा के आयो? भूमिहीन किसानको हितमा के आयो? यो देशका शिक्षकको हितमा के आयो? यो देशका विद्यार्थीको हितमा के आयो? कर्मचारीको, आम तल्लो कर्मचारीको हितमा के आयो?
3: मुलुकलाई स्वर्णिम कालमा प्रवेश गराउने भनिसक्नुभयो उहाँहरूले, त्यत्रो ठुलो आकारको बजेट ल्याउनु भएको छ।
4: हामीले स्वर्णिम पनि हेरिसक्यौँ, स्वर्णिम बजेट पनि हेरिसक्यौँ। यो बजेट यो देशका माथिल्लो वर्गको हित बाहेक के पनि छैन। तपाईँ यति मात्रै हेर्नुहोस् न, अरू धेरै हेर्नै परेन। बजेट 60% यही खर्च भएर जमिन गइहाल्यो, 20% विदेशीहरूले जुन ऋण बोकाइरहेका छन् यो ऋणको ब्याज तिर्दैमा गयो, जम्मा 20% पनि छैन यो बजेट त, 19% मात्रै अब चाहिँ नि विकास खर्च।
3: उहाँहरूको भनाइ के छ यसमा भने नि, ऋण त तपाईँहरूले थुपारिदिनु भएको,
4: यिनीहरू आउँदा एक एक हप्ताभित्रमा
3: 40 सालपछि थुप्रिएको ऋण
4: न, यो त त्यो ऋणलाई थुपार्ने काम त अझ अब हेर्दै जानु होला, यो 5 वर्षभित्रमा कति ऋण पुग्दो रहेछ। हिजो तपाईँले भनेका 35 वर्ष अनि यो 5 वर्षको तुलना गर्नु होला, म ठिक्क 5 वर्ष पुग्दा हिमालय बोलाउनु होला, के हुँदो रहेछ ऋणको अवस्था, कसरी जाँदैछ यो सरकार, केले तिर्छ, खोइ उत्पादन बढाउने कार्यक्रमहरू म त देख्छ केही पनि देख्दिनँ। त्यसो हुनाले फुर्तीफार्ती गरेर देश चल्दैन, देश चलाउनुको लागि त्यही ढङ्गको भिजन, त्यही ढङ्गको पोलिसी, त्यही ढङ्गको कार्यक्रम, त्यही ढङ्गको कमिटमेन्ट चाहिन्छ। हो हिजो कार्यले गलत गरेकै हो, म हिजो कार्यको कसैको पनि डिफेन्ड गर्दिनँ। जसले संविधान बनिसकेपछि नेतृत्व गरे नितान्त गलत, संविधानको भाग 4 पढ्नुहोस् त, संविधानको भाग 4 अहिले संविधान संशोधन सन्दर्भमा नै आइरहेछ, संविधानको भाग 4 अहिलेसम्म लागू नै भएको छैन।
3: त्यसो भए 2072 सालपछि मुलुकको नेतृत्व गर्नेहरूले चाहिँ गल्ती गरे।
4: हो त्यति बेलादेखि
3: म्युजिकल चेयर जसरी घुमाई कहिले केपी शर्मा ओली, कहिले शेरबहादुर देउवा, कहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनिरहनु भएको थियो नि त, उहाँहरूप्रति लक्षित गर्नु भएको हो तपाईँले।
4: अहिले तपाईँ छोटा ऋषि हुनुहुन्छ, बडा ऋषिसँग मैले धेरै पटक यो बारेमा उहाँले सोध्नु पनि भएको छ, र त्यसपछि खास गरी संविधान बनिसकेपछि बनेका सरकारहरूले धेरै नै गम्भीर गल्तीहरू गरे। कमसेकम उनीहरूले यो देशको अर्थ, राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्ने, समुन्नतितर्फ लाने भनेको पहिलो काम भनेकै कृषि क्षेत्रलाई हो नि उठाउने। त्यो कृषि क्षेत्र उठाउनुको लागि भनेको ती भूमिहीन किसान, गरिब किसान, गोठाला, हरुवा, चरुवा अनि यो कमलरी आदिको समस्या समाधान नगरिकन कृषि उठ्छ, त्यो हो यो देशको सबभन्दा ठुलो उत्पादक शक्ति। अनि श्रमिकहरू हुन्, हो उनीहरूको हितमा हामीले जबसम्म भूमि सुधार गर्न सक्दैनौँ, कृषि

0: वर्गमाथि बुल्डोजर लगाऊ।
1: जनता लक्षित बजेट हो नि त अहिलेको, जनता लक्षित सरकार, जनताले चुनेको नयाँ पुस्ता,
0: जनता भनेको
1: नयाँ पुस्ताले मुलुक हाँकिरहेको छ अहिले।
0: जनता भनेको अहिले
1: 182 सिट राष्ट्रिय स्वतन्त्र पार्टीलाई
0: जनताले अभिमत दिएको छ। अहिलेको क्याबिनेटमा बस्ने साथीहरू हैन त, जो करोडपति र अरबपतिहरू छन्, सुनै सुनका मालिकहरू छन्। मैले भने होइन, उहाँहरूले दिएको एक विवरणले भनेको मैले, खै हामीले त त्यस्तो सुनको मनोरञ्जन पाएन, हाम्रो त ब्याङ्क ब्यालेन्स छैन।
1: उहाँहरूले कमाएर राजनीतिमा आउनुभयो, तपाईँहरूले चाहिँ राजनीतिलाई कमाइ खाने भाँडो बनाउनु भयो।
0: यत्तिकै सुन कमिन्छ, यत्तिकै अरबपति भइन्छ, दुनियाँलाई शोषण नगरिकन कहाँ छ? शोषण नगरिकन अरबपतिवाला को छ? तपाईँलाई एकजना मात्रै देखाउनुहोस् त, को हो त्यो? म हेर्न चाहन्छु। अनि दुनियाँलाई शोषण गरेर नै आएका हुन् त त्यो अरबपति भने त।
1: पैतृक सम्पत्ति देखाउनु भएको छ, दाइजोबाट प्राप्त भएको देखाउनु भएको छ, होइन कर्म गरेर कमाएको देखाउनु भएको छ।
0: पैतृकदेखि नै गरेको शोषणले पनि उनीहरू त्यहाँ पुगे त। पैतृक के? त्यो चाहिँ माथि चन्द्रमाबाट झरेको हो त्यो पैतृक सम्पत्ति चाहिँ? त्यो सम्पत्ति कहाँबाट आयो?
1: उहाँहरूले पारदर्शी रूपमा देखाउनु भयो। विगतमा तपाईँहरूले आफ्नो सम्पत्ति लुकाएर सार्वजनिक गर्नुहुन्थ्यो।
0: कसले लुकाए?
1: उहाँहरूले चाहिँ जे थियो त्यही।
0: कसले लुकाए?
1: नेताहरूले।
0: एउटा उदाहरण दिनुहोस् न, नेता भनेर गाली गर्नु पाइन्छ?
1: शीर्ष नेताहरूले अहिलेसम्म मुलुक जसले
0: शीर्ष नेता जसले लुकाएको छ उसलाई पो भन्नु पर्यो त। एउटाले लुकाए सारालाई गाली गर्ने पाइन्छ त्यस्तो गर्न? त्यही हो नीति, त्यही हो न्याय। अबको यो सरकारको राष्ट्रिय स्वतन्त्र पार्टीको न्याय त्यही हुन्छ अब। हेर्नु, स्वयं राष्ट्रिय प्रजातन्त्र राष्ट्रिय के उसका चाहिँ पार्टी जो
1: राष्ट्रिय स्वतन्त्र पार्टीका
0: जो सांसदहरू छन् उनीहरूले नै अब विरोध गर्छन् क्रमिक रूपले। हेर्दै जानु होला, उनीहरू नै यस्ता खालका यी अवधारणाहरूका विरुद्धमा उत्रन पर्ने परिस्थिति आउँछ। त्यो आउँछ। हेर्नु, त्यो
1: आउँदैमाथि उहाँहरूले लगाउने आरोप, अर्को आरोप चाहिँ तपाईँहरू युवा पुस्ताले मुलुक हाँकेको हेर्नै नचाहने, अहिले उकुस मुकुस भइरहेछ, छटपटी भइरहेछ, असिन पसिन भइरहेछ।
0: अनि यिनीहरू
1: पुराना नेताहरूलाई, पुराना दलका
0: कहिले समयबाट हुन्छन्?
1: ठुला दलहरूलाई भन्दा
0: यिनीहरूको उमेर बढ्दैन? यो अहिले युवा भन्नेहरूको उमेर बढ्दैन? हामी पनि युवाबाटै आएको त, एकैचोटि बुढा भएको हो क्या?
1: युवा हुँदादेखि अहिलेसम्म ओगटिराख्नु भयो पद,
0: अब उनीहरूले
1: राजनीति छोड्नु भएन।
0: कति ओगट्छन् त्यो पनि हेर्दैछौँ हामी, भन्दैछौँ हामी 15 वर्ष 20 वर्ष भन्दैछौँ त हामी, हेर्दैछौँ के कन्सेप्टले आएका छन् भन्ने कुरा। त्यस कारण ठिक छ, जेनेरेसनहरू अगाडि आउँछन्, नयाँ जेनेरेसनलाई हामीले ठाउँ दिनै पर्छ, युवाहरूलाई अगाडि बढाउनै पर्छ, त्यसमा कुनै विवादै छैन। अनि हिजोको 35 वर्षको विरोध गर्ने अनि अहिले के गर्ने त? 35 वर्षको विरोधको नाममा अहिले जनतामाथि बुर्कुसी मार्न पाइँदैन, जनतामाथि आतङ्क मचाउन पाइँदैन। हेर्नुहोस्, कसैले पनि पत्याउनेवाला छैन। अहिले दिएको भोट भनेको म भन्छु त्यो संविधान बनाइसकेपछि बनेका जति पनि सरकारहरू छन् उनीहरूले गर्न नसकेको, उनीहरूले नगरेको कुराको विरोधको भोट हो। राष्ट्रिय स्वतन्त्र पार्टी
1: त्यसको एकजना भागी,
0: हामीलाई
1: साक्षी भनेको चाहिँ सारथी भने त झलनाथ खनाल पनि हो। संविधान बनेपछि पनि तपाईँ संसदमा हुनुहुन्थ्यो।
0: म हो, संसद त थिएँ नि,
1: पार्टीमा शीर्ष भूमिकामा हुनुहुन्थ्यो,
0: पार्टीको
1: वरिष्ठ नेता हुनुहुन्थ्यो
0: पार्टीको। तर मैले सरकार कहिले पनि सञ्चालन गरेँ, मैले जहिले पनि सरकारमा बस्ने मान्छेहरूलाई किन तिमीहरू चाहिँ यो भूमि सुधार गर्दैनौ, किन क्रान्ति कृषि क्रान्ति गर्दैनौ, किन चाहिँ यो औद्योगिकरण गर्दैनौ, म त जहिले पनि अपोजिसनको मान्छे होइन, म त लडाइँ लडिरहेको छु।
1: तपाईँले यति कुरा स्वीकार्दै
0: अहिले पनि यो सरकारसँग लडे,
1: विगतका कथित ठुला दलहरूकै अकर्मण नेताको कारणले राष्ट्रिय स्वतन्त्र पार्टी जन्मियो।
0: अब त्यसमा चाहिँ केही सच्चाइहरू जरुर छन्, जरुर छन्। किनभने संविधान बनेपछि भन्छु म, संविधान बनेपछि ठुला दलले हिजोको एउटा अवस्थामा राम्रो भूमिका पनि खेलेका छन् नि, त्यो पनि बिर्सनु हुँदै है। अहिलेको यो सारा परिवर्तन आदि इत्यादि, गणतन्त्र, यो नयाँ संविधान, संविधान सभा आदि इत्यादि, त ती नै अहिले तपाईँले जसलाई ठुला भन्नुभयो नि म कोटमा राख्छु होइन, ती ठुला पार्टीहरूकै योगदान हो नि त्यो। तर संविधान बनाइसकेपछि यी ठुला पार्टीहरू पलापिए, उनीहरू जनताबाट अलग थलग भए, उनीहरूले जनतालाई हेरेनन्, जनताले के चाहिरहेको छ त्यो कुरा हेरेन, राष्ट्रले के चाहिरहेको छ हेरेनन्, त्यस कारणले गर्दाखेरि अझ दुई तिहाई बहुमत झन्डै प्राप्त भएकै हो नि त, यो के ठुलो कुरो हो र?

0: त्यतिखेर तपाईले विद्रोह गर्न सक्नु भएन नि त,
1: यही संविधान
0: तपाईँ पनि फड्के किनाराको साक्षी भन्नुभयो,
1: अनि यही संविधान अन्तर्गत 177 सिट त प्राप्त भएकै हो है। हो त्यो प्राप्त भएको बेलामा यो यो काम गरौँ भनेर मैले भन्ने मान्छे एउटा म हुँ।
0: जेट विमान हाँक्नु भएको थियो, 50 वर्षसम्म अब कम्युनिस्ट शासन भनेर परिकल्पना गर्नुभएको थियो, परिकल्पनाको संसारमा रुमल लिनु भएको थियो, घुमिरहनु भएको थियो,
1: कथित जेट विमान भन्ने जेटका चाहिँ हामी पाइलट हौ भन्नेहरूले सब कुराहरू बोले है, हामीले बोले होइन,
0: पार्टीले शासन गर्ने 20 वर्ष 30 वर्ष 50 वर्ष पुराना दलहरूको शासन तोडिदिनु भयो उहाँहरूले।
1: ए अब 50 वर्ष शासन गर्ने कति वर्ष पुग्छन् अहिलेका बालेन 50 वर्ष
0: 86 वर्ष पुग्नुहुन्छ,
1: अनि युवा पो एकदम युवाको शासन आउने रहेछ नि त अब होइन,
0: त्यही उहाँहरूमा त फ्लेक्सिबिलिटी लागू हुन्छ नि त, एउटै व्यक्ति पटक पटक नदोहोरिने नेतृत्व हस्तान्तरण पुस्तान्तरण गर्दै जाने,
1: त्यो त जनताले
0: कम्युनिस्टहरूमा अनि पुराना दलहरूमा चाहिँ भन्नका लागि भन्ने तर एउटै व्यक्तिले पद ओगटी राख्ने त्यही खालको प्रवृत्ति थियो।
1: हो केही पार्टीहरूमा त्यो प्रवृत्ति थियो, त्यो गलत हो,
0: जनतामा फ्रस्ट्रेसन भइसकेका थियो, वितृष्णा भइसकेका थियो,
1: त्यो
0: त्यो कुराहरूको अनुभूत गर्न सक्नु भएन, जनतासँग जोडिन सक्नु भएन,
1: त्यो गलत थियो। एउटा त सधैँ कुर्सीमा बस्ने र सधैँभरि एउटा पदमा, अहिले पनि छँदैछ नि त्यो त्यो प्रवृत्ति, त्यसबाट मुक्त भएका छैन नि ती साथीभाइहरू, त्यसबाट पहिला मुक्त हुन सक्नुपर्छ। र हर पार्टीमा 2 कार्यकालभन्दा बढी एउटै कुर्सीमा त्यही नेता हुनुहुँदैन, 2 कार्यकाल। मैले के अरे यो नेकपा एमालेको अध्यक्ष भएको बेलामा 9 महाधिवेशनमा मैले यो राखेको प्रस्ताव हो, 2 कार्यकालभन्दा बढी हुनुहुँदैन, 70 वर्षभन्दा माथि पुगेकाहरूले एडभाइजरी रोलमा जानुपर्छ आम रूपमा, होइन कुनै कुनै विशिष्ट स्थिति हुन सक्ला बेग्लै कुरा हो, तर सामान्यत त्यो गर्नुपर्छ भनेर मैले यो प्रस्ताव राखेँ। त्यो प्रस्ताव हाम्रो त्यति बेलाको विधानमा भयो, होइन विधानमै अङ्कित हो लेखियो, सर्वसम्मतिले 9 महाधिवेशनले पारित गर्यो, सर्वसम्मतिले, एउटा कसैको विरोध थिएन, तर जसले त्यो महाधिवेशनबाट निर्वाचित भएर अब त्यो पार्टीको नेतृत्व लिनुभयो उहाँले लागू
0: गर्नुभयो, प्रस्ताव गर्नुभयो,
1: पहिलो पटक म अध्यक्ष भएकै बुटोल महाधिवेशनबाट, त्यसपछि यहाँ हामीले
0: चाहिँ
1: नव महाधिवेशन गऱ्यौँ। हो त्यो नव महाधिवेशनमा मैले चाहिँ यो पास गराएको
0: केपी शर्मा ओलीले
1: अब यही मैले भनेको परिपाटी यदि राजसपाले पनि मान्यो भने, त्यही परिपाटी अरू सबै पार्टीहरूले माने भने अलिक नयाँपन आउनेछ आगामी दिनका पार्टी सिस्टमभित्र, पार्टीहरूले काम गर्ने सिस्टमभित्र एउटा नयाँपन जरुर आउनेछ, तर त्यो कुरा लागू गर्नुपर्ने।
0: अब केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, उहाँहरूलाई नेतृत्व छाड्नका लागि तपाईँले दबाब दिनुहुन्छ?
1: बिल्कुल, मैले त भनिरहेकै छु, मैले त्यही नौ महाधिवेशन नै भनेको होइन त, त्यो परिपाटी भनेपछि परिपाटीले आफै फ्याँक्छ नि त मान्छेलाई, 2 वर्ष पुगो तपाईँको हट्नुहोस् भन्नुभएछ, अब एमालेमा त्यो लागु भएन, अन्तर्विरोध खडा भइरहेछ त्यहाँ, उहाँ मान्नुपर्छ कि परिपाटी मानेन नेताले भने त्यो पार्टी विध्वंस हुन्छ, ध्वस्त हुन्छ परिपाटी नमानेपछि।
0: तपाईँ सरी अहिले नेपाली कम्युनिस्ट पार्टी नेकपाले पनि मानेन नि त?
1: हो नेकपा पनि यदि नेकपा मान्दैन नेतृत्वले भने उहाँहरूले बडो नराम्रो दुःख पाउनुपर्ने स्थिति आउँछ।
0: जनता जान्न चाहन्छन्मा झलनाथ खनालको नयाँ प्रस्ताव, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विश्राम लिनुपर्छ होइन राजनीतिबाट?
1: म नीतिबाट भन्छु, म व्यक्तिलाई कसैलाई पनि भन्दिनँ, नीतिबाट के भन्छु भने तपाईँ 2 कार्यकाल र 70 वर्ष यो आधारलाई मान्नुहोस्, यो सबैले मान्नुपर्छ, चाहे तपाईँ केपी ओली हुनुहुन्छ, तपाईँ पुष्पकमल दाहाल हुनुहुन्छ, तपाईँ माधव नेपाल हुनुहुन्छ, चाहे कोही पनि, सबैले मान्नुपर्छ। पार्टीभित्र डेमोक्रेसी हुन्छ, पार्टीमा एउटा चाहिँ अनावश्यक त्यो त्यो विशृङ्खलताहरू आउँदैन, गुटबन्दी पनि आउँदैन है, पार्टीले गर्न पर्यो उसका जुन कार्यदिशा छन्, नीति छन्, सिद्धान्त छन्, त्यसको आधारमा काम गर्न सक्छ।
0: तपाईँहरू अहिले ओह्रालो लाग्दै लाग्दै खिँदै खिँदै खिया लागेको अवस्थामा पुग्नु भएको छ, ग्लानी लाग्दैन?
1: अब यो पार्टीको कार्यदिशाको परिणाम हो, नेतृत्वको परिणाम हो। नीति र नेतृत्व जस्तो हुन्छ पार्टी त्यस्तै हुन्छ। नीति र नेतृत्व, नीतिमा पनि दक्षिणपन्थी भड्काउ कम्युनिस्ट आन्दोलनमा प्रकट भयो, त्यसले गर्दाखेरि जनताका भावना र चाहना आकाङ्क्षा नेतृत्वले बुझेन, अनि त्यही कारणले गर्दा त्यो न भूमि सुधार गर्यो, न कृषि क्रान्ति गर्यो, न औद्योगिकरण गर्यो, जनताको हितमा काम गर्न सकेन, एउटा रोजगारी दिलाउनु पनि सकेन, भ्रष्टाचार उन्मूलन गर्न सकेन, होइन, त्यसले गर्दा जनताबाट टाढिँदै गयो, परिणाम भोग्नु पऱ्यो। जसले पनि त्यही हुन्छ, अब यो सरकारको पनि त्यही।
0: तपाईँ पनि राजनीतिबाट विश्राम लिन तयार हुनुहुन्छ झलनाथ खनालजी?
1: म राजनीतिबाट विश्राम लिन्न मेरो जिन्दगीभरि, तर म सधैँभरि पदमा बस्थेँ। किन विश्राम लिनुपर्छ? राजनीति भनेको तपाईँले आफ्नो जीवनमा जे आदर्श लिनुभयो त्यो आदर्शमा दृढतापूर्वक अडिएर काम गर्नुहोस्, यदि सही कुरा गर्नु भएको छ भने त्यसबाट विश्राम लिनुपर्ने के पनि जरुरत छैन।
0: तपाईँ त नेकपा मालेकै संस्थापक महासचिव बनेको व्यक्ति हो। 2039 सालमै
1: म 2020 सालदेखि यो मुभमेन्टमा छु र अहिलेसम्म पनि छु।
0: 2039 सालमै तपाईँ नेकपा मालेको महासचिव हुनुहुन्थ्यो।
1: हो, त्यसपछि भएपछि मैले
0: नेकपा एमालेको 8 महाधिवेशन, जुन बुटौल महाधिवेशनदेखि नेकपा एमालेको अध्यक्ष बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो, पटक पटक मन्त्री बन्नुभयो, तपाईँले पनि छाडिदिनुहोस् न त राजनीति।
1: मैले होइन, त्यो त मलाई भन्नै पर्दैन त, तपाईँले मलाई कुनै पत्रकारले यो प्रश्न सोध्नै पर्दैन। मैले आफैले राखेको प्रस्ताव चाहिँ किन लागू भएन भन्नुहोस् न तपाईँ अरू नेताहरूलाई, मैले प्रस्तावै राखिसकेका छन्, संविधान त्यति बेलाको विधानै बनाइसकेका छन्, अब मलाई के कुरा।
0: तर नेतृत्वमा रहेर जिम्मेवारी लिनुपर्ने व्यक्ति त हो नि त झलनाथ खनाल।
1: म त होइन, त्यो कुर्सीमा बसेर होइन, कुर्सीमा नबसेर पनि नेतृत्वको जिम्मेवारी लिन सकिँदैन।
0: मुलुक नबन्नुमा झलनाथ खनाल चाहिँ कति प्रतिशत जिम्मेवारी लिन तयार हुनुहुन्छ?
1: म अब प्रतिशत छुट्याउँदिनँ, म त्यो चाहिँ समीक्षा गर्दाखेरि मेरो जति हिस्सा लिन्छ म एकदम हात उठाएर लिन तयार छु, जति हिस्सा परोस्, 5% पर्छ कि 10% पर्छ कि, यदि त्यसरी समीक्षा गर्दा 100% नै पर्दो रहेछ भने पनि म त तयार छु त्यसले।
0: किन भन्दा एउटा नियति त बेहोर्नु पर्यो तपाईँले पनि।
1: हो,
0: गत भदौ 23 र 24 गतेको चेन्जी आन्दोलनपछि राजनीतिक रूपमा पनि घर नघाटको, व्यवहारिक रूपमा अनि घर सम्पत्ति त्यो सबैतिर चाहिँ
1: 24 गतेको घटना भनेको देशी र विदेशी घोर प्रतिक्रियावादीहरूले मेरो घर र मेरो परिवार ध्वस्त पार्नको लागि विविध किसिमका गुन्डा आवारा लुटेरा विध्वंसकारीहरूलाई अर्गनाइज गरेर त्यो घरमाथि गरिएको हमला हो त्यो, र त्यो हमला किन गरिएको म अहिले पनि ती हमलाकारीहरूलाई सोध्न चाहन्छु तपाईँको यो टेलिभिजन मार्फत, के कारणले हमला गरियो? बदमासहरू हो, गुन्डाहरू हो, तिमीले किन हमला गर्यो? मेरो श्रीमतीले के माने नोक्सान गरेको छ र तिमीले हत्या गर्न खोज्यौ? त्यहाँ हत्या गर्न खोजे होइन, म 10 मिनट मात्रै पनि त पछि पुगेका भए उनको हत्या भइसक्थ्यो। मेरो छोराले के अपराध गरेको थियो? उनलाई जलाउँदै थिए यिनीहरूले। मेरो छोराले अर्को घरको चाहिँ नि उसमा लिस्नु लगाएर पार भएर छोरा बज्यो। मलाई मिलिट्रीले चाहिँ केही समय अगाडि चाहिँ नि त्यहाँबाट लग्यो। अब उनीहरूलाई बचाउनु पर्छ भने मैले त त्यहाँबाट लाँदादेखि सँगै लैजाउँ भनेको मानेन मिलिट्री। फेरि उहाँ पुगेपछि फेरि चाहिँ नि पठाइकन त्यो भ्यान पठाइकन अनि त्यस पछाडि केही सरसहयोग उनीहरूले गरेपछि, यदि सुरुमै त्यसो गरेको भए कसै पनि केही हुने थिएन।
0: त्यस्तो दुःख लाग्छ होइन, त्यसो मन भक्कानिन्छ।
1: त्यसो हुनाले राज्य शक्ति चुपचाप बस्दिने अनि गुन्डा र आवारहरूलाई सरासने जलाऊ, देश जलाऊ, विध्वंस गर भनेर लगाइदिने।
0: उपज हुन सक्छ
1: 23 गते भनेको केही जेन्जी भाइ बहिनीहरूले उठाए एउटा 3 मागहरू राखेर आन्दोलन होइन, त्यसलाई मैले त समर्थनै गरेँ, समर्थन गरेर 24 गते बिहानै मैले वक्तव्य दिएको छु, उनीहरूको आन्दोलनलाई समर्थन गरेँ, तिमीहरूको माग चाहिँ जायज छन्। अब कसरी तिमीहरू यो आन्दोलनमा उत्रियौ, ती बालकहरू त्यो स्कुलका चाहिँ नि युनिफर्म लगाएका मान्छेहरू कसरी आन्दोलनमा आए, कसले पठाए, कसले योजना बनाए उनीहरूलाई ल्याउने, त्यो बेग्लै कुरा होला, त्यो समीक्षाको विषय हो। त्यसो गर्ने कुरालाई म समर्थन गरिदिन्छु। त्यहाँ बालकहरू छन्, त्यहाँ होइन 18 वर्षभन्दा तल नाबालक होइनन्, नाबालकहरूलाई आन्दोलनमा कसैले उतार्छ भने त्यो महाअपराध हो, त्यो मानवता विरोधी अपराध हो। त्यो त्यस दिन त्यो 23 गते त्यो मानवता विरोधी अपराध गरिएको छ। कसले गरेको हो त्यसले अपराध गरेछ।
0: राष्ट्रिय अन्तर्राष्ट्रिय के लाग्छ तपाईँलाई?
1: यसमा राष्ट्रिय अन्तर दुइटै छ, दुइटै छ त्यसमा। तर यसको छानबिन हुनु पर्यो औपचारिक रूपले। त्यसमाथि
0: राज्य अनि संयन्त्र त फेलियर भएकै हो।
1: फेलियर गराएपछि त फेलियर हुन्छ नि। राज्य सत्ताले सुरुदेखि नै जुन ढङ्गले काम गर्नुपर्छ त्यो काम गर्न सकेन। त्यति बेला सरकारले भन्छु म राज्य सत्तालाई सबैले मैले गिन्दो
0: जिम्मेवारी चाहिँ तत्कालीन नेतृत्वले स्वीकार्नुपर्छ होइन, लिनुपर्छ
1: हो। सरकारले जुन ढङ्गले शासन प्रशासन सञ्चालन गर्नु पर्थ्यो, जनतालाई मोबिलाइज परिचालित गर्न सक्नु पर्थ्यो, त्यो नसकै हो, नसकेकै।
0: मुख्य दोषी चाहिँ को हो त? जिम्मा कसले लिने ठ्याक्कै भन्दाखेरि?
1: अब योमा अहिले त्यो हिसाबले मैले जाने यो छलफल गर्नु उपयुक्त हुँदैन भन्ने ठान्छु होइन। यो त यत्रो छानबिन आयोग भयो,
0: आयोगै बनिसकेको।
1: त्यो छानबिन
0: बहादुर कार्की नेतृत्वमा
1: त्यो छानबिन आयोगले ल्याउनु पर्दैन यी सबै कुरालाई एकदम यथातथ्य। अब एउटाले आयोगले रिपोर्ट दियो एउटा, अब अर्को मानवाधिकारले अर्कै दिएर कुन चाहिँ मान्ने? त्यस कारणले देशमा एउटा निष्पक्ष तर एकदमै क्षमतावान शक्तिशाली आयोग बनाएर यस्ता चिजहरूको छानबिन गर्नुपर्ने हुन्छ।
0: अझै अझ आयोग बनाउनु
1: अझ बढी मात्रामा 24 गतेको खै त 24 गतेको छानबिन गरेको यत्रो ठुलो विध्वंस नेपालको इतिहासकै विध्वंस हो। इतिहासमै यहाँभन्दा ठुलो विध्वंस कहिल्यै भएको थिएन यो देशमा।
0: मानवाधिकार आयोगको प्रतिवेदनमा त समावेश गरियो,
1: ठुल्ठुला भूकम्प जाँदा पनि यस्तो खालको कुरा भएको थिएन। कैयौँ आक्रमण भयो हाम्रो देशमा पनि विविध ढङ्गले नभएको होइन। जस्तो बुद्धको पालामा त्यो चाहिँ सारा शाक्यहरूलाई चाहिँ त्यहाँनिर भुर्कुट बनाइयो, मारियो होइन। तर त्यो पनि एउटा क्षेत्रको कुरा थियो होइन। विभिन्न बेला कहिले कहीँ यो के अरे उत्तर दक्षिणतिरबाट चाहिँ त्यो मुस्लिमहरूको आक्रमण पनि भयो एक बेलामा, उनीहरू पनि केही लुटपाटहरू गरे। तर यस्तो ठुलो होइन। तर त्यसपछि अब शङ्कराचार्यवाला हिन्दूहरूले पनि गरे विविध ढङ्गले, कतिपय यी बुद्धहरूका चाहिँ सारा ग्रन्थहरू जलाइदिने काम गरे। हेर्नुहोस् यति महत्त्वपूर्ण ग्रन्थहरू त्यति बेला जलाइएका छन्, त्यो गरे। यी सबैको तुलनामा 24 गतेको विध्वंसलाई म महाविध्वंस भन्छु।
0: कार्की आयोग, लिली थापा नेतृत्वको मानवाधिकार आयोग होइन, जुन समिति
1: आयोगले त
0: बहादुर मगर
1: 24 गते सुनै सकेन। कार्की आयोगले त्यो बेकारको आयोग हो, त्यो आयोगले केही पनि गर्न सकेन। म त्यसो भन्छु,
0: मानवाधिकार आयोगलाई स्वागत गर्नुहुन्छ,
1: आयोगलाई बस्नेहरूलाई चित्त दुख्दो यसो भनेको सुन्दाखेरि, तर केही पनि गर्न सकेन। अब मानव अधिकारले अलिकति मानव अधिकार आयोगले केही थप कुराहरू ल्यायो जरुर, तर त्यो पनि इम्पार्सियल देखिएन। त्यसले जसरी एउटा समग्रतालाई ल्याउन सक्नुपर्ने थियो त्यो कुरो आएन।
0: यो व्यक्तिलाई कारवाही गर्नु भनेर प्रष्ट रूपमा लेखाएको छ त,
1: दोषी को हुन् भन्ने नै आएको देखिँदैन।
0: मुख्य दोषी तत्कालीन नेतृत्व हो, केपी शर्मा ओली
1: मानव अधिकार आयोगले यी घर जलाउनेहरू को हुन् त? खै भने ल मेरै घर जलाउने को हुन् ती? र मैले अपराध गरेको छु केही? मैले कतैतिर भ्रष्टाचार गरेको छु? मैले त्यो घर बनाउँदाखेरि कहीँबाट कुनै राज्यको कुनै सम्पत्ति ल्याएर घर बनाएको छु? त्यो एक पैसा मैले कहीँ खाएको छु? प्रमाणित गर्ने कुनैसँग तागत छ दुई खुट्टाले हिँड्ने मान्छेसँग? ल गरौँ त, के कारणले जलाइयो?
0: सोलो डोलो रूपमा हेर्दाखेरि तपाईँलाई पनि नेता शीर्ष नेताको रूपमा राखियो,
1: त्यसो गर्न पाइन्छ त?
0: 47 सालको हिस्सेदारको रूपमा राखियो,
1: मानव अधिकार पनि त्यही भन्छ। मानव अधिकारले यो कुरा देख्नुपर्छ कि पर्दैन? नेताको नाममा यो ढङ्गले चाहिँ विध्वंस गरियो, यसरी चाहिँ गरियो भनेर देख्नु पर्दैन? खोइ त
0: देश लुट्ने नेताहरूमा एउटा झलनाथ खनाल पनि हो भनेर अहिले पनि लेख्छन् फेरि।
1: त्यसैले त यहाँ यी ती को हुन् त ती तत्त्वहरू? ती कुन चाहिँ विदेशीहरूको एजेन्ट बनेर काम गरिरहेका छन्? ती नेपाली आमाले जन्माएका त होलान्, तर तिनीहरूको गिरी चाहिँ विदेशीले भरिदिएको छ, त्यस कारण त्यस्तो कुरा लेख्छ।
0: तपाईँलाई पनि लखेटिरहन्छन् नि एउटा प्रकरणले, हेर्नुहुन्छ नि
1: के?
0: आज पनि जनता जान्न चाहन्छन् कार्यक्रम हेरिसकेपछि तल कमेन्टमा लेखिहाल्छन् सर्पनाथ खनाल लेख्छन्।
1: ओ ती पनि गुन्डाहरू, ती धेरै छैन सा, मैले सबै रेकर्ड राखेको छु तिनीहरू। म विचार गरेर मात्र त्यस्तो कुराका विरुद्ध म उत्रन्छु। इन्टरभ्यू जाने बित्तिकै तिनीहरूले लेख्छन् ती को हुन्, मैले सब त्यो रेकर्ड राखिरहेको छु मैले है। म त्यस्तो लाटो छैन।
0: झलनाथ खनाल प्रतिष्ठानको नाममा झन्डै 18 करोड रुपियाँ गोलमाल भयो भनेर तपाईँलाई लखेटिरहन्छन् क्या। वास्तविकता के हो खास, तपाईँलाई सर्पले नछोड्नुको कारण चाहिँ के हो?
1: यो के अरे विशेष अदालतमा मुद्दै परेको थियो, त
0: अख्तियारले मुद्दा नै दायर गरेको थियो।
1: अनि खोइ त खोइ मलाई त केही पनि कसैले सोद्धा पनि सोधेन, भन्दा पनि भनेन, तैँले यसो गरेछ भन्दा पनि भनेन। अनि फैसला गर्दा मेरो त कतै नाम पनि आएन त। मैले यदि गरेको भए अदालत त सुनाउँदैन थियो। त्यो गुन्डाहरूको आफ्नो चाहिँ पूर्वाग्रह बाहेक केही पनि होइन थियो। अनि पूर्वाग्रहले जे पायो त्यही हुन्छ, हो यही हो, यो चाहिँ यो डिजिटलाइजेसनको प्रकोप भनेको यही हो। अनावश्यक रूपले डिजिटलाइजेसन मात्रै गरेर यो देश सुरक्षित हुँदैन। अहिले तपाईँ सामाजिक सञ्जालमा हेर्नुभयो भने त्यसलाई नियमन नगरिदियो भने जसरी चाहिँ एकदम छाडा जे पायो त्यही लेखिएको छ त्यो।
0: सर्पको नाममा झलनाथ खनालले 1 रुपैयाँ पनि गडबड गर्नुभएको छैन?
1: बिल्कुल छैन।
0: तपाईँको यो च्यालेन्ज हो?
1: मेरो च्यालेन्ज
0: गरेर देखाउनु।
1: एकदम मेरो बिल्कुल च्यालेन्ज हो। ती गुन्डाहरूलाई च्यालेन्ज हो। आँखामा नहेरिकन चाहिँ जुन ढङ्गले अन्धा भएर चाहिँ उनीहरू हिँडिरहेका छन् र चाहिँ एक पैसा अर्को आरोप लगाएर हिँडेका छन्, तिनीहरूलाई मेरो च्यालेन्ज छ। आऊ ल एक पैसा देखाऊ त, कतै केही भएको छ भने।
0: सर्प सर्प सर्प भनिराख्न जरुरी छैन अब तपाईँलाई जोडेर।
1: अब होइन, कुनै गुन्डाहरूलाई अराजक तत्त्वहरूलाई आभारहरूलाई कराइरहनु छ भने मेरो भन्नु केही छैन। तर कतै झलनाथ खनालले केही गल्ती गरेका छ कि भनेर भन्न खोजेको हो भने त्यो उनीहरूको सिँगै जिन्दगी लागे पनि त्यो सम्भव छैन।
0: सर्पको नाममा साँप बनेर खाइदियो त्यसैले भनेर अहिले पनि लेखिरहन्छन्।
1: ठिक छ, आवाराहरूको कामै त्यही हो उनीहरू गर्ने कि, आवाराहरूलाई काम गर्न दिनुहोस् त। जुन दिन यो देशमा सामाजिक सञ्जालहरू पनि एउटा नियमनको आधारमा चल्नुपर्छ, मर्यादाको आधारमा चल्नुपर्छ, जे पाए त्यही लेख्न पाइँदैन भनेर कुनै नियम र एउटा चाहिँ सभ्यताको श्रृङ्खला यो देशमा विकास भएछ भने एक दिन त्यस्ता मान्छेहरू पनि कड्काएर उभिन्छ।
0: झलनाथ खनालजी, बालेन सरकारले अब 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने, तपाईँ पनि पर्नुहुन्छ नि?
1: राम्रो कुरा, मैले त स्वागत गरिरहेको छु। गर्नु,
0: कतै गडबड गर्नुभएको छैन?
1: भनिहाल्ने, मैले त स्वागत गरिरहेको,
0: मुटुमा झस्का पस्दैन,
1: स्वागत गरिरहेको छु मैले। यो त्यति मात्रै होइन, कहिलेदेखिको गर्ने? 62-63
0: उहाँहरूको आधिकारिक धारणा आइसक्यो।
1: के को अधिकारी? खोइ पञ्चहरूलाई खोइ गर्ने? पञ्चहरूलाई जोगाइरहेको छ यो सरकारले। किन? 46 अगाडिका मान्छेहरूले भ्रष्टाचार गरेका थिएनन्? अरबौँ अरबका एउटा मात्रै हेर्ने भने अरबौँका चाहिँ भ्रष्टाचार त्यति बेला भएको थियो। हामीले पञ्चायत विरोधी सङ्घर्षमा
0: 62-63 गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा समिति नै बनाइसक्नु भयो। छानबिन भइरहेछ, अनुसन्धान भइरहेछ।
1: अब मलाई यी कुराहरूमा धेरै कमेन्ट केही पनि गर्नु छैन, तर साँचो न्यायपूर्ण कुराहरू गर्न खोजेको हो, कतै केही लुकाइएको छ भनेर गर्न खोजेको हो भने कुनै अवधि तोक्न जरुरी छैन, कुनै पनि अवधि जोक्न जरुरी छैन। किन 62-63 यताको भनेको? गणतन्त्रवादीहरूलाई डस्न खोजेको, राजावादीहरूलाई बचाउनु खोजेको, त्योभन्दा अगाडिका पञ्चहरूलाई बचाउनु खोजेको। यो पूर्वाग्रह देखिँदैन,
0: मान्छे लाटा छन्, गन्ध र षड्यन्त्र देखिन्छ,
1: मान्छे लाटा छन् यो देशमा। अब त झन्डै 90% मान्छे साक्षर भइसक्यो यो देशमा, लाटो नठाने हुन्छ, मान्छे सचेत छन्। हामीले नै सचेत गराएका छौँ यत्रो समयसम्म, यो के अरे लोकतान्त्रिक आन्दोलन गरेर, राष्ट्रियताको निम्ति आन्दोलन गरेर, जनजीविकाको निम्ति आन्दोलन गरेर जनतालाई धेरै सचेत त हामीले गरेका छौँ।
0: भनेपछि अवधि तोकेर होइन, पञ्चायत कालदेखि
1: हो,
0: अझ त्योभन्दा अगाडिदेखि
1: कुनै पनि बेलामा
0: जुन सुकैले
1: पनि
0: समयको भए पनि छानबिन गर्नु पर्यो।
1: राज्यको सम्पत्ति तलमाथि गरेको छ भने हो त्यसको छानबिन होस्, यो चाहिँ जनताको रियल आवाज।
0: पूर्व राजा ज्ञानेन्द्र शाहको पनि छानबिन हुनुपर्छ,
1: सबैको हुनुपर्छ, राजा महाराजा छोड्ने कुरा आउँदैन। अब छानबिन हुँदा बालेन्द्रको पनि छानबिन हुनु पर्यो, मन्त्रीमण्डलको किन छानबिन नहुने? अहिलेको सत्तामा बसेकाहरूको किन छानबिन नहुने? कुनै पनि पदमा हुने मान्छेहरूको छानबिन हुनु आवश्यक हुन्छ।
0: उहाँहरूले छानबिन गर्नुभयो, हेर्नु भएन,
1: तर छानबिनको नाममा
0: गृहमन्त्री सुदन गुरुङमाथि प्रश्न उठ्यो, उहाँले राजीनामा दिनुभयो, छानबिन समिति बन्यो, प्रतिवेदन बुझाइयो, त्यसपछि उहाँ पुनः गृहमन्त्री नियुक्त हुनुभयो।
1: प्रतिवेदन खोइ
0: सरकारले ग्रहण गरिसक्यो।
1: नेपालका 3 करोड जनता त्यो कुरा हेर्न चाहन्छन्। कसको लागि बनाएको त्यो प्रतिवेदन? जनताले हेर्न पाउँदैन? सबभन्दा पहिला जनताले त हेर्न पाउनु पर्यो, कति गडबडी गरेका छ कि छैन त्यहाँ। त्यतिकै यो लिपापोती गरेर चाहिँ सुन छर्केको हो कि के गरे? मान्छेलाई अहिले पनि शङ्का छ। म सुदन गुरुङले कुनै गलत गरेका होलान् म त्यहाँबाट सोचिरहेको छैन। सुदन गुरुङले केही पनि गरेको छैन भन्ने प्रतिवेदन जनताले हेर्न पाउनु पर्यो पहिला। अनि त्यस्तो रहेन छ होला, ठिक छ, त्यसरी मान्छेले पत्याउँछ नि।
0: क्लिन चिट पाइसक्नुभयो भन्नुभएको छ नि त उहाँहरूले।
1: त्यही उहाँहरूले दिएको,
0: त्यही भएर त नियुक्त गर्नु।
1: उहाँहरूले दिएको पाएको हो भने त जनताले त्यो बुझ्न पाउनु पर्यो। दिन त के भयो, तपाईँले मलाई तपाईँलाई चाहिँ मैले त्यही ढङ्गले विशेष ढङ्गले चाहिँ क्लिन चिट दिन सक्छु, तपाईँले मलाई दिन सक्छ, अरू कसैलाई दिन सकिन्छ? त्यसरी दिएर हुन्छ? चारजना मान्छेको आयोग बनाएर क्लिन चिट दियो।
0: सुदन गुरुङ पुनः गृहमन्त्री बनेर पहिलो निर्णय गर्नुभयो दरबार हत्याकाण्डको छानबिन गर्ने। 2058 जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको छानबिन गर्ने स्वागतयोग्य निर्णय हो नि, होइन?
1: अनि मदन राजपूतको हत्याको चाहिँ गर्नु पर्दैन? एकपछि अर्का हत्याकाण्डहरू भएका छन् यो देशमा, विभिन्न कहीँ पत्रकारहरूको हत्या भएको छ दिन दहाडे गोली हानेर।
0: 2050 साल जेठ 2 गते भएको
1: सबैको
0: मदन आश्रित मदन भण्डारी जीवराज आश्रितको घटनाको छानबिन तपाईँहरूले चाहिँ गर्न सक्नु भएन है?
1: हामी
0: त्यति
1: बेलाको
0: 2051 सालमै मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यसपछि कम्युनिस्ट प्रधानमन्त्रीहरू पटक पटक बन्नुभयो,
1: भएन,
0: प्रचण्ड बन्नुभयो, डाक्टर बाबुराम भट्टराई बन्नुभयो,
1: त्यति बेला भए
0: चलनाथ खनाल, माधव कुमार नेपाल, केपी शर्मा ओली,
1: त्यति बेला भएन, गरिएन, विविध ढङ्गले चाहिँ त्यसबारेमा चाहिँ लिपापोती गर्ने कामहरू भएका छन्। हेर्नुहोस् म त अहिले पनि असन्तुष्ट छु। मैले भर्खर एउटा किताब निकाल्दैछु, होइन, वैज्ञानिक समाजवाद कि बौद्धले जनवाद भन्ने एउटा किताब निस्किन आउँदैछ मेरो, भोलि या पर्सि निस्कन्छ त्यो। त्यसमा पनि मैले मदन भण्डारीको हत्या यो ढङ्गले भयो, किन छानबिन हुन सकेन भनेर प्रश्न उठाएको छु मैले।
0: तपाईँले चाहिँ आँट गर्नु भएन नि प्रधानमन्त्री हुँदाखेरि।
1: कति समय म प्रधानमन्त्री भएँ, पहिले त्यो हिसाब किताब गर्नुहोस् न, के गर्थ्यो त्यहाँ? त मैले पहिलो नम्बरमै त्यही भन्ने त होइन, हुँदैन थियो होला नि त,
0: सत्ताको नेतृत्व गर्दै
1: मात्रै पनि
0: थियो।
1: एक वर्ष मात्रै पनि त्यहाँ भएको भए म यो भूमि सुधारका कुरा अनेक खालको कुरा भेदेवी त्यति बेला संविधान बनाएको थिएन। हामीले संविधान बनाउने शान्ति प्रक्रियालाई चाहिँ टुङ्गो लगाउने र चाहिँ आवश्यक अब पछि परिवर्तनका आधारहरू तयार पार्ने कामहरूमा हामी लाग्यौँ। जस्तो अब संविधान बनाउँदाखेरि मैले अघि भाषाको कुरा गरिनँ, संविधान बनाउँदाखेरि मैले व्यक्तिगत रूपले पनि बढ्ता जोडिदिएको कुरा के हो भन्नुहुन्छ भने, अबको अवस्थामा यो संविधानबाट देशलाई एउटा चाहिँ नयाँ मार्गदर्शन गरेर लानुपर्छ। त्यसको लागि पहिलो भूमि सुधार गर्नुपर्छ, कृषि क्रान्ति गर्नुपर्छ, कृषिले आधुनिकीकरण गर्नुपर्छ, यान्त्रिकीकरण गर्नुपर्छ, औद्योगिकरणले देशव्यापी औद्योगिकरण गर्नुपर्छ, नेपालका प्राकृतिक साधन स्रोतहरूको राज्यको चाहिँ हितमा जाने देशको हितमा उपयोग गर्नुपर्छ आदि इत्यादि बारेमा, अनि सन्तुलित 5 सिद्धान्तमाथि आधारित सन्तुलित विदेश नीति असंलग्न पराष्ट्र नीति अप्नाउनुपर्छ जस्ता कुराहरू हामीले त्यो संविधानको भाग 4 लेख्यौँ।
0: चलनाथ खनालजी,
1: तर
0: गृहमन्त्री सुदन गुरुङले दरबार हत्याकाण्डको छानबिन गर्छु भनेर निर्णय गर्नुलाई चाहिँ केका रूपमा लिनुहुन्छ?
1: त्योभन्दा अगाडि म यो सरकारलाई एउटा के प्रश्न गर्छु भने, यो सरकार जनमुखी भनेर तपाईँले भन्नुभयो नि, साँच्चै जनमुखी हो भने त्यो संविधानको भाग 4 लागू गरेर देखाओस्। मेरो च्यालेन्ज छ यो सरकारलाई, संविधान मान्छ भने त्यो संविधानको भाग 4 लागू गरोस्, साँच्चै जनताको हितमा काम गर्ने हो भने।
0: यो सरकारले त संविधान संशोधन गर्दैछ, प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदलले गठन भएको छ। असीम शाहसँग पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरू बसेर हिजो मात्रै संवाद गर्नुभयो, होइन?
1: हो,
0: के
1: छलफल गर्दाखेरि मैले के भने भने यो संविधान भनेको संविधान सभाबाट बनेको, संविधान सभाबाट हामी नेपाली जनता यो घोषणा गर्छौँ भनेर यो संविधानको सुरुवात भएको छ। र त्यो संविधान बनाउँदा हामीले धेरै धेरै असङ्ख्य मान्छेहरूका सोच विचार आदिलाई लिएर त्यसभित्र साझा आधारमा उभिएर संविधान बनाएका छौँ, थुप्रो मतभेदहरूका बिचमा।
0: कस्तो समय आयो है असीम शाहको नेतृत्वमा बनेको कार्यदललाई तपाईँहरूले सुझाव दिँदै हुनुहुन्छ?
1: होइन, मैले हामीले के पनि सुझाव दिएको छैन, मैले त सुझाव दिइनँ। उहाँलाई के भन्यो भने यो संविधान संविधान सभाबाट बनेको संविधान भएको हुनाले यो 10 वर्षमा सीमावलोकन गर्ने भनेको छ। अहिलेसम्म यो संविधानको सीमावलोकन पनि भएको छैन। सीमावलोकन गरियो भने सीमावलोकन गर्दा हो यो संविधान त एकदम राम्रो छ, यहाँ कुनै तलमाथि गर्नुपर्ने जरुरत छैन, यो ठिक छ पनि त भन्न सक्छ नि सीमावलोकनले, होइन? अर्को अब होइन, यी कुराहरू चाहिँ ठिक छन् तर यी कुराहरूमा अलिकति डिफेक्टहरू देखिए, त्यस कारण यो डिफेक्टलाई हटाउनुको लागि यसरी सम्झौन गर्नु चाहिँ उपयुक्त हुन्छ।
0: तपाईँहरूले कुनै स्वार्थका आधारमा खास तत्त्वहरूलाई पोस्ने गरी संविधान संशोधन नगर्नुहोस् भनेर सुझाव दिनुभएछ।
1: अनि यो दुईटा कुरा भयो होइन, दुईटा यसरी समीक्षा गर्दा देखियो भने बल्ल संशोधनतिर जाने कुरा आउँछ। सीमावलोकन नै नगरिकन संशोधन, यहाँभन्दा घोर अपरिपक्व कुरा केही पनि हुँदैन। अहिले जुन संविधान, अझ संविधान संशोधन कार्यदल आयोग चाहिँ केही पनि होइन, कुन स्ट्यान्डर्डबाट यो संविधान बनेको छ त्यही स्ट्यान्डर्डको चाहिँ आयोग बनेर यसको सीमावलोकन गरेर बल्ल संशोधन गर्ने कि नगर्ने भन्ने प्रश्नतर्फ जान सकिन्छ। संशोधनको कुनै कसैले प्रश्न उठाउनै पाइँदैन। संशोधन गर्नुको लागि सारा जनताको चाहिँ एउटा अधिकतम सहमति चाहिन्छ, पोलिटिकल पार्टीहरूको अधिकतम सहमति चाहिन्छ।
0: अहिले संविधान संशोधन जरुरी छैन, संविधान संशोधन गर्न तपाईँहरूले सघाउनुहुन्न होइन त?
1: जुन कुरो जरुरतै छैन त्यसको लागि के सघाउनु त भन्नुहोस् न।
0: कसको स्वार्थको आधारमा कसको निर्देशनमा संविधान संशोधन गर्न खोजिएको हो, स्पष्ट जवाफ चाहियो भन्नुभएछ नि, शङ्का छ?
1: हामीले के भनेको छौँ भने यो संविधान संशोधन कार्यदल बन्नुको उद्देश्य के हो, यसको औचित्य के हो, किन संशोधन गर्ने, सरकारको भनाइ के हो, सरकारको के दृष्टिकोण छ यसमा, सरकारको के प्रस्ताव छ यसमा। जबसम्म सरकारको प्रस्ताव हेरिँदैन अनि त्यस बेलामा त हामीले भन्न सक्ने केही कुरै छैन। त्यस कारणले पहिला त्यो प्रस्ताव लिएर आउनुहोस्, त्यसपछि मात्रै हाम्रो कुरा हुन्छ भने हामीले पठाइदिउँ, हाम्रो अरू केही पनि सुझाव छैन।
0: अहिले प्रधानमन्त्री बालेन्द्र शाह उहाँले संसदको रोस्टममा उभिएर भन्नुभयो नेपालले पनि भारतको भूमि मिचेको छ। तपाईँहरूले वर्षौँदेखि लुकाएर राख्नुभयो होइन यो रहस्यका रूपमा, उहाँले पनि प्रधानमन्त्री बनिसकेपछि मात्रै थाहा पाउनु पर्यो।
1: यो त अब हुन त म त संसदमा छैन, तर त्यस दिन म टेलिभिजन हेरिरहेको थिएँ संसदमा कसले के बोलिरहेको छ भने हतार हतार उहाँ बडो चाहिँ फुर्ती फार्ती साथ जानु, अनि ल तपाईँहरूको के प्रश्न छ सोध्नुहोस् भन्नुभयो। अब संसदमा प्रधानमन्त्री संसदीय व्यवस्थामा है प्रधानमन्त्री गएर प्रश्न सोध्ने एउटा परिपाटी हुन्छ, एउटा नियम हुन्छ, त्यो नियमलाई ठाडै उल्लङ्घन गरेर उहाँ उभिनुभयो त्यहाँ र प्रश्नको आह्वान गर्नु,
0: प्रतिपक्षी सांसदहरू
1: सायद
0: प्रश्नै सोध्न सकेनन्।
1: त्यहाँ कोही पनि यो प्रधानमन्त्रीको यस प्रकारको हरकत देखेर सबै स्तब्ध भए थिए। के प्रश्न गर्ने, नियम मिचेर गर्नुपर्थ्यो प्रश्न गर्दा, त्यो नियमन्तर हुन्थ्यो हुँदैनथ्यो। त्यस कारणले हाम्रा प्रतिपक्षका सांसदहरू नियमप्रति बडा अनुशासित छन्, त्यो मैले देखेँ। तर पनि बालेन प्रधानमन्त्री बालेनको इज्जतका निम्ति उनीहरूले 2-3 प्रश्न गरे थिए, इज्जतका निम्ति। कसैले पनि प्रश्न नगरेको भए त्यस दिन प्रधानमन्त्रीको महाबेइज्जती हुन्थ्यो। विचार गर्नुहोस् त, कसैले नसोधे अब के हुन्थ्यो? उनीहरूले एक आपसन छलफल गरेछन् सामान्य, उहाँले त भनिसकेपछि र केही प्रश्न चाहिँ गरिदिउँ, यो उहाँको इज्जतको कुरा पनि हो र हामी सबैको इज्जतको कुरा पनि हो भनेर प्रश्न गरेको रहेछ। त्यो इज्जतको कुरा हो, उहाँको इज्जत जोगाइदिए उसले प्रश्न गरिरहेछ भनेर भन्ने यो गलत कुरा हो, त्यो कहाँ कहाँबाट आयो यस्तो कुरा? प्रश्नै गर्न सक्ने रहेनछन्, प्रश्न गर्नु पर्यो, प्रतिपक्षले प्रश्न गर्न दिउँ त, पानी खानुपर्ने हुन्छ प्रत्येक मिनटमा, प्रश्न गर्नुपर्ने स्थिति आयो भने हामी त त्यसो गर्थ्यौँ त, हामी त औपचारिक रूपले विधिगत रूपले प्रश्न उठाउँथ्यौँ, म प्रधानमन्त्री हुँदा प्रश्न उठाउनु मैले जवाब दिएँ, नियमपूर्वक दिएँ, मैले दिनुपर्छ। तर प्रधानमन्त्रीले बोल्ने कुरा भनेको राष्ट्रको एक किसिमले भने त्यो राष्ट्रको बाणी हुन्छ, उहाँले त नितान्त संसारका कुनै प्रधानमन्त्रीले यस्तो भाषा बोल्दैन, बोलेका छैनन् आजसम्म। हाम्रो देशको पहिलो प्रधानमन्त्री भनेको भीमसेन थापा, भीमसेन थापादेखि बालेन्द्र शाहसम्म आउँदाखेरि त्यो बालेन्द्र शाहभन्दा अगाडिका कुनै पनि प्रधानमन्त्रीले यस्तो कुरा बोलेनन्, बोल्न सक्दैनन्, बोल्नु हुँदैन, बोल्नै मिल्दैन, तर उहाँले बोलिदिनु, यही हो ब्रेथ्रो, यही हो नयाँ कुरा, यही हो नयाँ पार्टीका नयाँ महान चिजहरू। हाम्रो देशले, नेपाल जस्तो देशले भारतको सिमाना मिचेको छ, जग्गा कब्जा गरेको छ, वाह। अनि यति मात्रै पनि सामान्यभन्दा सामान्य होमवर्क गर्नु पर्दैन,
0: विगतमा समस्या समाधान गर्न सक्नु पर्यो, काला पानी होइन लगायतको भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्नुभयो, चुच्चे नक्सा, तर त्यसलाई भोगचलनमा ल्याउन सक्नु भएन। त्यसो त भारतले पनि सन् 2019 नोभेम्बर 2 नयाँ नक्सा जारी गरेर उक्त भूभागलाई समेटिसकेका थियो, तपाईँहरूले सक्नु भएन समस्या समाधान गर्न,
1: बालेन्द्र सरकार
0: भोगचलन गर्न,
1: बालेन्द्र सरकारले सक्छ त,
0: टेबल टक गर्दै हुनुहुन्छ, कूटनीतिक नोट पठाइसक्नु भयो,
1: हामी हेर्दैछौँ,
0: राष्ट्रपति सभापति रवि लामिछाने भारत भ्रमणमा जानुभयो, परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जानु,
1: नैतिक नोट पटक पटक पठाइसकेको छ, पहिला पनि समाधान भएको छैन, होइन अब अहिले पनि उहाँले पठाउनु हो, त्यही काम जारी गरे बाहेक अरू केही पनि होइन, नयाँ कुरा हो। तर नयाँ कुरा के भन्नु हो उहाँले भन्दाखेरि, नेपालले भारतको जग्गा मिचेको छ, यो चाहिँ एउटा भयानक गल्ती, उहाँले जिन्दगीमा कहिले नभुल्ने गल्ती हो यो, तर गल्ती महसुस गर्ने यो सभ्यता राष्ट्रपा नामको पार्टीमा रहेन, राष्ट्रपा नामको पार्टी एउटा फासिस्ट पार्टी बन्न सक्छ भोलि गएर हेर्नुहोस्, यो लक्षणले त्यो देखिन्छ, गल्ती जसको पनि हुन्छ, यो अहिले तपाईँले मैले कुराकानी गर्दा गर्दै मैले गल्ती गरेँ भने सरी भन्छु, भन्नुपर्छ, त्यो सामान्य नर्म्स हो, मानवीय नर्म्स हो कि यो, तर मानव भएर उभिने, त्यसमाथि पनि देशको प्रधानमन्त्री भएर उभिने, अनि त्यस पछाडि गल्ती बोल्ने, राष्ट्रघातको गर्ने कुरा चाहिँ बोल्ने, जनताको एउटा देशभक्तिपूर्ण भावनाका विपरीत बोल्ने, अनि गल्ती भयो भन्न नसक्ने, आत्मालोचना गर्नु पर्दैन।
0: उहाँहरूले सीमा समस्या समाधान गर्ने कुरामा चाहिँ तपाईँहरूलाई शङ्का छ होइन?
1: यो पाराले सीमा समस्या समाधान हुँदै हुँदैन, जुन पारा जुन तरिका अप्नाउँदै हुनुहुन्छ नि, सीमा समस्या समाधान गर्ने भने के गर्नुपर्छ ऋषिजी भन्ने हो भने, यो देश नेपाल एकताबद्ध भएर उभिनुपर्छ, त्यो लिम्पियाधुराबाट आएको नदी नै महाकाली नदीको मुहान हो भनेर सिङ्गुर राष्ट्र उभिनुपर्छ, त्यो लिम्पियाधुरा कालापानी सबै लिपु लेक नेपालको अखण्ड भूभाग हो भनेर उभिन सक्नुपर्छ यो राष्ट्रले। एक बेलामा त्यो चुचे नक्सा त जारी गरियो, तर त्यो चुचे नक्सा जारी गरेर हामीले त्यति पुग्दैन, त्यो चुसे नक्सा किन नेपालको हो त, खोइ त्यसका डकुमेन्ट्रीहरू, खोइ त्यसका तथ्य प्रमाणहरूको श्रृङ्खला, खोइ म अहिले हेर्न चाहन्छु, खोइ खोइ सरकारले बनाएको थियो, अहिले बरु चाहिँ अब भारतीय मिडियाहरूले के गरिरहेका छन्, एकपछि अर्को उनीहरू चाहिँ भिडियो बनाएर प्रचार गरिरहेछन् कि यो जग्गा त यहाँ भारतकै हो भनेर,
0: इपिजीकै प्रतिवेदन पनि फन्काइयो
1: हो, त्यो सब त्यो गएर, त्यस कारणले हाम्रो भूभाग यदि हामीले लिने हो भने बालेन सरकारलाई पनि मेरो के विनम्र सुझाव छ भने, पहिला तपाईँ राष्ट्रलाई एकजुट बनाउनुहोस्, त्यो संसदलाई एकताबद्ध गर्नुहोस्, संसदमा गएर के बोल्नुपर्छ तपाईँले बोलेर ती सम्पूर्ण प्रतिपक्षी सहित सबै पार्टीहरूलाई एक आवाजमा उभिने बनाउनुहोस्, त्यसपछि भारत भ्रमणमा जानुहोस्, यो राष्ट्रको एउटा अभिमत लिएर जानुहोस्, त्यति बेला मात्रै अनि समाधान हुने कि नहुने।
0: उहाँले त्यस्तो अभिव्यक्ति दिइसकेपछि तपाईँले चाहिँ प्रधानमन्त्री बालेन्द्र शाह अब एक मिनट पनि कुर्सीमा बस्न सुहाउँदैन भन्नुभएछ होइन?
1: त्यसो बोल्ने मान्छेलाई यो कार्य कुर्सीमा बस्ने अधिकार हुँदैन भने मैले मैले एक मिनट सेगमेन्ट केही पनि भनेको छैन मेरो लिखत छ
0: प्रधानमन्त्री बालेन्द्र शाहले राजीनामा दिनुपर्छ
1: सबभन्दा पहिला म त के भन्छु भने प्रधानमन्त्री फेरि रोस्टरमा उभिनुपर्छ र त्यो रोस्टरमा उभिनुभन्दा अगाडि सभामुखसँग कुराकानी गरेर म यो अस्ति भएको कुराको सन्दर्भमा जो प्रतिपक्षले आवाज उठाएको छ माग गरेको छ त्यो सन्दर्भमा म आफ्नो कुरा राख्नको लागि म आउँछु भनेर टाइम दिनुपर्छ सबैलाई सुसूचित गर्नुपर्छ अनि त्यस पछाडि उहाँ रोस्टममा जानुपर्छ त्यहाँ गएर अब प्रतिपक्षले के भने के हो उनीहरूको आवाज बडो विनम्रतापूर्वक धैर्यतापूर्वक उहाँले पहिला सुन्नुपर्छ अनि उहाँले चाहिँ त्यति बेला मैले अभिव्यक्त गरेका कुराहरू गलत भए ठिकै हो तपाईँहरूले आलोचना गरेको म त्यसलाई सच्याउँछु मेरो टेक्निकल मिस्टेक भयो अथवा के हो मेरो टङ स्लिप भयो के भन्ने हो उहाँले होइन त्यो भन्ने जे भएको त्यही भन्नु पऱ्यो नि होइन सबैले पत्याउने कुरा बोल्नु पर्छ कि
0: सलाथ खनाजी आज मात्रै पूर्वी नवलपरासीमा सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी प्रवेश गर्यो स्थानीयहरूले लखेटे विषय गम्भीर छ नि होइन
1: बिल्कुल
0: यो विषय कसरी सुल्झाउने तपाईँ टिप्स दिनुहोस् न
1: यो दुईटा क्षेत्रमा सुरुदेखि नै यी समस्याहरू छन् अब पहिलो कुरा त अस्ति तपाईँले बालनको कुरा अघि छोडिहाल्नुभयो होइन इङ्ल्यान्डको कुरा ल्याउनु भएको थियो हुन त यो दुनियाँमा इङ्ल्यान्ड भन्ने त्यस्तो नाम भन्दा पनि कि ब्रिटिस छ होइन बेलायत हामी नेपालीमा भन्छौँ अब युनाइटेड किङडम छ त्यो युनाइटेड किङडमले त्यति बेला चाहिँ नि भारत के अरे भारत सारा सारा दक्षिण एसिया कब्जा गरेका थिए त अनि यो त सबै उपनिवेश थियो नेपाल मात्रै स्वतन्त्र देश थियो जुन स्वतन्त्र देशको सिमाना भनेको पूर्वमा टिस्टा समुद्र पश्चिममा सतलजसम्म फैलिएको थियो एकीकृत नेपाल हो त्यो हो त्यो एकीकृत नेपालको नक्सालाई ग्रेटर नेपाल पनि भनिन्छ अनि हाम्रो वर्तमान प्रधानमन्त्रीले यो के अरे काठमाडौँको चाहिँ मेयर हुँदाखेरि झुन्डाको नक्सा होइन त्यो किन झुन्डानु भएको थियो म तपाईँको यो लोकप्रिय मिडिया मार्फत सम्पूर्ण जनता समक्ष सोध्न चाहन्छु हाम्रो त्यति बेलाको काठमाडौँको मेयरले त्यो के अरे नक्सा ग्रेटर नेपालको नक्सा किन झन्डाउनु भएको थियो प्रधानमन्त्रीज्यू सम्पूर्ण नेपालीलाई यसको जवाब दिनुहोस् पहिलो त्यसपछि यदि तपाईँले नेपालको एकीकृत नेपालको कुरा गरेको हो भने एकीकृत नेपालमाथि ब्रिटिसले हमला गरेर अनि 1816 सोह्रसम्म दुई वर्ष लडाइँ गरेर एक तिहाई भूभाग कब्जा गरेको थियो हो त्यो एक तिहाई भूभाग जब सिँगै दक्षिण एसिया स्वतन्त्र भयो नि भारतलाई छोड्यो उसले पाकिस्तान छोड्यो उसले होइन अब त्यस्तै श्रीलङ्का छोड्यो मालदिव छोड्यो यहाँ यत्रो अफगानिस्तान छोड्यो बर्मा छोड्यो यी सबै राष्ट्र स्वतन्त्र भए उनीहरूको सब भूभाग स्वतन्त्र भयो नेपालको भूभाग स्वतन्त्र भएको हो कि है हो त्यो प्रश्न हो भने पालनजीले यो कुराको बारेमा पनि ऐतिहासिकले निर्कुल गर्नु
0: जाँदा जाँदै छोटकरीमा नेपालका कम्युनिस्टहरू फेरि एक हुन सक्छन् चीनले दबाब दिएको छैन अहिले
1: बिल्कुल
0: नेपालका कम्युनिस्टहरू मिल्नु पर्यो भनेर केपी शर्मा ओली पुष्पकमल दाल प्रचण्ड माधव कुमार नेपाल झलनाथ कनाल विद्यादेवी भण्डारी सबै एउटै ढुङ्गामा सहर हुनुहोस् भनेर
1: अब मैले अघि नै भनिसकेँ तपाईँलाई दुई कार्यकाल र 70 वर्ष यो कुरालाई लागू गर्दै सम्पूर्ण वैज्ञानिक समाजवादका पक्षधर सम्पूर्ण कम्युनिस्टहरू अहिले एकताबद्ध हुनुपर्ने आवश्यकता छ त्यसका प्रयत्नहरू भइरहेका छन् र उनीहरू एकताबद्ध हुन्छन्
0: चीनले चाहिँ दबाब दिएको छैन
1: कसैको हामी कसैको दबाबमा हिँड्ने मान्छे होइन हामी कम्प्लिट स्वतन्त्र एब्सोल्युट स्वतन्त्र
0: कसको नेतृत्वमा एकता गर्ने
1: व्यक्ति नखोज्नुहोस् नीतिको आधारमा हामी एकता गर्छौँ कम्युनिस्ट आन्दोलन भनेको नेता प्रधान होइन नीति प्रधान
0: पार्टी सफल नेतृत्व सिद्धान्त सबैको सम्मिश्रण हुनुपर्छ नि होइन
1: अब यो देशलाई वैज्ञानिक समाजवादमा लाने हाम्रो लक्ष्य हो त्यो लक्ष्यमाथि आधारित त्यसलाई प्राप्त गर्ने कार्यदिशा नीति र सिद्धान्तको आधारमा हामी एकताबद्ध हुन्छौँ एकताबद्ध हुन्छ हुन्छ आम कम्युनिस्ट साथीहरूलाई म यहीँबाट आह्वान गर्छु निराश नहुनुहोस् सही कार्यदिशाको आधारमा यो आन्दोलन एकताबद्ध हुन्छ एकताबद्ध गराउँछौँ म झलनाथ खनाल तपाईँहरूको निम्ति जहिले पनि यो प्रयत्नमा निरन्तर एउटा अग्रगामी अवस्थामा भूमिका खेल्न तयार छु
0: असमय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
1: धन्यवाद तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
0: हस् नमस्कार।
1: नमस्कार।

0: को आंगिक संस्था तथा बागमती प्रदेश के नमूना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणी छचि तोनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
1: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
2: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
6: मोबाइल 98550-64040 र 98550-65260।
7: माया कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फाउँदेखि घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्धिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएका हुन् बाबु कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
8: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
9: सम्पर्क लाइन्स चौक आनन्द मार्ग नयनगढ चितवन। मोबाइल 98550-50934।
10: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
11: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
10: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।

0: पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसुन नेपाल भित्रन ढिलाइ, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसुल बक्यौदा सम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव, 88 करोड रुपियाँभन्दा धेरै बक्यौता। वायु सेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी सुरुवात, पाराग्वे 4-1 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। नेपालमा मनसुन भित्रने औषध मिति आज अर्थात् जुन 13 तारिक हो। यस वर्षको मनसुनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात् मनसुनी वायुको आंशिक प्रभाव सुरु भएको केही दिन भए पनि मनसुन नेपाल भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडा सैनिका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसुन भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको औपचारिक रूपमा घोषणा गर्ने तयारी छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसुन नेपाल प्रवेश गरेको थियो, तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसुन पूर्वी भागमै बसेको थियो। नेपालमा मनसुन अवधिमा वर्षभरको झन्डै 80% वर्षा हुन्छ। मनसुन भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ। यस वर्ष मनसुनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा बाँकी पहाडी र तराई भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसुल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव गरेको छ। महासङ्घले बक्यौता रकम बुझाउने सम्बन्धी 7 दिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो। लिमिटेडले गएको जेठ 25 बक्यौता रकम 7 दिनभित्र बुझाउन सूचना निकालेको हो। औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष एजाज आलमले बक्यौता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको जनाउँदै यो विषय निरूपण नभएसम्म महसुल उठाउने नाममा उद्योगीलाई दबाब नदिन आग्रह गर्नुभयो। अदालतबाट जे फैसला आउँछ उद्योगी मान्न तयार रहेको र त्यस बेलासम्म सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। देशका विभिन्न 10 औद्योगिक क्षेत्रमा झन्डै 700 उद्योग सञ्चालनमा छन्। महासङ्घले उद्योग बन्द हुँदा यस क्षेत्रमा आर्सित हजारौँ श्रमिक र कर्मचारीको रोजगारी गुम्ने र बेरोजगारीको समस्या भयावह हुनेतर्फ चिन्ता व्यक्त गरेको छ। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत त्यहाँ सञ्चालित 300+ उद्योगले 88 करोड रुपियाँभन्दा बढी महसुल भुक्तानी गर्न बाँकी रहेको लिमिटेडले जनाएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 5 सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिसका योग्यताक्रमको आधारमा नगरी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिस उपेन्द्रबहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस विषयमा रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिसमा परेको योग्यताक्रम अनुसार उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णयअनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै उहाँले अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
3: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिरेदेखि घुमा मा फाउँदेखि घुमा क्या, यदि दिदी कता गयौँ कता गएन होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको देखि छ, के अरे लडेको देखि छ, त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छादेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएका बाबु, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
4: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
5: सम्पर्क लाइन चौक आनन्द मार्ग नारायणगढ चितवन, मोबाइल 98550509334।
2: कक्षा 11 नयाँ
0: पाठक सुसन कर्मचार्य, विक्रम नेउपाने, नरेन्द्र बल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञ मल्ल निर्वाचित हुनुभएको छ। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शङ्कर बस्याल निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिभा गेवाली निर्विरोध निर्वाचित हुनुभयो। खुला सदस्यतर्फ भरतमणि छत्कुल्ली, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, बडन लामिछाने र अनुपाचार्य निर्वाचित हुनुभएको छ भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोष राज नेपाल, इन्दिरा पन्त र सोमनाथ कणेललाई सदस्यमा नियुक्त गरिएको छ। अब विदेशको खबर। इरान अमेरिका बीच तयार भइरहेको भनिएको समझदारी पत्रका मुख्य बुदा विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक गरिएको छ। इरानी सरकारी समाचार संस्था आइआरएनएले इरानको 14 बुदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाका केही प्रमुख विवरण सार्वजनिक गरेको हो। युद्ध अन्त्यका लागि प्रस्तुत खाकामा आणविक कार्यक्रमबारे इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने जनाएको छ। त्यस्तै स्ट्रेट अफ हर्मुजको व्यवस्थापन तटीय देशहरूबीचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ। मस्यौदा पत्रमा उल्लेख भए अनुसार विदेशमा रोक्का गरिएका इरानको 24 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग समावेश छ। यद्यपि सञ्चार माध्यममा सार्वजनिक विषयहरू सम्बन्धित निकायले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको बीबीसीको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले अमेरिकासँग सम्झौता नजिक पुगेको र हर्मुजको जल डमरू पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनु भएको छ। तर इरानको आणविक कार्यक्रममा वार्ता सुरु हुनेछ। यसैबीच इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्ण सहमति भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनु भएको छ। गएको फेब्रुअरी 28 इरानमा अमेरिका र इजरायली पक्षबाट आक्रमण सुरु भएसँगै इरानले जवाफी आक्रमण थालेको थियो। इरानले इजरायल र खाडीमा रहेका अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गर्दै आएको छ। साथै विश्वको तेल र तरल प्राकृतिक ग्यासको लागि प्रमुख ढुवानी मार्ग हर्मुजको जल डमरूलाई उसले प्रभावकारी रूपमा बन्द गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थपे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत 2 गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्ने रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी सुरुवात गरेको हो। विश्वकप फुटबलमा आज मध्यराती 1:15 कतार र स्विजरल्यान्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:00 हैटी र स्कटल्यान्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एन्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुन नेपाल भित्र न ढिलाइ, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसुल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव, 88 करोड रुपियाँ भन्दा धेरै बक्यौता। वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी सुरुवात, पाराग्वे 4-1 पराजय।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
6: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
6: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
8: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
8: प्रिन्सिपल, मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495,
9: मोबाइल 98550-64-040 र 98550-65-260।
10: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
12: भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको।
13: पाईलाई स्वागत छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा निर्माण सम्पन्न भएका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयले धोबी खोला, गुहेश्वरी र कोडकु लगायत क्षेत्रमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रमा प्रतिदिन 3,25,00,000 लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमताको निर्माण गरिएको छ। पिआइडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले धोबीघाट र गुहेश्वरीमा निर्माण गरिएका प्रशोधन केन्द्र सञ्चालनको अन्तिम तयारीमा भइरहेको जानकारी दिनुभयो। काठमाडौँका नागरिकलाई दूषित पानीबाट हुने स्वास्थ्य जोखिमबाट जोगाउन एडिबीको सहयोगमा यी प्रशोधन केन्द्र निर्माण गरिएको हो। सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अन्डा फेला परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 2,00,000 रुपियाँ जरिमाना तिराएको छ। विभागले हिजो गरेको अनुगमनको क्रममा क्यान्टिनमा घुन लागेको 17 किलो चनाको दाल, ओसिएको 11 किलो नेपाली बदाम र 14 फुटेको अन्डा भेटिएको थियो। विभागको टोलीले 6,560 बराबरका ती अखाद्य वस्तु नष्ट गरेको छ। जिएनबी क्याफे ग्रुपले सञ्चालन गर्दै आएको क्याफेलाई विभागले जरिमाना गरेको हो। विभागले हिजै भक्तपुरको चाँगुनारायण नगरपालिका 3 जयछुमा गणेश शुद्ध खानेपानी प्रणालीलाई खरिद बिल नराखेको पाएपछि 10,000 रुपियाँ जरिमाना तिराएको छ। हिजो विभागले काठमाडौँ उपत्यकाका विभिन्न 12 फर्म तथा व्यापारिक संस्थाको अनुगमन गरेको थियो। काठमाडौँको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ। नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यो अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको हो। अस्पतालमा हरेक दिन बिहान 8:30 बिरामी दर्ता सुरु हुने र दिउँसो 3 विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईले जानकारी दिनुभयो। अस्पतालमा दैनिक झन्डै 700-900 बिरामीले सेवा लिने गरेका छन् भने मोतीबिन्दु, रेटिना, जलबिन्दु तथा बाल आँखा रोग सम्बन्धी जटिल उपचार तथा शल्यक्रिया समेत नियमित रूपमा सञ्चालन हुने गरेको छ। र मानसिक स्वास्थ्य पेसाकर्मीहरूको सम्मेलन आज हुँदैछ। मानसिक स्वास्थ्य पेसाकर्मी समाज नेपालले आयोजना गरेको सम्मेलनमा मानसिक पेसासँग आबद्ध भएकाहरूलाई आफ्नो पेसामा देखिएका समस्या, मागको बारेमा आवाज उठाउन आग्रह गरिएको छ। समाजका अध्यक्ष उमेश शिवाकोटीले नेपालको मानसिक स्वास्थ्य क्षेत्रका विषय, अवसर, चुनौती, व्यावसायिक व्यवस्थापन तथा दीर्घकालीन विकासको लागि वकालत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो। बिहान 9 राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुन नेपालभित्र न ढिलाइ, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना। काठमाडौँको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी, नदीमा दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा। र नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि सञ्चालन। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: सामान्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्च्याउन नि नमिल्ने, अब टोइलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855124934।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73099 98074646 182।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: सीप हुन्छ साथमा रोजगारी हातमा।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
3: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिच चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
5: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
6: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 3112 र 98550 3123।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब ₹8.71 करोड अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो। विश्व बैंकको $52 मिलियन अमेरिकी डलर सहुलियत पूर्ण ऋण र $5 मिलियन अमेरिकी डलर अनुदान स्वीकृत भएपछि परियोजना कार्यान्वयनको बाटो खुलेको छ। परियोजनाले विशेष गरी उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न सहयोग पुर्याउने भएकाले औद्योगिक प्रदूषणमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन्। रासोपाको शुक्रबारदेखि पोखरामा प्रथम अधिवेशन शुरू भएको थियो। नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले 234 मत ल्याएर विजयी भएका हुन्। उनी प्रदेश समितिको निवर्तमान महामन्त्री समेत रहेका थिए। सभापतिका प्रत्याशीहरू निवर्तमान सभापति एवं प्रतिनिधि सभाका सांसद राजन गौतमले 182, माधव कडेलले 11 र डाक्टर हरि कार्कीले 2 मत प्राप्त गरेका छन्। रासोपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको 51% मत पाउनुपर्ने व्यवस्था छ। त्रिपाठीले पहिलो चरणमै मत पाएर निर्वाचित भएको निर्वाचन समितिका संयोजक डाक्टर राम गुरूङले जानकारी दिनुभयो। अधिवेशनमा कुल 780 प्रतिनिधि रहे पनि 437 जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए। बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष शाहसहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौँबाट अनुमति पाएपछि प्रहरीले उनीहरूलाई शुक्रबार धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रमानन्द चोकबाट पक्राउ गरिएको हो। गौरीधार स्थित एक रेस्टुरेन्टमा खरिद गर्दा पूरा रकम नदिएपछि शकुन्तला अधिकारी सेफ शाह विरूद्ध मुद्दा दायर गरेकी थिइन्। जिल्ला अदालतबाट बैंकिङ कसुरमा पक्राउ बुझी जारी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ। यस्तै उनीसँगै पक्राउ पर्ने अर्का व्यक्ति सिराहाकै कर्जना नगरपालिका 9 का 58 वर्षीय नारायण शाह सुडी रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बागलुङका किसानले बाँदर आतंकका कारण परम्परागत खेती गर्न छोडेका छन्। बसाई सराईका कारण गाउँघर संसार हुँदै गएपछि बाँदर आतंक बढेको हो। खेतबारीमा लगाइएको मकै गहुँ कोदो फापर लगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने खेती गर्न थालेका छन्। किसानले खाद्य बालीको विकल्पमा अकबरे खुर्सानीको खेती गर्न थालेका छन्। जिल्लाको काठे खोला गाउँपालिका आठका किसान प्रेम प्रसाद कणेलले मकै पाउन थालेदेखि बाँदरले नष्ट गर्न सुरु गर्ने भन्दै अहिले मकै नलगाए अकबरी खुर्सानी लगाउन थालेको बताएका थिए। बागलुङमा गैराती ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्र्याक्टर चालक थोरपाटन नगरपालिका छ चामीदुवारका 18 वर्षीय आशिष घरती रहेका छन्। इलाका प्रहरीकारीले बुर्ती ब्याङ्कका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार थोरपाटन नगरपालिका प्याच ब्याङ्क खोलामा बोबाङबाट साल जन्डी थोरपाटन सड़कको वैकल्पिक मार्ग हुँदै बुर्ती ब्याङ्क बजारतर्फ आउँदै गरेको गएक त 6980 नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। उनका अनुसार ट्र्याक्टर सड़कबाट करिब 50 मिटर तल खसेको थियो। घटनापछि चालकको शव घटनास्थलभन्दा करिब 70 मिटर तल फेला परेको प्रहरीले जनाएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिस वर्षदेखि तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: Yamaha Monsoon Service Camp, expert care for rainy ride, just 24 to 30. दक्ष मेकानिकद्वारा देशभरिका 200+ बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेसनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
4: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
5: यस यामाहा।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये 6 जनाको शनाखत भएको छ। शुक्रबार दिउँसो बनिपाबाट भकुण्डे बेसीतर्फ जाँदै गरेको 5-3-8-3-9-8 नम्बरको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको थियो। ती मध्ये 6 जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार रोसी गाउँपालिका 7 34-वर्षीय फूलमाया तामाङ, रोसीको वडा नम्बर 6 की 75-वर्षीय इन्द्रबहादुर छाक्री, 8 ओडाको 60-वर्षीय प्यारीमाया तामाङ, दैलेखर भएका 30-वर्षीय बम बहादुर भण्डारी, काभ्रेकै रोसी गाउँपालिका 6 45-वर्षीय मेघबहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 22-वर्षीय सुमित तामाङ रहेकी छन्। बम बहादुर नेपाली सेनाको अमलदार रहेको अनुसन्धानमा खुलेको डीएसपी विष्टले जानकारी दिनुभयो। बाँकी 2 पहिचान खुलाउन सोधपूछ भइरहेको जनाइएको छ। चर्चित नेपाली सेफ सन्तोष शाहलाई चेक अनादर सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गए राति जनकपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार गौरीधार स्थित एक रेस्टुरेन्टमा खरिद बिक्रीको कारोबारका क्रममा दिएको चेक साट्न जाँदा अनादर भएको भन्दै उजुरी परेपछि शाहलाई नियन्त्रणमा लिएको हो। सोही मुद्दामा नारायण शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि दुवैजनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनीहरूमाथि बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी आरोपमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले दुवैजनालाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइएको जनाएको छ। अनुसन्धानपछि उनीहरू विरूद्ध बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको जनाइएको छ। बेलायत स्थित विभिन्न अन्तर्राष्ट्रिय पाक कला प्रतियोगिता मार्फत चर्चा कमाएका सेफ सन्तोष शाहको पक्राउपछि सामाजिक सञ्जालमा समेत व्यापक चर्चा शुरू भएको छ। यद्यपि आरोपबारे शाह वा उनका कानूनी प्रतिनिधिको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। मध्य प्रदेश सरकारले बजेट फ्रिज हुने समस्या न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि नयाँ रणनीति अपनाउन लागेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले विगतमा अनुपयुक्त तथा कार्यान्वयन गर्न नसकिने योजना बजेटमा समावेश गरिँदा ठूलो रकम खर्च हुन नसकेर फ्रिज हुने समस्या देखिएको बताउनुभयो। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आगामी असार 1 बजेट सार्वजनिक गर्नुपर्ने भएकाले अर्थ मन्त्रालयले तयारीलाई अन्तिम रूप दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 बस्ने सुर्खेत घर भएका 34 वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका 1 बस्ने सिन्धुपाल्चोक घर भएका 22 वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका 15 बस्ने चार्जरकोट घर भएकी 34 वर्षीय कविता सिंह र काठमाडौँ चन्द्रागिरी नगरपालिका 11 बस्ने दादिङ घर भएका 25 वर्षीय विश्व राई रहेका छन्। पक्राउ मध्ये सुनिलले पोल्याण्ड पठाइदिन्छु भन्दै तीनजना पीड़ितहरूबाट 24,17,000 रूपियाँ, अनुपले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 35,50,000 रूपियाँ, कविताले अमेरिका पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 3,72,000 रूपियाँ र विश्वले क्रोएसिया पठाइदिन्छु भन्दै चारजना पीड़ितहरूबाट 3,50,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई बुढा नीलकण्ठ नगरपालिका 9 र अनुपलाई काठमाडौँ महानगरपालिका 11 तथा कवितालाई ललितपुर महानगरपालिका 15 र विश्वलाई काठमाडौँ 12 शुक्रबार पक्राउ गरिएको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौँ पठाइएको छ। बितेको 24 घण्टामा 2,598 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 17,86,501 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 179, नियम विपरीत राइड सेयरिङ गरेका 167, संकेत बत्ती उल्लंघनकर्ता 120 र तीव्र गतिमा सवारी साधन हुर्काएका 168 जनालाई कार्यवाही गरिएको छ। यसै गरी लेन अनुशासन पालना नगर्ने 120, निषेधित क्षेत्रमा हर्न बजाउने 126, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 156, एकतर्फी सड़कमा सवारी चलाउने 186 र अन्य सवारी नियम पालना नगरेका 1,156 जनालाई कार्यवाही गरिएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
6: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
7: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
8: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100%को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98550-77061 र 98550-77053।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-318-98, मोबाइल 98-512-40934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099, 98-074-46-182 र 98-491-95-225।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बजेटमा चुहावट भएको भन्दै छानबिन समिति बन्नुपर्नेमा विपक्षीको जोड, सत्तापक्षीय संसदको गरिमाप्रति अनभिज्ञ रहेको कांग्रेस सांसद केरुङको आरोप, एमाले पुनर्गठनबारे छलफलका लागि गुण्डुमा ओलीद्वारा बैठक आह्वान, वायु सेवा निगममा योग्यता पन्साएर बढाउनु क्रम अनुसार गरिएका नियुक्ति सर्वोच्चद्वारा बदर, निर्माण सामग्रीको मूल्य वृद्धिले सड़क योजनाका कार्य प्रभावित, चर्चित सेफ सन्तोष शाह जनकपुरबाट पक्राउ, चेक अनादर मुद्दामा अनुसन्धान शुरू, बाँदर आतंकले अन्नबाली सखा पारेपछि विकल्प खोज्दै बागलुङका किसान, काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका मध्ये छ जनाको शनाखत, रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरे चारजना पक्राउ, अमेरिका र इरान बीच ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज खोल्न दुवै पक्ष सहमत, युक्रेनी ड्रोन आक्रमणको उद्देश्य भ्रम फैलाउने रहेको पुटिनको दावी, र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत, पाराग्वे 4-1 गोल अन्तरले पराजित, आज मध्यराती कतार र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्नेछ।

0: रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। छानबिन समिति बन्नुपर्नेमा विपक्षीको जोड सम्बन्धी खबरबाट, बजेटमा चुहावट भएको भन्दै छानबिन समिति बन्नुपर्नेमा सबै विपक्षीहरूको एक स्वर रहेको नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले बताउनु भएको छ। उहाँले कार्यकारी प्रमुख र सत्तापक्षीय संसदको गरिमा र मूल्य मान्यताप्रति पूर्णत अनभिज्ञ रहेको आरोप समेत लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भाषामा पत्रकार किम्बमसँग कुराकानी गर्दै सरकारले संसदलाई बिजनेस दिने र जनसरोकारका मुद्दा सुन्ने थलोका रूपमा नभई केवल अवरोध सिर्जना गर्ने केन्द्रका रूपमा मात्र सरकारले संसदलाई उपयोग गरेको उहाँले बताउनु भएको छ। अर्को प्रसंगमा अर्थमन्त्री सोडिम वाग्लेले करको दर हेरफेर गरेको गम्भीर आरोप लगाउँदै उहाँले गृहमन्त्री सुदन गुरूङको जस्तो नाम मात्रको डमी आयोग नभई निष्पक्ष छानबिन आयोग गठन हुनुपर्ने अडान दोहोर्याउनु भयो। प्रतिपक्षी दलहरूको यो साझा माग रहेकोले गर्दै उहाँले औपचारिकताका लागि मात्र गरिने अनुसन्धानको प्रवृत्ति गलत भएको औल्याउनु भयो। गल्ती ठहरिए सार्वजनिक जीवन र पद त्याग गर्न तयार हुने अर्थमन्त्रीले निष्पक्ष छानबिनको सामना गर्न डराउनु नहुने उहाँको भनाई छ। यसै गरी संसद राष्ट्रिय सार्वभौमिकता, देशको स्वाधीनता र कूटनीति जस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विवेक प्रयोग गर्नुको साटो बिना कारण ताली बजाएर समर्थन गर्ने प्रवृत्तिको समेत केरुङले कड़ा आलोचना गर्नुभयो। त्यस्तै नेकपा एमालेका नेता ऐन महरले संसदीय काम कारवाहीलाई रचनात्मक रूपमा अघि बढ़ाउन आफ्नो पार्टी सहमत भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा बोल्दै उहाँले प्रतिपक्षको भूमिका सधैँ विरोध मात्र गर्ने नभई आवश्यकता अनुसार संयमित भएर सत्तापक्षलाई सहयोग गर्ने समेत रहेको स्पष्ट पार्नुभयो। नेता महरले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसपीले तटबन्ध निर्माणमा अवरोध पुर्याउँदा समेत प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति बारे जवाफ नदिनु दुखद भएको टिप्पणी समेत गर्नुभयो। राष्ट्रियता र सीमा सुरक्षा जस्तो गम्भीर विषयमा प्रधानमन्त्रीको फितलो अभिव्यक्ति आउनु र त्यसमा सत्तापक्षका सांसदहरूले ताली बजाउनु आपत्तिजनक रहेको भन्दै उहाँले आलोचना गर्नुभयो। त्यसै गरी प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निरीह देखिएको महरको आरोप थियो। नेकपा एमाले पुनर्गठन कार्यदल सक्रिय भइसके अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल थाल्नु भएको छ। शनिबार पुनर्गठन कार्यदलले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षसँग छलफल गर्दैछ। कार्यदलले झण्डै 20 दिन विलम्ब गरेर छलफल शुरू गरेको, जबकि जेठ 10 गते बनेको समितिले असार 10 भित्र प्रतिवेदन नै बुझाउनु पर्नेछ। कार्यदलको पहिलो बैठकमा अध्यक्ष ओली आफै सहभागी भएर एकताको सन्देश दिनुपर्ने बताउनु भएको थियो। नेतृत्व परिवर्तनको माग उठिरहेका बेला कार्यदलको पहिलो बैठकमा आफै सहभागी भएर उहाँले त्यो बहसलाई मत्थर पार्न खोजेको आरोप लागिरहेका बेला ओलीले भोलि आफै केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षसँग छलफल गर्न लाग्नु भएको हो। एमाले सचिव महेश बस्नेतका अनुसार एमाले बागमती प्रदेश कमिटिको बैठक जारी छ। बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। भोलिको बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ। लगतै निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले छलफल थाल्नेछ। प्रदेशभित्र गोलसँग जोडिएका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला पदाधिकारी बीच अन्तर्क्रियात्मक बैठक बस्नेछ। संयोजक पार्टी उपाध्यक्ष रामबहादुर थापा, बादल सहित नेताहरू सहभागिता रहने जनाइएको छ। दिउँसो 4 बजे अध्यक्षले गुण्डु बोलाउनु भएको छ भने उक्त छलफलमा पनि प्रदेशभित्र भूगोलसँग जोडिएका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरूसँग भेटघाट कार्यक्रम तय गरिएको जनाइएको छ। पछिल्लो समय ओली सक्रिय रहनु भएको छ। यसबीचमा उहाँले प्रदेश प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरिरहनु भएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजय हुनुभएको छ। राजपाको शुक्रबारदेखि पोखरामा प्रथम अधिवेशन शुरू भएको थियो। नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले 234 मत ल्याएर विजयी हुनुभएको हो। उहाँ प्रदेश समितिको निवर्तमान महामन्त्री समेत हुनुहुन्छ। सभापतिका प्रत्याशीहरू निवर्तमान सभापति एवं प्रतिनिधि सभाका सांसद राजन गौतमले 182, माधव कडेलले 11 र डाक्टर हरि कार्कीले 2 मत प्राप्त गर्नुभएको छ। राज्यसभाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको 51% मत पाउनु पर्ने व्यवस्था छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिना भरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यता क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नु भएको थियो। हिजो यस रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछानी र लीलाराज ठकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालु आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। अलकत्रा लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ़न नसकेको जनाइएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष 2082-83 पानी खोला पुल र दोदा देखत भोली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सड़क कालोपत्र सम्बन्धी धेरै आयोजना प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका छन्। काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये 6 जनाको शनाखत भएको छ। शुक्रबार दिउँसो बनेपाबाट फकुण्डे बेसीतर्फ जाँदै गरेको 5-3-6-8-3-9-8 नम्बरको बस नमो बुद्ध नगरपालिका 2 बुच्चाकोटमा दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको थियो। तीमध्ये 6 जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। रोसी गाउँपालिका 7 34 वर्षीय फुलमाया तामाङ, रोसीको वडा नम्बर 6 75 वर्षीय इन्द्रबहादुर झाक्री, 8 ओडाका 60 वर्षीय प्यारीमाया तामाङ, दैलेख खर भएका 30 वर्षीय बमबहादुर भण्डारी, काभ्रेकै रोसी गाउँपालिका 6 45 वर्षीय मेघबहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 22 वर्षीय सुमी तामाङ मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ। बमबहादुर नेपाली सेनाको अमलदार रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ भने बाँकी 2 जनाको पहिचान खुलाउन सोधपुछ भइरहेको जनाइएको छ। चर्चित नेपाली सेप सन्तोष शाहलाई चेक अनादर सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई खैराती जनकपुरबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार गौरीधार स्थित एक रेस्टुरेन्टमा खरिद बिक्रीको कारोबारका क्रममा दिएको चेक साट्न जाँदा अनादर भएको भन्दै उजुरी परेपछि शाहलाई नियन्त्रणमा लिएको हो। सोही मुद्दामा नारायण शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि दुवैजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूमाथि बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी आरोपमा थप अनुसन्धान भइरहेको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छ भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 बस्ने सुर्खेत घर भएका 34 वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका 1 बस्ने सिन्धुपाल्चोक घर भएका 22 वर्षीय अनुप भण्डारी, ललितपुर महानगर
2: दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
3: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
3: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
7: मोबाइल 98550-64040 र 98550-65260।

0: भवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट चितवन नेशनल पार्क.gov.np।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
3: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
5: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
6: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 550 39 122 र 98 550 39 123।
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
0: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
7: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन एमिनेन्ट।

0: इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 53 69 98 550 77 061 र 98 550 77 053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। बाजुरा र हुम्लाको सीमा क्षेत्रमा चर्किएको विवाद नियन्त्रण गर्न सरकारले सशस्त्र र नेपाल प्रहरीको संयुक्त विशेष सुरक्षा टोली परिचालन गरेको छ। गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक निर्णय लगत्तै सशस्त्र प्रहरीको टोली आज विवादित क्षेत्र लाम्पाटा पुगेको हो। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बाजुराको हिमाली गाउँपालिका 3 लाम्पाटामा अस्थायी सुरक्षा बेस स्थापना गरी पहरा दिन सुरु गरेको छ। उक्त बेसले दुई जिल्लावासीको सीमा सुरक्षा र समन्वयको काम गर्नेछ। केही दिनदेखि दुई जिल्ला बीच सीमा विवाद बढ्दै गएपछि गृह मन्त्रालयले त्यहाँ केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको थियो। यो टोलीलाई सशस्त्र प्रहरीको केन्द्रीय प्रधान कार्यालयले नै सिधै निर्देशन र समन्वय गर्ने जनाइएको छ। भक्तपुरको सूर्य विनायकमा सञ्चालित एक बाल गृहमा आश्रित बाल बालिकाहरू गम्भीर जोखिममा रहेको खुलासा भएपछि 8 जनालाई आकस्मिक उद्धार गरिएको छ। सूर्य विनायक नगरपालिका 8 सिपाडोलमा रहेको मुस्कान सेवा नेपाल बाल गृहले तोकिएको सुरक्षा र व्यवस्थापकीय मापदण्ड पालना नगरेको पाइएको हो। राष्ट्रिय बाल अधिकार परिषदले उद्धार गरेका 2 बालक र 6 बालिकालाई अहिले सुरक्षित स्थानमा पुनस्थापना गरिएको छ। बाल बालिकाहरू असुरक्षित रहेको सूचना पाएपछि स्थानीय तह र खोज तलास केन्द्रको समन्वयमा उद्धार गरिएको परिषदले जनाएको छ। अब नेपालभरका उद्योगहरूले आफ्नो फोहोर पानीलाई उचित प्रशोधन नगरी नदीमा मिसाउन नपाउने भएका छन्। उद्योग विभागले अनिवार्य रूपमा इम्प्लोएन्ट ट्रिटमेन्ट प्लान्ट जडान गरी वातावरणीय व्यवस्थापन योजना लागू गर्न सबै उद्योगहरूलाई कडा निर्देशन जारी गरेको छ। वातावरणीय कानूनको पालना गर्नु उद्योगहरूको अनिवार्य दायित्व भएको स्मरण गराउँदै विभागले ध्वनि र वायु उत्सर्जन मापदण्डको विश्लेषण प्रतिवेदन 30 दिनभित्र माग गरेको छ। नियम मिस्ने उद्योगहरूलाई संघीय तथा प्रदेश कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर, भक्तपुरको मध्यपुर थिमी बोर्डेको प्रसिद्ध जिब्रो छेड्ने जात्रादेखि रोल्पाका मगर समुदायको नचारू स्याई नाचसम्मका 5 सांस्कृतिक विधाले राष्ट्रिय सम्पदाको मान्यता पाएका छन्। सरकारले स्थानीय तहमा अभ्यास भइरहेका मौलिक पर्व र जात्राहरूलाई राष्ट्रिय सूचीमा दर्ता गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यका अनुसार यो वर्ष माझी समुदायको लदी पूजा र मगर समुदायको भूमि पर्वले पनि राष्ट्रिय सूचीमा स्थान पाएका छन्। नयाँ कार्यविधि अभौतिक सांस्कृतिक सम्पदा दिग्दर्शन 2082 लागू भएपछि चालू आर्थिक वर्षमा पहिलो पटक यी सम्पदाहरूलाई सरकारी अभिलेखमा समेटिएको मन्त्रालयले जनाएको छ। र जेएनजी आन्दोलनका क्रममा फरार भएका थप एकजना कैदी पक्राउ परेका छन्। भदौ 24 गते ललितपुर स्थित नखो कारागारबाट भागेका डाका चोरी मुद्दाका फरार कैदी दोलखा सैलुङ गाउँपालिका 8 44 वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठलाई प्रहरीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 9 मुडेबाट पक्राउ गरी पुनः नखो कारागार पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

0: नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
2: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम कम हुँदै

0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन फोन 0656951174 मोबाइल 98550509034 कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ फोन 0143318898 मोबाइल 98512409034
1: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
1: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
5: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
5: ग्रुप राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73099 98074 46 142

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ। आज ढिलो गरी शुरू भएको मतदानमा झण्डै 1300 प्रतिनिधिहरू सहभागी हुँदैछन्। विद्युतीय प्रणाली मार्फत भइरहेको मतदानका लागि 15 बुथहरू निर्माण गरिएको छ। निर्वाचनको पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्य चयन गरिनेछ भने दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुनेछ। बागमती प्रदेश सभापतिका लागि डाक्टर अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीले उम्मेद्वारी दिनुभएको छ, जसमा हालका प्रदेश सभापति डाक्टर लामिछाने र प्रवक्ता अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। राष्ट्रपाको विधान अनुसार 65 सदस्य बागमती प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री र 2 सहमहामन्त्री निर्वाचन मार्फत चुनिनुपर्ने व्यवस्था रहेको छ। नेपाल र भारतबीच सीमा स्तम्भ मर्मतको समीक्षा गरिएको छ। सीमा क्षेत्रको अनुगमन र मर्मत कार्यलाई थप व्यवस्थित बनाउन दुवै देशका प्रतिनिधिहरूबीच संयुक्त संयन्त्रलाई पुनः सक्रिय बनाउने सहमति भएको छ। नापी विभाग सीमा शाखा काठमाडौँको आयोजनामा भएको उक्त बैठकमा झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा भएका कामको प्रगति मूल्याङ्कन गरिएको छ। बैठकमा संयुक्त प्राविधिक टोलीले पछिल्लो 3 महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएको र पुननिर्माण गर्नुपर्ने स्तम्भहरूको अवस्थाबारे जानकारी गराइएको छ। नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवले द्विपक्षीय समझदारी अनुसार सीमा स्तम्भ मर्मतको काम अघि बढ़िरहेको र स्थलगत प्रतिवेदनका आधारमा आगामी निर्णयहरू लिइने बताउनु भएको छ। विभिन्न साथ बुधे माग राख्दै प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। आन्दोलनरत चिकित्सकहरूले श्रम ऐन 2074 अनुसार आफ्नो ड्युटी समय दैनिक बढीमा 12 घण्टा र सातामा 12 घण्टा मात्र 72 घण्टा मात्र कायम गरिनुपर्ने तथा सातामा 1 दिन अनिवार्य बिदा दिनुपर्ने माग गरेका छन्। सातामा 48 घण्टा भन्दा बढी काम गरे बापत अतिरिक्त भत्ता, महिला चिकित्सकका लागि तलब सहितको प्रसूति बिदा, बढेको बजेट अनुसार आवश्यक चिकित्सकलाई 8 तह र इन्टर्न चिकित्सकलाई 6 तह सरहको तलब उपलब्ध गराउनु पर्ने उनीहरूको मुख्य माग रहेको छ। यसका साथै चिकित्सकहरूको श्रम शोषण रोक्न अनुगमन समिति गठन गर्नुपर्ने र एमबीबीएस पछिको 1 वर्ष अनिवार्य कार्य अनुभवको प्रावधान खारेज गर्नुपर्ने माग समेत प्रदर्शनकारीहरूले अघि सारेका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: दाङ अब बाकी खबर। दाङको देउखुरीमा एक्सकाभेटरले फालेको बालुवामा पुरिएर एकजना मजदुरको मृत्यु भएको छ। कालाकाठ सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गडवा गाउँपालिका दुईका 45 वर्षीय लालमणि यादवको मृत्यु भएको गढवा स्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। सड़क निर्माणका लागि बिटुमिन तयार गर्ने स्थानमा एक्सकाभेटर चालक अनिल कुमार थारूले बालुवा फाल्ने क्रममा यो दुर्घटना भएको हो। घटनामा संलग्न एक्सकाभेटर चालक थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। र डाका चोरी मुद्दामा 5 वर्षको कैद सजाय भुक्तान गर्दा गर्दै जेलबाट भागेका दोलखाका 44 वर्षीय सुनिल श्रेष्ठ पुनः पक्राउ परेका छन्। जेन्जी आन्दोलनका क्रममा भदौ 24 गते नखु कारागारबाट फरार भएका उनलाई प्रहरीले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाबाट पक्राउ गरेको हो। पुनः नखु कारागार पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिडा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-5188353, 5189353।

0: किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सहर।

0: का रूपमा माडीसाथ कीर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 9802421343 र 9814829230।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: मोबाइल 9855-64-040 र 9855-65-260।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै। दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झन्डै 9 अर्ब रुपियाँको योजना। 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री शरीफको दावी। शर्तहरू पुरा हुन बाँकी रहेको इरानको भनाई। र विश्वकप फुटबलमा भोलि बिहान 3 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर 2 को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी उपरीक्षक रविनाथ कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्यालेख गाउँपालिका 4 का 22 वर्षीय सुर्म लामा, नेपाली सेनामा अमलदारका रूपमा कार्यरत दैलेखका 30 वर्षका बमबहादुर भण्डारी, रोसी गाउँपालिका वडा नम्बर 6 का 73 वर्षीय मेघबहादुर तामाङ र रोसी 6 का 75 वर्षीय इन्द्रबहादुर तामाङ रहनु भएको छ। यस्तै रोसी 6 का 55 वर्षीय राजु तामाङ, रोसी 7 की 34 वर्षीय फुलमाया तामाङ, रोसी 7 की 60 वर्षीय माया लामा र रोसी 8 की 60 वर्षकी प्यारी माया तामाङको पनि ज्यान गएको छ। बनेपाबाट रोसी गाउँपालिका वडा नम्बर 6 मा रहेको सुगुडे जाँदै गरेको यात्रुवाहकबस हिजो बिपी राजमार्ग अन्तर्गत नमोबुद्धमा दुर्घटना परेको हो। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। यसैबीच काभ्रेमा भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आइजिपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न कार्यदेश पाएको समितिलाई 7 दिनको समय दिएको छ। दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर 1 जना मजदुरको ज्यान गएको छ। देउखुरी कालामाटे सिक्टा हुलाकी सडक निर्माण स्थलमा काम गरिरहेका गढवा गाउँपालिकाका 45 वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बिटुमन तयार गर्ने ठाउँमा एस्काभेटर चालक अनिल कुमार थालुले बालुवा फालेका थिए। नेपाल सरकारले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न झन्डै 9 अर्ब रुपियाँ बराबरको स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैङ्कको 5 करोड 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जाका रूपमा रूपान्तरण गर्न मद्दत गर्नेछ। वायु प्रदूषणका कारण विश्वभर कुल ग्राहस्त उत्पादनको झन्डै 6% बराबरको आर्थिक क्षति हुने गरेको छ र नेपालमा यसको असर कति छ भनेर अध्ययन गरिने उहाँले बताउनुभयो। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गर्न सकिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पुँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकम 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झन्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ। तर वातावरणविद प्रकाश लामाले यो ऋणको जिम्मेवारी पनि सँगसँगै आउने भन्दै इट्टा उद्योग, प्रदूषणयुक्त गाडी र परम्परागत चुलो जस्ता स्रोतलाई लक्षित गरी प्रयोग गर्नुपर्नेमा सुझाव दिनुभएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोडौँ मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन नसकेका हुन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमै उपलब्ध गराएको 1 करोड 20 लाख रुपियाँ बराबरका 6 वटा डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र सञ्चालन संरचना नभएकाले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष डीबी बहादुर थापाले बताउनुभयो। यसैगरी बुटवलको मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड रुपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएकोले मेसिन सञ्चालन नसकेको मेयर विमला अढियालले बताउनुभयो। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। प्रयोगविहीन मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने अस्पतालका व्यवस्थापक सीमा काफ्रेले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउनेबारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आइभीए विशेषज्ञ डाक्टर रश्मि श्रीष्टका अनुसार विश्वभर निसन्तानपनको दर बढ्दै गएको छ। यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरण असन्तुलन देखिएको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखाएको छ। बढ्दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिक को प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मोनोपोज तथा पुरुषमा शुक्रकिटको संख्या र गुणस्तरमा कमी आउने गरेको छ। विश्वमा हरेक 6 दम्पतिमध्ये एक दम्पति निसन्तानबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीष्टले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। विदेशको खबर, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आइपुगेको बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अगराजीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ, तर पूर्व शर्तहरू पुरा हुन बाँकी रहेकाले अहिले नै सम्झौता हुने कुरामा निश्चिन्त नहुन उहाँको चेतावनी छ। उहाँका अनुसार इरानको आणविक कार्यक्रम प्रतिबन्ध फुकुवा र इरानको रोक्या सम्पत्ति खोल्ने योजनामा सहमति हुन बाँकी छ। उहाँले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गर्ने बताउनुभयो। अब खेल खबर फिफा विश्वकप फुटबलमा भोलि बिहान तीनवटा खेल हुँदैछन्। भोलि बिहान पाउने एक बजे कतार र स्विजरल्यान्ड, पाउने चार बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पाउने सात बजे हाइटी र स्कटल्यान्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एन्ड हर्जगोभनियासँग एक एक गोलको बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी सुरुवात गरेको छ। लस एन्जलसमा स्टेडियममा बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई चारै गोलले हराएको हो। घरेलु भूमिमा 32 वर्ष पछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी सुरुवात गरेको हो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै। दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झन्डै 9 अर्ब रुपियाँको योजना। 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। र इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री सरूको दावी। शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाइ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481। वेबसाइट झुले.com.np।
9: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनौट परीक्षाको पहिलो म्याचिङ लिस्टबाट 3051 जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन्। शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 लागि प्रकाशित पहिलो म्याचिङ लिस्टमा 3735 विद्यार्थी परेका थिए। काठमाडौँ महानगर शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार भर्ना भएका विद्यार्थीमध्ये विज्ञानमा 1901, व्यवस्थापनमा 1111, कानुनमा 34 र मानविकीमा 5 जना छन्। विद्यालयहरूले भर्ना विवरण सफ्टवेयरमा प्रविष्ट गरेपछि रिक्त सिटका आधारमा परीक्षा समितिले दोस्रो म्याचिङ लिस्टमा 486 विद्यार्थीको नाम प्रकाशन गरेको छ। दोस्रो सूचीमा विज्ञानका लागि 323, व्यवस्थापनका लागि 145, कानुनका लागि 15, मानविकीका लागि 1 र शिक्षाका लागि 2 जना विद्यार्थी सिफारिस भएका छन्। ललितपुरमै एक्सेस टु एजेन्सी एआई साक्षरता पाइलट तालिम सुरु भएको छ। स्थानीय समुदाय र जनप्रतिनिधिहरूलाई एआईको सुरक्षित व्यवहारिक र जिम्मेवार प्रयोगमा सक्षम बनाउने उद्देश्यले ललितपुर महानगरपालिकाका वडा नम्बर 2 र ओपन नलेज नेपालको सहकारीमा 3 दिने विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो। भोलिसम्म सञ्चालन हुने तालिममा सहभागीहरूले एआई प्रविधिको माध्यमबाट जीविकोपार्जनमा सुधार, प्रभावकारी सञ्चार र स्थानीय सुशासन सुदृढ गर्ने तरिकाहरू सिकाइनेछ। प्रशिक्षार्थी चिकित्सकहरूले श्रम ऐन लागू गर्न माग गर्दै काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका छन्। हप्तामा एक दिन बिदा र दैनिक 12 घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन उनीहरूको माग छ। प्रदर्शनरत एमबिबिएस उत्तीर्ण चिकित्सक डाक्टर प्रज्ञान बस्नेतले चिकित्सकहरूले लगातार 36 घण्टासम्म काम गर्नुपर्ने र अहिले देशमा 2 दिन बिदा दिएको समयमा आफूहरूलाई 1 दिन पनि बिदा नदिएको बताउनु भयो। मेडिकल माफिया र केही शिक्षण अस्पतालहरूको आमदानीको स्रोतको लागि देशको मेधावी पुस्ता श्रम शोषणमा परिरहेको उहाँको जिकिर छ। अधिकतम दिनमा 12 घण्टाको काम हप्तामा 1 दिन बिदा होस् भन्ने साधारण माग आफूहरूको रहेको उहाँले बताउनुभयो। पछिल्लो 24 घण्टामा 2598 गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 17,86,500 रुपियाँ राजस्व दाखिल भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएका 199, नियम विपरीत राइड सेयरिङ गरेका 167, सङ्केतप्रति उल्लङ्घनकर्ता 120 र तीव्र गतिमा गाडी चलाएका 138 जना कारवाहीमा परेका छन्। नवयुवा आन्दोलनका क्रममा फरार भएका एक कैदी पक्राउ परेका छन्। ललितपुरको नखो कारागारबाट भएका ढाका चोरी मुद्दाका फरार कैदी दोलखा सैलुङ गाउँपालिका वडा नम्बर 8 का 44 वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठलाई हिजो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 9 मुठीबाट पक्राउ गरी पुनः नखो कारागार पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। काठमाडौँ महानगरपालिकामा पहिलो सूचीबाट 3051 विद्यार्थी छात्रवृत्तिमा भर्ना, दोस्रो सूचीमा 486 विद्यार्थीको नाम प्रकाशन। र काठमाडौँ उपत्यकामा 24 घण्टामा 2,598 जना चालक ट्राफिक कारवाहीमा। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

पक्ष द विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। काभ्रेको नमोबुद्ध स्थित बुज्जाकोटमा भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन एक छानबिन समिति गठन गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा आज 6 सदस्यीय छानबिन समिति गठन गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार उक्त समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। हिजो भएको बस दुर्घटनामा 8 जनाको घटनास्थलमा मृत्यु भएको थियो। उनीहरू सबैको पहिचान भइसकेको छ। घाइते 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। नेकपा एमालेले पार्टी शुद्धिकरण रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन शुरू गरेको छ। गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टी र जनता बीचको सम्बन्ध थप सुदृढ बनाउन पार्टीले यो अभियान थालेको हो। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित 15 सदस्यीय कार्यदलले आज काठमाडौँमा बागमती प्रदेश संगठन कमिटिको समन्वयमा सुझाव संकलन कार्य शुरू गरेको छ। उद्योग क्षेत्रभित्रका भौतिक संरचना र सेवा प्रयोग गरे बापतको महसुल बुझाउन आलटाल गर्दै आएका उद्योगहरूले धमाधम बक्यौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जेठ 25 गते 7 दिने अल्टिमेटम जारी गरेपछि उद्योगहरू भुक्तानी प्रक्रियामा आएका हुन्। अल्टिमेटम जारी गरेपछि हालसम्म 1 करोड रुपियाँ भन्दा बढी बक्यौता महसुल भइसकेको लिमिटेडले जनाएको छ। मुलुकभरका 300 भन्दा बढी उद्योगले औद्योगिक क्षेत्रभित्रको जग्गा भवन विद्युत र पानी जस्ता सेवा प्रयोग गरे बापत 88 करोड रुपियाँ भन्दा बढी महसुल तिर्न बाँकी छ, जसमा सबैभन्दा बढी बालाजु औद्योगिक क्षेत्रको 43 करोड 89 लाख र हेटौडाको 20 करोड 90 लाख रुपियाँ बक्यौता रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मिलती वॉलेट माँ।
1: नेपाल को कुने पनी बैंक खाता माँ वहाँ 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ माँ पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। हुम्लाको सार्केगाड गाउँपालिका 4 मा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गा लागेर एक किशोरीको मृत्यु भएको छ। आज जंगलमा गाईगोरु चराउन गएकी सार्केगाड 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउदको अचानक खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो। कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहेकाले स्थानीय बासिन्दाले भिरहरूको व्यवस्थापन र सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। र नवलपरासी कारागारबाट गत भदौमा भागेका 546 कैदी बन्दी मध्ये अझै 172 जना फरार सूचीमै रहेका छन्। जेएनजी आन्दोलनका बेला कारागारमा आगजनी गरी सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर उनीहरू भागेका थिए। हालसम्म 374 जना कैदी बन्दी भने पक्राउ परेका वा आफै सम्पर्कमा आएका छन्। कारागार कार्यालय परासीका अनुसार फरार रहेका मध्ये भारतीय नागरिकहरूलाई पक्राउ गर्न ठूलो चुनौती देखिएको छ। भागेका 41 भारतीय कैदी बन्दी मध्ये हालसम्म 3 जना मात्र पक्राउ परेका छन् भने बाँकी सीमावर्ती भारतीय बजारमा खोलेआम घुमिरहेको स्थानीयले बताएका छन्। हालै सरुवा भई आएका जिल्ला प्रहरी प्रमुख SP रामबहादुर जीसीले भारतीय सुरक्षाकर्मीसँगको समन्वय र फरार कैदीको अवस्थाबारे बुझेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनु भएको छ। हौस्तेसका साथै काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

तपाईं सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले विदेशी कूटनीतिक नियोग संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत नेपाली नागरिक र स्थानीय बासिन्दाहरूलाई आयकरको दायरामा ल्याएको छ। आर्थिक विधेयक 2083 को दफा 47 मार्फत भियना अभिसन्धि अनुसार कर छुटको सुविधा नपाउने यस्ता कर्मचारीहरूका लागि विशेष कर सहुलियतको व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि आयकर नतिरेका वा आय विवरण बुझाएका कर्मचारीहरूले स्थायी लेखा नम्बर लिएर आर्थिक वर्ष 2079-80 2082-83 आय विवरण र कर आगामी 2083 मक्सिर मसान्तभित्र बुझाउनु पर्नेछ। तोकिएको अवधिभित्र कर र थप 1% रकम बुझाएमा उनीहरूको ब्याज र जरिवाना पूर्ण रूपमा मिन्हा हुनेछ। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिएपछि उक्त कार्यक्रम बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रम पारित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार आगामी असार 1 गते बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ। काठमाडौँ महानगरपालिकाले महानगरभित्रका 128 स्थानलाई डुबानको उच्च जोखिम क्षेत्र का रूपमा पहिचान गरेको छ। महानगरको योजना तर्जमा कार्यदलले गरेको अध्ययन अनुसार यी क्षेत्रहरू डुबानमा पर्दा करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। महानगरको विपद व्यवस्थापन विभागका अनुसार बागमती र विष्णुमती दुभानको तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ भने प्रभावका दृष्टिले सामाखुसी र विष्णुमती क्षेत्र पनि वडा नम्बर 16 करिब 1,600 परिवार सबैभन्दा बढी प्रभावित हुने देखिएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरले 15 पार्क 28 खुला क्षेत्र र 87 विद्यालयलाई आपतकालीन आश्रय स्थलका रूपमा पहिचान गरेको छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर चोरी मुद्दामा सुर्खेत प्रहरीको हिरासतमा रहेका एक 21 वर्षीय युवकको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पेपिराका सबिर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो। प्रहरी प्रवक्ता कविन्द्र सिंह बोहराका अनुसार मोबाइल चोरीको मुद्दामा गत जेठ 27 गते पक्राउ परेका बक्समाथि म्याद थप गरी अनुसन्धान भइरहेको थियो। शुक्रबार हिरासतमा रहेका बेला उनको स्वास्थ्यमा अचानक समस्या आएपछि आज बिहान कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो, तर अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। र सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावट विद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याइने र विद्युत चुहावटलाई 12.03 प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
7: सिप हुन्छ साथमा, रोजगारी हातमा।
8: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
9: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय, एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
10: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
11: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
12: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
8: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550-39122 र 98550-39123। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
13: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
8: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
13: 24 घण्टा इमर्जेन्सी सेवा,
8: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
13: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
8: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
13: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
8: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
13: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
8: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
13: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
8: भेन्टिलेटर सेवा,
13: होल बडी चेकअप जाँचको सुविधा
8: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
13: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0564-93-495
4: मोबाइल 9855-64-040 र 9855-65-260
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
6: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
5: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564-93-738 मोबाइल 9855-88-002

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
0: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
1: असार सुरु हुनै लाग्दा गाउँघरमा रोपाएको चटारो गुन्जिन थाले असारे भाका, कृषिमा जोड दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नै पर्छ, दिन काटे बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ यो।
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
1: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल प्रहरीले काभ्रेको नमबुद्ध नगरपालिका वडा नम्बर 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपाधीक्षक कमल थापाको संयोजकत्वमा 6 छानबिन समिति गठन गरेको हो। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हिजो बनेपाबाट रोसी खार्पा चोकतर्फ गुडिरहेको बस सड़कबाट झण्डै 300 तल खस्दा 8 यात्रुको ज्यान गएको थियो। दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खोलेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रोसी गाउँपालिका 6 73 मेघबहादुर तामाङ, 55 राजु तामाङ र 75 इन्द्रबहादुर तामाङको ज्यान गएको छ। यस्तै रोसी 7 34 फुलमाया तामाङ र 60 माया तामाङ, रोसी 8 60 प्यारी माया तामाङ तथा दैलेख घर भई त्रिनेल दल गण भकुण्डेवेसीमा कार्यरत नेपाली सेनाका 30 अमलदार बम बहादुर भण्डारी र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 22 सुमी तामाङको पनि ज्यान गएको छ। दुर्घटनामा घाइते भएका 16 धुलीखेल अस्पतालमा उपचार भइरहेको छ।
1: दाङमा एक्सावेटरले फालेको बालुवामा पुरिएर 1 मजदुरको ज्यान गएको छ। देउखेरी कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गडवा गाउँपालिकाका 45 लालमणि यादवको एक्सावेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढवालले जनाएको छ। बिटुमेन तयार गर्ने ठाउँमा एक्सावेटर चालक अनिल कुमार थारूले बालुवा फालेका थिए। यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थागडामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर 1 ज्यान गएको छ। बिहान जंगलमा गाई बाख्रा चराउन गएको बेला ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका 4 गैरीसायाकी 15 पवित्र साउदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
0: सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी अलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यकाका 27 सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2,869 घरधुरी भत्किएका र 5,706 परिवारका 16,843 जना विस्थापित भएका तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाट बाहिरी छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10,424 जना मध्ये जम्मा 718 जना अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेका र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जेएनजी अलायन्सकी असुन्धा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर देखिएको छ।
1: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले देशमा स्थापित हुन खोजेका वैकल्पिक राजनैतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको आरोप लगाउनु भएको छ। नयाँ शक्ति स्थापना दिवसको कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा सेलिब्रेटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढेको टिप्पणी गर्नुभयो। उहाँले अहिलेको अवस्थालाई विचार शून्य युग भन्दै सामाजिक सञ्जालको गाली गलौज र तर्कहीन बहसले लोकतन्त्र कमजोर बनाइरहेको उहाँको तर्क छ। प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्तलाई सर्वसाधारणले अनावश्यक ठान्ने परिस्थिति दुखद भएको उहाँले बताउनुभयो। यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलहरू आफ्नै कमजोरीको कारण पतनको मार्गमा रहेको र नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको दावी गर्नुभयो। अर्थशास्त्रको रचनात्मक थोम्छ नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अत्यन्त आवश्यक रहेको छ। यस्तै नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अन्त्य आवश्यक रहेको उहाँको भनाइ छ। रासोपाले विज्ञान प्रविधि र मध्यम वर्गको भावना बुझेकोले सफलता पाएको तर वैचारिक धार दक्षिणपन्थी ढल्काईमा रहेको उहाँको टिप्पणी छ। पुराना शक्तिको विकल्पमा कम्तीमा दुई प्रमुख वैकल्पिक शक्ति एउटा रासोपा जस्तै दक्षिणपन्थी र अर्को प्रगतिशील मध्य वामपन्थी हुनुपर्ने उहाँको धारणा छ।
0: नेपालमा मनसुन भित्रने औसत मिति आज अर्थात जुन 13 हो। यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपासमा छ। पूर्वी वायु अर्थात मनसुनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसुन भित्रन भने ढिलाइ भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसुन भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रेको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। पोहोर सरदर मितिभन्दा 15 छिटो जेठ 16 नै मनसुन नेपाल प्रवेश गरेको थियो तर 15 छिटो नेपालभित्रै पनि लामो समय मनसुन पूर्वी भागमै बसेको थियो। नेपालमा मनसुन अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसुन भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि भनिन्छ। यस वर्ष मनसुनमा कम वर्षा हुन सक्ने प्रक्षेपण छ। यसैबीच आज सुदूरपश्चिम र कर्णाली बाहेक सबै प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै दोलखाको जिरीमा 23 मिलिमिटर वर्षा मापन भएको छ।
1: काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा डुबान जोखिम भएका 128 ठाउँ पहिचान गरेको छ। यसबाट झण्डै 8,315 परिवार प्रभावित हुने महानगरको अनुमान छ। महानगरका विपद व्यवस्थापन प्रमुख अनिरुद्ध नेपालका अनुसार वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। प्रभावितको संख्याका आधारमा वडा नम्बर 16 सबैभन्दा बढी प्रभावित हुने देखिएको छ, जहाँ झण्डै 1600 परिवार जोखिममा छन्। महानगरले विपद पूर्व तयारी तथा प्रतिकारीय योजना तयार पारेको छ। यस अन्तर्गत 11 विभागलाई जिम्मेवारी तोकिएको छ। महानगरले विपदका बेला प्रयोग हुने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान गरेको छ। कार्यवाहक मेयर सुनिता डङ्गोलले पूर्वाधार र सरसफाई कार्य नियमित गर्न विपद व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ। नदी तथा ढल सरसफाईका लागि दैनिक 30 जनशक्ति परिचालन भइरहेको महानगरले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो, काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, वैकल्पिक भनिएका शक्तिहरू विचार शून्य देखेका जनमतका अध्यक्ष सिके राउतको टिप्पणी, देशमा कम्तीमा 2 प्रमुख वैकल्पिक शक्ति चाहिने बाबुराम भट्टराईको भनाई, आज जुन 13 तारिख अर्थात नेपालमा मनसुन भित्रने औसत मिति, अझै केही दिन लाग्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9.25 अर्ब रुपियाँ बराबरको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न मद्दत गर्नेछ। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गरिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकममा 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1.80 करोड नागरिक लाभान्वित हुने अपेक्षा छ।
0: सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा 1 वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख छ। यसै वार्षिक कार्यक्रम अनुसार 66 केभी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढाएर 7,808 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। यसै गरी 33 केभी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने सरकारको लक्ष्य छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 99 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता थप गर्ने कार्यक्रम रहेको छ। आउँदो आर्थिक वर्षमा 12 प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य छ।
1: जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईवीएफ विशेषज्ञ डाक्टर रश्मि सिरिसका अनुसार विश्वभर निसन्तानपनको दर बढ्दै गएको छ र यो प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखिएको छ। बढ्दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मेनोपज तथा पुरुषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये 1 निसन्तानपनबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीसले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्ने जोड दिनुभयो।
0: नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोडौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन सकेका छैनन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराए 1,20,00,000 रुपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र सञ्चालन संरचना नभएकोले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताउनु भयो। यसैबीच बुटवल मुटु अस्पतालले केही महिना अघि सुनौल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड रुपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
1: सगरमाथा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका गरी 53 सगरमाथा आरोही चीनमा सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन सगरमाथा एडभेन्चर फेस्टिभलमा आरोहीहरूलाई सम्मान गरेको नेपाली दूतावासले जनाएको छ। पूर्व उपसभामुख इन्दिरा राणा मगर र नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनालले 29 चिनिया र 24 नेपाली आरोहीलाई सम्मान पत्र प्रदान गर्नुभएको छ। नेपालमा पर्वतीय पर्यटनको प्रवर्धन तथा नेपाली र चिनिया पर्वतारोहण तथा पर्यटन व्यवसायी बीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
11: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधि युक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
3: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र दिसमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बाजले शान्ति अहिलेसम्मकै नजिक आएको भन्दै सम्झौता हुने चरणमा पुग्ने बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अरागचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ। तर यही बेला इजरायलले दक्षिणी लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको ज्यान गएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ। आक्रमणका कारण दक्षिणी लेबनानको बिन्त जबेलमा कैयौं आवासीय घर र सरकारी भवनहरू ध्वस्त भएका छन्। इरानी संचार माध्यमहरूले नयाँ सम्झौता भएमा लेबनान सहित सबै मोर्चामा चलिरहेको युद्धको अन्त्य हुने बताएका छन्। तर इजरायलले लेबनानमा कब्जा गरेको भूमिबाट तत्काल पछि हट्ने आफ्नो कुनै योजना नरहेको बताएको छ। इजरायली सेनाले आज एक आदेश जारी गर्दै दक्षिणी लेबनानका 20 शहर र गाउँका बासिन्दाहरूलाई तत्काल घर छोडेर जहर नदीको उत्तरतर्फ जान चेतावनी दिएको छ।
0: भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलट सहित 5 ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना 20 अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, पाइलट फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र सिंह, अग्निवीर वायु खेमा राम कुवावत र अग्निवीर वायु दानिस आलमको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। एकजना सह पाइलट घाइते भएका छन्। भारतीय वायुसेवाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा परेको र 5 कर्मचारीको मृत्युमा समवेदना व्यक्त गरेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि 2 भएर आगलागी पनि भएको थियो। भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गर्दै आएको विमान नियमित उडानको क्रममा दुर्घटनामा परेको हो।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार 1 हुने भएको छ। काठमाडौँको किर्तिपुर कबड हलमा हुने प्रतियोगितामा मोफसलका 3 सहित 8 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। मोफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश रहेका छन्। बाँकी काठमाडौँ उपत्यका आईएएस नेपाल, लेट्स गो बास्केटबल एकाडेमी, ट्रेनिङ ग्राउन्ड, बुढा नीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन्। उपाधि विजेताले 50,000 तथा उपविजेताले 30,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनौट गरी साबा महिला च्याम्पियनसिपमा सहभागी गराइने संघले जनाएको छ। लिग कम नकआउट ढाँचामा हुने प्रतियोगिताको फाइनल खेल असार 6 हुनेछ।
0: र फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। बिहान 1:15 कतार र स्विजरल्यान्ड, 4:15 ब्राजिल र मोरक्को, 7:00 हाइटी र स्कटल्यान्ड तथा बिहान 10:00 अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एन्ड हर्जगोभिनियासँग 1-1 बराबरी खेल्यो। आयोजक अमेरिकाले पाराग्वेलाई 4-1 हराएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
1: आजको रङ्ग दर्पण असारे भाकामा

भोलि जेठ मसान्त पर्सिदेखि असार लाग्दैछ। मनसुन भित्रिने दिन पनि भरे भोलि हुँदैछ। गाउँठाउँमा पनि रोपाईको चटारोले छुन लागेको छ। जेठको टन्टलापुर घामले भत भती पोलेको यो धरती अब असारको पहिलो वर्षासँगै शीतल हुनेछ र सुरु हुनेछ नेपालीहरूको सबैभन्दा ठूलो कर्मको उत्सव अर्थात् मान रोपेर मुरी उब्जाउने रोपाई। गाउँघरमा असार लाग्नु अघि नै रोपाईको तयारी भइसक्छ। हलो जुवा र कोदालो मर्मत गरिन्छ। जेठमा राखेको ब्याडको हेरचाहमा किसान व्यस्त हुन्छन्। असार लाग्ने बित्तिकै त गाउँका पाटाहरू र बेसीका गराहरूमा रोपाईको रौनक छाउँछ। कोही हली बनेर गोरु धपाइरहेका हुन्छन्, कोही बाउसी बनेर आली र गरा सम्याउँछन्, कोही रोपाहा बनेर हरिया बिउका मुठाहरू हिलोमा रोप्दै अघि बढ्छन्। यसरी हेर्दा खेती जस्तो मात्र देखिए पनि यो चलन गाउँले समाजलाई एकै सूत्रमा बाँध्ने परमा प्रथाको सुन्दर नमुना पनि हो। आज कसैको खेतमा सबै मिलेर रोपेका छन् भने भोलि अर्काको पालो आउँछ। यसरी श्रम र पसिनाको साटासाटले गाउँमा आत्मीयताको नयाँ जरा गाड्छ।

असारे दबदबे हिलोमा छुपुमा छुपु रोपिने रोपाईलाई विशेष ऊर्जावान बनाउने काम भने असारे भाकाले गर्छ। पानी परेर रुजेको शरीर, हिलोमा गाडिएका खुट्टा र कम्मर दुख्ने गरी निहुरिएर बिउ रोप्नुको थकाईलाई भुलाइदिने अचुक औषधि हो असारे गीत। गाउँघरमा अझै पनि असारे भाका उति नै मिठो स्वरमा गाइन्छ। असारे भाका गुन्जिरहँदा हिलो छ्यापाछ्याप गर्ने र जिस्किने क्रम पनि हुन्छ। यस्तै लोक धुनको एउटै लयमा रोपाई गर्दा

सुख रोदन हाँसो माया प्रीतिका साथै सासु बुहारीका सम्बन्ध र परदेशीका श्रीमानको सम्झना यसका शब्द शब्दमा झल्किन्छन्। युवा युवतीहरू आफ्ना मनका कुरा गीतकै माध्यमबाट साटासाट गर्छन्। हिलोमा पसिना बगाउँदै गाइने यी गीतले प्रकृति र मानव बीचको अटुट सम्बन्धलाई झल्काउँछन्। रोपाईको दिन मध्याह्नतिर आइपुग्दा खेतको आलीमा बसेर खाजाका रूपमा खाइने दही चिउरा, मकै भटमास अनि अचारको स्वादले रोपाईको रौनकतालाई अझ थपिदिन्छ।

0: आधुनिकताको विस्तार र प्रविधिको विकाससँगै हिजो आज गाउँघरमा हाते ट्र्याक्टर चल्न थालेका छन्। रोपाईका तौर तरिकाहरू फेरिँदैछन्। तैपनि असार महिनाले बोकेर ल्याउने त्यो पुरानो सम्झना, माटोको सुवास र असारे भाकाको गुन्जन बिना नेपालीपन अधुरो जस्तै लाग्छ। हिजो आज शहरमा धान दिवस मनाएर हिलो छ्याप्ने फेसन चलिरहँदा गाउँका ती वास्तविक गराहरूमा गुन्जने रैथाने असारे भाकाले भने हाम्रो पहिचान र संस्कृतिलाई बचाइराखेका छन्। त्यसैले सबै मिलेर यसको संरक्षणमा लाग्नु पर्छ भन्नुहुन्छ वरिष्ठ असारे लोक गायक शिवनारायण जोशी।
1: एक दिन गायो र मैले फलान त असारे गायो भन्ने त्यति छोडिदिने अनि राज्यले नै वास्ता नगर्ने अरू अरूलाई प्राथमिकता दिने र कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नै पर्छ। दिन काट्ने बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ यो।
2: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
2: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
0: असार सुरु हुनै लाग्दा गाउँघरमा रोपाईको चटारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: अमेरिका र इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
0: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्त पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माढी नगरपालिकाले योजना तथा कार्यक्रमहरूको भुक्तानीका लागि फाइल पेश गर्न सम्बन्धित पक्षलाई आग्रह। माढीका 8 विद्यालयका विद्यार्थीहरूको सहभागितामा 3 स्काउट समर क्याम्प सञ्चालन। सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरूद्ध माओवादीको प्रदर्शन। एमालेमा पार्टी शुद्धिकरण र पुनर्गठन अभियान प्रदेशबाट थालियो सुझाव संकलन। काभ्रे बस दुर्घटनामा छानबिन गर्न समिति गठन। भक्तपुरको एक बालगृहबाट 8 बालबालिकाको उद्धार र मापदण्ड विपरीत सञ्चालन।

पाइलट सहित पाँचजनाको ज्यान गयो। विश्वकप फुटबलमा आइतबार बिहान चारवटा खेल सञ्चालन हुँदै नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा माडी नगरपालिकाले योजना तथा कार्यक्रमहरूको भुक्तानीका लागि आवश्यक कागजात सहित असार 10 गतेभित्र फाइल पेश गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। चालू आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न उपभोक्ता समितिहरू, निर्माण व्यवसायीहरू तथा सरकारवालाहरूलाई तोकिएको समय सीमाभित्रै आवश्यक कागजात सहित फाइल पेश गर्न अनुरोध गरिएको हो। तोकिएको समय सीमा अर्थात असार 10 गतेपछि प्राप्त हुने फाइलहरू प्रचलित कानून तथा उपलब्ध स्रोत साधनको आधारमा मात्रै प्रक्रिया अगाडि बढाइने सूचनामा जनाइएको छ। आर्थिक वर्षको अन्त्यसँगै भुक्तानी सम्बन्धी कामको चाप बढ्ने भएकाले ढिलाइ नगरी सबै प्रक्रिया समयमै पूरा गर्न पालिकाले आग्रह गरेको हो। विगतमा असार तेस्रो साता फाइल बुझाउँदा सर्भरमा चाप भई समस्या आउने तथा भुक्तानी बाँकी रहने लगायतका समस्या रहने गरेको थियो। ट्रुप स्थापना भएको 8 विद्यालयका करिब 300 स्काउट विद्यार्थीहरूको सहभागितामा 3 दिने स्काउट समर क्याम्प सञ्चालन भएको छ। मारियाट खरकटा स्थित जनजीवन माध्यमिक विद्यालयमा जारी उक्त क्याम्पमा विद्यार्थीहरूले विभिन्न सिपमूलक तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाएका छन्। कार्यक्रमको दोस्रो दिन शनिबार सुपरम्यान जम्प र प्राथमिक उपचार तालिममा निरन्तरता दिएको थियो भने साँझ क्याम्प फायर तथा नृत्य प्रतियोगिता आयोजना गरिने स्काउट शिक्षक तथा कार्यक्रम संयोजक भविष्य ढकालले जानकारी दिनुभयो। कार्यक्रम अन्तर्गत शुक्रबार सुपरम्यान जम्प, साइबर सेक्युरिटी सम्बन्धी तालिम तथा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको थियो। नेपाली स्काउट माडी नगर तदर्थ समितिको आयोजना तथा माडी नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको उक्त क्याम्पले विद्यार्थीहरूमा नेतृत्व विकास, अनुशासन र व्यवहारिक सिप अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा सामान्य यसलाई पुनः सुन्नुहोस्। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मकवानपुर अन्तर्गत नम्बर 17 गढ हेडक्वार्टर चितवनले सञ्चालन गरेको 10 दिने गोताखोर पुनर्तार्जगी तालिम सम्पन्न भएको छ। तालिम समापनका अवसरमा चितवनको ठिमुरा तथा तनहुको देवघाट स्थित त्रिशुली नदी किनार नदीमा विपद पूर्वाभ्यास तथा उद्धार प्रदर्शन गरिएको थियो। नेपाल प्रिमियर लिग एनपिएलको फ्रेन्चाइज चितवन राइनोसले आगामी तेस्रो सिजनको प्रतियोगिताका लागि 7 खेलाडीलाई रिटर्न गर्ने निर्णय गरेको छ। राइनोसले राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लसहित 7 खेलाडीलाई यथावत राख्ने भएको हो। टोलीका मार्गी तथा कप्तान मल्लसँगै रिजन ढकाल, दीपक भोरा, रञ्जित कुमार, एम कमलसिंह एरी, देव खनाल र अर्जुन साउदलाई पनि रिटर्न गरिएको फ्रेन्चाइजले जनाएको छ। एनपिएलको प्रावधान अनुसार प्रत्येक सिजन अघि फ्रेन्चाइज टिमले अधिकतम 7 खेलाडीसम्म रिटर्न गर्न सक्छ। योसँगै चितवनले बाँकी खेलाडी आगामी बाट भित्राउनेछ। पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा भने 8 टोली सहभागी प्रतियोगितामा 7 स्थानमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सुस्तामा भएको भारतीय सीमा सुरक्षा बलको हस्तक्षे विरुद्ध नेकपा माओवादीले प्रदर्शन गरेको छ। शनिबार सो पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। उनीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने भन्दै सीमाको रक्षाका लागि गम्भीर हुन सरकारको ध्यान आकर्षण गराएका हुन्। प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौ, भौगोलिक अखण्डताको रक्षा गरौ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। नेकपा माओवादीले सीमाका विषयमा दिएको अभिव्यक्ति का विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने जनाइएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दावी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डाक्टर भट्टराईले अर्थशास्त्रको रचनात्मक ध्वंसको नियम झै नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभयो। काभ्रेपलाञ्चोकको नवबुद्ध नगरपालिका 2 बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा समिति गठन गर्नुभएको हो।
नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदल मार्फत प्रदेश स्तरबाटै सुझाव संकलन शुरू गरेको छ। गत फागुन 21 गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको हो। बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनात गरिएको छ। गत जेठ 27 गते लामपाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो। सो स्थानमा अब अस्थायी सुरक्षा बेस स्थापना गरिने भएको छ। सो अस्थायी सुरक्षा बेसमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालयबाट नै हुनेछ। विभिन्न सात बुधे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। प्रशिक्षार्थी चिकित्सकहरूको ड्युटी समय नेपालको श्रम ऐन 2074 तोके बमोजिम प्रतिदिन अधिकतम 12 घण्टा र सातामा 72 घण्टा भन्दा बढी हुन नहुने उनीहरूको माग रहेको छ। सातामा 48 घण्टा भन्दा बढीको कार्य समय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समय काम गरे बापत भत्ता उपलब्ध गराइनुपर्ने उनीहरूको माग रहेको छ। मोबाइलमा प्राप्त एक शङ्कास्पद लिङ्कमा क्लिक गरेपछि काठमाडौँका सुजन खनालले 25,44,100 रुपियाँ गुमाएका छन्। सो घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुईजना विरुद्ध अदालतमा अभियोग पत्र दायर गरेको छ। प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सप्तरीका 20 वर्षीय आकाश कुमार पासवान र सिराहाका 23 वर्षीय चन्देश्वर महतोलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उनीहरू हाल फरार रहेका छन्। उनीहरू विरुद्ध मुलुकी अपराध संहिता 2074 ठगी कसुर अन्तर्गत मुद्दा चलाइएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सिके राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचार सुन्ने र तर्कहीन बन्दै गएको बताउनु भएको छ। काठमाडौँमा शनिबार नयाँ शक्तिको स्थापना भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा पनि सेलिब्रेटी प्रवृत्ति विश्व ध्वंसप्रति आकर्षण बढेको टिप्पणी गर्नुभयो। नेपाल र भारतबीच सीमापार रेलमार्ग परियोजनाहरूको बारेमा छलफल भएको छ। सीमापार रेलमार्ग परियोजना कार्यान्वयन र क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप बलियो बनाउने उद्देश्यले काठमाडौँमा दुई दिनसम्म बैठक चलेको थियो। शुक्रबार सम्पन्न 10 प्रोजेक्ट स्टेयरिङ कमिटी र 8 संयुक्त कार्य समूहको बैठकले नेपाल भारत रेल सञ्चालन विस्तारका विभिन्न विषयमा छलफल भएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ। राष्ट्रिय बाल अधिकार परिषद भक्तपुरको एक बालगृहबाट 8 बालबालिकाको उद्धार गरिएको छ। भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका नम्बर 8 सिपाडोलमा सञ्चालित मुस्कान सेवा नेपाल नामक बालगृहबाट 2 बालक र 6 बालिका गरी जम्मा 8 बालबालिकालाई उद्धार गरिएको हो। परिषदका अनुसार उक्त बालगृहले बालगृह सञ्चालन सम्बन्धी मापदण्डको पूर्ण पालना नगरेको र त्यहाँ आश्रित बालबालिकाहरू जोखिममा पर्न सक्ने सम्भावना देखिएकाले जेठ 28 गते उनीहरूको उद्धार गरिएको हो। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलट सहित 5 ज्यान गएको छ। असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, पाइलट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिस आलमको ज्यान गएको जनाइएको छ। एकजना सहपाइलट घाइते भएका छन्। भारतीय वायुसेनाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा भएको 5 कर्मचारीको मृत्युमा समवेदना व्यक्त गरेको छ। र फिफा विश्वकप फुटबलमा आइतबार बिहान 4 खेल हुँदैछन्। आइतबार बिहान 12:00 कतार र स्विजरल्यान्ड, 4:00 ब्राजिल र मोरक्को, 7:00 हाइटर स्कटल्यान्ड तथा बिहान 10:00 अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा शनिबार बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बेस्निया एन्ड हर्स गोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी सुरुवात गरेको छ। लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी सुरुवात गरेको हो। आज माडीको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 74% मापन गरिएको छ।
देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडी नगरपालिकाले योजना तथा कार्यक्रमहरूको भुक्तानीका लागि फाइल पेश गर्न स्वीकृत पक्षलाई सम्बन्धित पक्षलाई आग्रह। माडीका आठवटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा तीन दिने स्काउट समर क्याम्प सञ्चालन। सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरुद्ध माओवादीको प्रदर्शन। एमालेमा पार्टी शुद्धिकरण र पुनर्गठन अभियान। प्रदेशबाट थालियो सुझाव सङ्कलन। काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन। एक बाल गृहबाट आठ बाल बालिकाको उद्धार। मापदण्ड विपरीत सञ्चालन भएको खुलासा। र भारतीय वायुसेनाको विमान दुर्घटना, पाइलट सहित पाँचजनाको ज्यान गयो। विश्वकप फुटबलमा आइतबार बिहान चारवटा खेल हुँदै। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने ऊर्जा मन्त्रालयको लक्ष्य। प्रदूषण नियन्त्रणका लागि सरकारले आगामी वर्ष 8 अर्ब 71 करोड रूपैयाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना कार्यान्वयनमा ल्याउने। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण सामग्री महँगिदा, सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। अमेरिका र इरान बीच आज सम्झौता हुन सक्ने, प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भनाई। र फिफा विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड तथा ब्राजिल र मोरक्को बीच प्रतिस्पर्धा हुँदै।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजना पनि सहजीकरण गरी निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य लिइएको छ। यस्तै लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 79 मेगावाट विद्युत उत्पादन क्षमता थप गर्ने कार्यक्रम छ। जलविद्युत विकासले राष्ट्रिय आवश्यकता मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई समेत तीव्रता दिन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। सरकारले जलविद्युत आयोजनाको रोयल्टी हिस्सा बाँडफाँडको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै स्वयं अनुसार गर्न गराउन आग्रह गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेका हो। विभागले भौगोलिक अवस्थितिको भार 50%, प्रभावित क्षेत्रको क्षेत्रफलको भार 25% र प्रभावित क्षेत्रको जनसङ्ख्याको भार 25% बराबर तय गरिएको जनाएको छ। यस्तै भौगोलिक अवस्थितिमा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र आयोजना वरपरको उपल्लो र तल्लो तटीय क्षेत्रका रूपमा निर्धारण गरिएको छ। त्यस्तै प्रभावित क्षेत्रको जनसङ्ख्यामा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र वरिपरिको क्षेत्रका रूपमा निर्धारण गरिएको छ। विभागले तय गरेको सूचक अनुसार सबैभन्दा धेरै आयोजना रहेका जिल्लाले बढी र कम आयोजना भएका जिल्लाले कम रोयल्टी पाउने अवस्था छ। विभागका अनुसार हाल 191 वटा आयोजनाले विद्युत उत्पादन गरिरहेको र 264 वटा आयोजनाले विद्युत उत्पादन अनुमति पत्र लिएका छन्। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना, नेपाल क्लिन एन्ड एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एन क्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8 अर्ब 71 करोड बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालेको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना एन क्यापले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। पेट्रोलियम पदार्थ सँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्र नगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालू आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सड़क डिभिजन कार्यालय महेन्द्र नगरका सूचना अधिकारी इन्जिनियर हरीश प्रसाद जोशीका अनुसार चालू आर्थिक वर्ष 2082-83 मुसेपानी खोला पुल र दोदा देखत भुली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सड़क कालोपत्र सम्बन्धी धेरै आयोजना प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका हुन्। यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 सड़क योजनाको कालोपत्र निर्माण रोकिएको छ। काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिका बुच्चाकोट क्षेत्रमा हिजो भएको बस दुर्घटनाका मृतक 8 शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। मृतकहरूमा काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर 6 45 मेघबहादुर तामाङ, 34 फुलमाया तामाङ र 75 इन्द्रबहादुर तामाङ र रोसी गाउँपालिका 8 60 प्यारी माया तामाङको दुर्घटनामा मृत्यु भएको छ। यस्तै दुर्घटनामा दैलेख निवासी 30 बमबहादुर भण्डारी, सिन्धुलीको घ्याङले गाउँपालिका वडा नम्बर 4 22 सुमी तामाङ, रोसी गाउँपालिका 6 55 राजु तामाङ र रोसी गाउँपालिका वडा नम्बर 7 60 माया तामाङको मृत्यु भएको छ। यसैबीच नेपाल प्रहरीले काभ्रे पलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा 6 छानबिन समिति गठन गरेको हो। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारी बीच झापाको वीरता मोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ। नापी विभाग सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा इलाम पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो। हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला 3 गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनर्निर्माण आवश्यक रहेका सीमा स्तम्भ बारे जानकारी गराएको थियो। सीमा सम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमाङ्कनको स्पष्टता कायम राख्न तथा सीमा स्तम्भको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधान, आवश्यक समन्वय तथा आगामी कार्ययोजना बारे पनि छलफल भएको थियो। भारतमा नेटवर्किङ व्यवसायमा संलग्न गिरोहबाट थुप्रै नेपाली ठगिने गरेको भेटिएपछि भारत स्थित नेपाली दूतावास र सीमावर्ती प्रहरी प्रशासन त्यस्ता गलत कामको नियन्त्रणका लागि लागेका छन्। त्यस्ता प्रलोभनमा नपर्न समेत सरकारवालाले सबैमा आग्रह गरेका छन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
4: ठगीमा परेकाहरूले भारत स्थित नेपाली राजदूतावासमा जानकारी दिएपछि रोजगारीको प्रलोभनमा भारत पुर्याइएका कैयौं नेपालीहरू ठगी गिरोहको शिकार बन्ने गरेको तथ्य खुलेको हो। सिप अनुसारको रोजगारी र आकर्षक तलब दिने प्रलोभनमा थुप्रै नेपाली युवा युवतीलाई भारत लैजाने ठगी गिरोहले प्रत्येक नेपालीबाट 2 बढी रकम असुली गरेको देखिन्छ। सुरुवातीमा तालिम दिने गरेको ठगी गिरोहले साताभित्रै रकम जम्मा गर्न लगाउने र त्यसपछि अलपत्र पार्ने गरेको पीडित युवाहरूको भनाइ छ।
5: एक हप्ता सकिसकेपछि 2 रुपियाँ लगाउनु, महिनाको 20,860 रुपियाँ तपाईँलाई पर महिना आउँछ सेलरी भन्ने भएर मैले त्यो 2 रुपियाँ बुझाएको।
4: रोजगारीको प्रलोभन दिएर भारत पुर्याइएका सयौं नेपाली ठगीमा परेको जानकारी पछि भारत स्थित नेपाली राजदूतावासले पीडित नेपालीहरूको उद्धार कार्य थालेको छ। भारतीय प्रहरीको समन्वयमा पीडितहरूलाई उद्धार गरी नेपाल फर्काउने गरिएको भारत स्थित नेपाली राजदूतावासका काउन्सिलर SSP प्रकाश मल्ल बताउनुहुन्छ।
6: बसेका होस्टेलहरूबाट घरहरूबाट ल्याएर मानिसहरूलाई चाहिँ गाडीमा राखिन्छ, भारतीय प्रहरीको स्कटमा नेपाल बोर्डरसम्म ल्याइन्छ, त्यसपछि यतापट्टिका प्रहरीले त्यहाँबाट चाहिँ टेक ओभर गरेर जिल्ला परिकारमा लाग्नु पर्छ। नेटवर्किङ स्क्यामको मात्र कुरा गर्ने हो भने दुपुरमा भएको छ, 58 जना उद्धार भएका छन्। त्यसपछि उसिनगरमा 16 गते 453 जना भएका छन्।
4: भारत पुगेका नेपालीहरूमाथि कुटपिट गर्ने, बन्धक बनाउने, मानसिक तथा शारीरिक यातना दिने र रकम असुली गर्ने खुलेपछि नेपाल प्रहरीले नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहको खोजीमा सक्रियता बढाएको देखिन्छ। सीमावर्ती क्षेत्रको भारतीय सहरबाट नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहका 13 जनालाई पक्राउ गरिएको र उनीहरूलाई कैलाली प्रहरीको हिरासतमा राखेर कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओम बहादुर राणा:
7: भारतसँग नजिक भएका जिल्लाहरूमा जागिरको प्रलोभनमा र राम्रो कमाईको प्रलोभन दिएर नेपालीहरूलाई बन्धक बनाएर पनि यिनीहरूले राखेर चाहिँ टर्चर दिने, बोल्न दिने देखिएको छ भने अब अहिले 13 जना पक्राउ परिसकेका छन् र यिनीहरूलाई जिल्ला परिकारले कैलाली गरेर अनुसन्धान प्रक्रिया अगाडि बढेको छ।
4: ठगी गिरोहलाई कानुनी दायरामा ल्याउन र पीडित नेपालीहरूको रकम फिर्ताका लागि सरकारवाला निकाय बीच हातेमालो आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपुरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा आज काठमाडौँमा आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांक सँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएकोले बदलिदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनुभयो। गोर्खापत्र संस्थानलाई अझ ओझपूर्ण व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेकोले गर्दै उहाँले संचार माध्यमलाई उपलब्ध गराइदिए आएको लोक कल्याणकारी विज्ञापन नरोकिएको स्पष्ट पार्नुभयो। कार्यक्रममा मधुपर्क सम्मान 2083 अन्तर्गत पद्मतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा मधुपर्क प्रतिभा सम्मानबाट डाक्टर गीता त्रिपाठीलाई सम्मान गरिएको थियो। उहाँहरूलाई सम्मानपत्र सहित 50,000 रुपियाँ नगद प्रदान गरिएको गोर्खापत्र संस्थानले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताउनु भएको छ। विश्व आरोग्य दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आगामी 10 वर्षलाई आरोग्य दशकका रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री पौडेलले आरोग्य दशक मनाउनका लागि आवश्यक नीति तथा रणनीतिक निर्माण प्रक्रिया अघि बढिरहेको बताउनुभयो। मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वन जंगल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो। हुम्ला सीमा विवादका कारण 3 दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको कर्णाली कोरिडोर आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। रानी सैन पीड़ित संघर्ष समितिले मानवीय संवेदनशीलता र यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै सड़क अवरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो। धुलाचौरमा जनप्रतिनिधि, प्रशासन र सरोकारवालाको उपस्थितिमा बसेको संघर्ष समिति बैठकले राजमार्ग बन्द हुँदा हुम्ला सहित कर्णाली क्षेत्रका नागरिकको दैनिक जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै सड़क खुला गर्ने निर्णय गरेको जनाएको छ। चीनको राजधानी बेजिङमा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका 50 जनाभन्दा बढी सगरमाथा आरोही सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा बेजिङ स्थित नेपाली राजदूतावासले हिजो आयोजना गरेको नेपाल चीन सगरमाथा माउन्ट एभरेस्ट एडभेन्चर फेस्टिभलमा आरोहीहरू सम्मानित हुनुभएको नेपाली दूतावासले जनाएको छ। सो अवसरमा नेपाल र चीनका पर्यटन उद्यमी बीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो। पर्वतको महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालय शिक्षालाई सिप उत्पादन र आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सफल हुनुका साथै आर्थिक रूपले पनि सहयोगी देखिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
8: विद्यार्थीलाई अध्ययनसँगै सिप र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रमले महाशिला गाउँपालिकाका विद्यालयहरूमा सकारात्मक परिणाम दिन थालेको छ। विद्यालय तहमा कार्यक्रम प्रति उत्साह बढ्दो रहेको छ। विद्यार्थीले कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै यो कार्यक्रम व्यवहारिक भएको बताउनुहुन्छ महाशिला एक गोर्ल्याम धाम आधारभूत विद्यालयका प्रधान अध्यापक चेत राणा।
9: बच्चाहरूलाई आफैलाई लगाएर प्र्याक्टिकलमा लगाइयो, यो विशेष गरेर हाम्रो ठाउँमा 60-70 दिनमा फलिसक्दो रहेछ। अहिलेसम्म त हाम्रो स्थानीय स्तरमा नै खपत भएको छ, अभिभावकहरू विद्यार्थीहरू धेरै हुनुहुन्छ।
8: विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उत्पादन र स्वरोजगारसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी देखिएको छ। यसले विद्यार्थीमा आत्मनिर्भरता र सिप विकासमा ठूलो योगदान पुर्याएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहले समेत आवश्यक समन्वय र सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले विद्यालय र समुदाय बीचको सम्बन्ध समेत बलियो बनाएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको बुझाइ छ। शिक्षालाई उत्पादन र आय आर्जनसँग जोड्ने सरकारी अवधारणालाई स्थानीय तहले पनि प्राथमिकताका साथ अगाडि बढाएको छ। शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी साथै विद्यार्थीले पढाइ सकेर निस्किँदा उनीहरूलाई आर्थिक सहायता समेत पुग्ने गरी यस्तो कार्यक्रमको थालनी गरिएको बताउनुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषा।
9: यसबाट भएको आम्दानी विद्यार्थीमै खातामा राख्ने र त्यो खाताबाट त विद्यार्थी त्यहाँ पढेर जाने बेलामा एकैचोटि बिचमा झिक्न नदिएर सर्टिफिकेट सहित पैसा दिएर पठाउने भन्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरेका छौँ। हामीले सुरु गरेको यो तेस्रो वर्ष हो। यो वर्ष एउटा विद्यार्थी एउटा विद्यालयबाट 10 कक्षा पास गरेर निस्कँदाखेरि 3-4 कक्षादेखि उसको खातामा जम्मा हुँदै गएको पैसा 11 कक्षा पढ्ने बेलामा 12 कक्षा पढ्ने बेलामा टाढा गएर पढ्नु पर्यो भने उसलाई बाटे खर्च होस् अथवा 50-60 हजार पैसा जम्मा भयो भने उसलाई अलिकति पढाइमा सपोर्ट होस्।
8: यस कार्यक्रमबाट विद्यार्थीले कृषि तथा अन्य व्यावहारिक सिप सिक्दै अध्ययनसँगै काम गर्ने बानीको विकास हुनुका साथै आत्मविश्वास पनि बढेको छ। कतिपय विद्यालयले यस्तै कार्यक्रमको अभ्यास गरे पनि सबै विद्यालयमा यो कार्यक्रम लागू गरिएको छैन। शिक्षा सिप र उत्पादनलाई एकैसाथ जोड्ने यस्तो कार्यक्रम नेपालभर लागू गर्न सक्ने हो भने विद्यार्थीको भविष्य अझ उज्जवल बन्ने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानले मध्य पूर्व युद्ध अन्त्य गर्न 24 घण्टाभित्र सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले जनाएको छ। विश्व अर्थतन्त्रलाई तहस नहस पारेको महिनौ लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बावजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतीक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दावी गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक्स मार्फत धेरै विषयमा सहमति जुटेको र स्थायी शान्तिका लागि सम्झौता गर्न सफल भएको बताउनुभयो। अप्रिल 8 भएको युद्धविराम पछि शान्ति सम्झौताका लागि हप्तौंको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन। इरानका विदेश मन्त्री अब्बास अराग्चीले पनि दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताउनुभयो। यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोस्ट गरेर सम्झौताको सम्भावनालाई थप बढावा दिनुभएको छ। पोस्टमा राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको बताउनु भएको थियो। भारतीय वायु सेना आईएएफको AN-32 परिवहन विमान उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 वायुसेनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यस क्षेत्रमा कार्गो र आपूर्तिका लागि प्रयोग गरिने 2 इन्जिन भएको टर्बो प्रप सैन्य परिवहन विमान आसामको राजधानी दिसपुरबाट लगभग 298 किलोमिटर उत्तर पूर्वमा रहेको जोरहाट जिल्लाको आईएएफ स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको वायुसेनाले विज्ञप्ति मार्फत जनाएको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: सोमबारदेखि शुक्रबारसम्म भएको सेयर कारोबारमा नेप्से परिसूचक 1% भन्दा बढी घटेर बन्द भएको छ। गत साता 2755.41 बन्द भएको नेप्से परिसूचक यस साता 31.38 अङ्कले घटेर 2724.03 बिन्दुमा बन्द भएको हो। 5 कारोबार दिनमा 1 कारोबार दिन मात्र नेप्से सामान्य अङ्क बढेको थियो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यसरी सेयर बजार र कारोबार रकम घटे पनि सोमबारदेखि शुक्रबारसम्मको कारोबारमा कालिन्चोक हाइड्रो पावरको सेयर मूल्य भने सर्वाधिक 40.71% बढेको छ। त्यस्तै सेयर बजार घटे पनि ग्रीन डेभलपमेन्ट ब्याङ्क र अप्पर हेवाखोला हाइड्रो पावर कम्पनीको सेयर मूल्य पनि राम्रै बढेको छ। पोखराको फेवाताल क्षेत्र उस्तै त मनमोहक, त्यसैमा किनारमा अहिले बैजनी रङको ज्याकारान्डा फूल ढकमक्क फुलेपछि त्यहाँ रमाउन आउने आगन्तुक निकै बढेका छन्। भिडियो बनाउने तथा तस्विर खिच्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको भिड बढेपछि त्यसले पोखराको पर्यटन व्यवसायलाई थप चलायमान बनाएको पोखराबाट हाम्रा संवाददाता गौरव त्रिपाठीले जनाएका छन्। सार्वजनिक बिदाको दिन त्यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको समेत बाक्लो उपस्थिति हुने गरेको छ। रुकुम पूर्वमा पछिल्ला केही दिन यता खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। खास गरी सदरमुकाम रुकुमकोट क्षेत्रमा नै ग्यास अभाव भएपछि होटल व्यवसायी, विद्यार्थी तथा सर्वसाधारण उपभोक्ता प्रभावित बनेका रुकुम पूर्वबाट हाम्रा संवाददाता निराजन बिकले जनाएका छन्।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
12: फिफा विश्वकप प्रतियोगिता अन्तर्गत अमेरिकामा आजदेखि सुरु भएको समूह डीको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोगितामा जितको सुरुवात गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेलाई 4-1 अन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। अमेरिकाको जितमा डेमियन बाबा डिल्लाले खेलको 7 मिनटमै आत्मघाती गोल मार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए। स्टोन म्याकेनीले गरेको प्रहार रोक्न नसक्दा पाराग्वेका खेलाडी बाबा ले प्रहार गरेको बल आफ्नो गोल पोस्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो। त्यसपछि खेलको 31 मिनटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए। त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोली रिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। खेलको 73 मिनटमा पाराग्वेका मौरिसियोले 1 सान्त्वना गोल फर्काए। जितसँगै समूह डीमा रहेको अमेरिकाले शीर्ष 3 अङ्क बटुलेको छ। समूह डीमा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्। यसै गरी फिफा विश्वकप फुटबल 2026 को तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया हर्जगोभिना बीचको खेल बराबरीमा सकिएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानाडा र बोस्निया एन्ड हर्जगोभिनाले 1-1 बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान 1-1 अङ्क बाँडेका छन्। खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो। खेलको 21 मिनटमा जोबो लुकिसले हेडर मार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएको थिए। खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। क्यानाडाका काइल लरिनले 1 गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा ल्याएका हुन्। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल 1-1 गोलको बराबरीमा टुङ्गियो। फिफा विश्वकप 2026 को समूह बी को खेलमा शनिबार राति कतार र स्विजरल्याण्ड आम्ने सामने हुँदैछन्। अमेरिकाको सान्टा क्लारा स्थित लेभाइज स्टेडियममा नेपाली समय अनुसार शनिबार राति 12:45 खेल सुरु हुनेछ। यो खेल दुवै टोली बीचको पहिलो प्रतिस्पर्धात्मक भेट हुने। यसै गरी शनिबार राति नै हुने दोस्रो खेलमा ब्राजिल र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। तेक्वान्दो खेलाडी युवराज राणा जापानको आइसी नायोगामा हुने 20 एसियाली खेलकुदका लागि छनौट भएका छन्। युवराज पुरुष एकल पुम्सेको अन्डर 30 उमेर समूहमा वाइल्ड कार्ड प्राप्त गरी छनौट भएको नेपाल तेक्वान्दो संघका सदस्य काशीराज नेगी लामाले जानकारी दिनुभयो।
0: अब मौसम। आज राति कोशी र मध्य प्रदेशका केही स्थानहरूका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। एक वर्ष वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने ऊर्जा मन्त्रालयको लक्ष्य। प्रदूषण नियन्त्रणका लागि सरकारले आगामी वर्ष 8 अर्ब 71 करोड रुपियाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना कार्यान्वयनमा ल्याउने। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण सामग्री महँगिँदा सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। अमेरिका र इरान बीच आज सम्झौता हुन सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भनाई। र फिफा विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड तथा ब्राजिल र मोरक्को बीच प्रतिस्पर्धा हुँदै। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजी अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
13: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
14: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
15: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
16: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
17: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
13: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
17: सम्पर्क 98119 32811 र 98653773687।
18: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
19: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
18: माडी नगरपालिका, बसन्तपुर, चितवन।
20: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
13: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
20: प्रिन्सिपल, मैयादेवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 0656493495,
21: मोबाइल 98550 64040 र 98550 65260।
13: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
22: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
13: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
22: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
23: सिप हुन्छ साथमा, रोजगारी हातमा।
13: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
19: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
1: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
2: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
3: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
13: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
19: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
13: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
19: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
13: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
19: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
13: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
19: नियमित परामर्श तथा मार्गदर्शन,
13: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
19: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
13: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
19: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन। बाजुराको धुलाचोर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा। रेसुङ्गामा खुला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कारवाही हुने।
1: अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमनमा पनि गएका थियौँ।
0: 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार। औद्योगिक क्षेत्रको भाडा 700% बढाएको उद्योगीको आरोप। माग पूरा नभए उद्योग बन्दको चेतावनी।
2: र सरकारले हामी छुन्छौँ कारवाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानुनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
0: काङ्ग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद गर्न शीर्ष नेताहरूलाई उपसभापति शर्माको आग्रह। एमाले पुनर्गठन अभियानमा प्रदेश स्तरबाट सुझाव संकलन शुरू।
3: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो यो।
0: र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड, भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: कृत्रिम बुद्धिमत्ता एआई को प्रयोग तीव्र रूपमा बढ्दै जाँदा यसले जीवनलाई सहज बनाएको छ, तर साथसाथै गोपनीयता, रोजगारी र गलत सूचना जस्ता चुनौती पनि बढ़िरहेका छन्। डीप फेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन्। त्यसैले एआई को जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ। प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा मासु दूध दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै वत्सालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्डाई र खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ। सीआईएनसँग कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले सूचनाको अभिज्ञ गर्दै खुला, असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो।
1: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यो विषयमा। वत्सालादेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमनमा पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
5: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा, सुरक्षित, चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। काभ्रे प्लाञ्चोको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। बनेपाबाट रोसीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन्। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% सम्म बढाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बक्युता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिक रोजगारी जोखिममा पर्ने बताउनुभयो। उद्योगहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ। महासंघले दुवै पक्षले दायरा गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएनसँग कुरा गर्दै एजाज आलमले भन्नुभयो,
2: हामीले पहिलाको 30,000 छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75 देखेकै बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानुनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानुनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्त नबुझेर फेरि पनि पुनरावलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भनाइयो। हामीले त्यति मात्र अहिले भनिरहेका छौँ। र अर्को पाटो औद्योगिक क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्वाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानुनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
5: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर बढेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ्ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनु पर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औँलाइएको छ। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै 5 शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र शशाङ्क कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढाउनु पर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट संवाद र सहमति भएको उल्लेख गर्दै आवेगभन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। काङ्ग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाबको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश र जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएन
3: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढङ्गले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म, प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग 1 दिने कार्यक्रम गर्छौँ सबै प्रदेशमा, जनसङ्गठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि 1 दिन गर्छौँ।
5: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा धुलाचौर सडक खण्ड 3 दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सडक अवरुद्ध गरेको थियो। सडक बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस ट्रक लगायत साना सवारी साधन गरी झण्डे 80 वटा गाडी बीच बाटोमै रोकिएका थिए भने झण्डे 300 यात्रु अलपत्र परेका थिए। दुवै जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सडक खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सडक खुलेको हो। सडक असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले सिआइएनसँग बताउनुभयो।
6: 3 र 5 गते घटना घटेपछिको दोषीहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो। त्यो अनि हालसम्म पनि पक्राउ नपरेको हुनाले चाहिँ त्यो पक्राउ गर्न दबाब दिनको लागि भनेर उहाँहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले जुन धुरा धुलाचौर हिमाली गाउँपालिका स्थानीय बासिन्दाहरूले बन्द गरेका थिए सडक मार्ग कर्णाली करिडोर। अनि अब हुन त पक्राउ त अहिलेसम्म भइसकेको छैन, तर उहाँहरूले चाहिँ अब हामीले पनि उहाँलाई बारम्बार यो चाहिँ राष्ट्रिय राजमार्ग यसो बन्द गर्न मिल्दैन भन्ने खालको कुराहरू गरेर राजेन्द्रसँग छलफल गरेर अनि यसलाई हटाउन धेरै आग्रह गर्यौँ, धेरै अनुरोध गर्यौँ, पहल गर्यौँ, राजेन्द्र साहब दलका व्यक्तिसँग बैठकमा छलफल गर्यौँ। अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा त्यही बाटो हिँड्ने अनि अब दैनिक जनजीवन असर परेको अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब 2 गतेसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौँ।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान 2 रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति 1:15 सुरु हुनेछ। दुवै टोली जित निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान 4:15 हुनेछ।
0: सन्तोषी रावल। दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसायतर्फ उन्मुख।
7: के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
0: तालिमले सिप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित, विशेष संवाद सहितको शनिवार विशेष सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये महिलाहरू अझै पनि शिक्षा, रोजगारी र आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढी वञ्चित हुने गरेका छन्। यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने तालिमले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ।
13: कोराही उपमहानगरपालिका चौधकी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ। सिप सिकेर आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
7: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरबाट बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन, अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
13: कोराही 15 की 27 वर्षीय कृष्णा केसीका अनुसार तालिमले अचार बनाउने विधि, सरसफाई, गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ। सिप सँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
14: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौँ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। साङ्गालाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
13: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता हो। बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन्। कोराही 17 की सीता कुमारी चौधरी अवसर पाई अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ।
15: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एक्लै त होइन, अब साथीहरू सबै एक्लै त सम्भव, पछि पछि एक्लै पनि गर्न सकिएला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो, अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त।
13: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन्। अपाङ्गता भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
16: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो।
13: विकलाङ मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
17: अपाङ्गता भएका महिला दिदी बहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौँ भनेर, एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौँ भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ, कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
13: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा यस्ता तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन बजारीकरण सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: साझा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50,00,00,000 बजेट विनियोजन गरिएको छ। ग्वारको सातदो बाटो एकान्त कुना फ्लाई ओभरका लागि

लाख 90,000 विनियोजन गरिएको छ भने हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबारसम्मै केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ। तराईको हकमा मधेस बागमती र गण्डकी प्रदेशमा मंगलबारभित्र थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। युवाको मन जित्दै नेपाली सुगम संगीत

0: धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड.
1: स्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब अनिवार्य विशेष. नेपाली सुगम संगीत प्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ. आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्ताका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ. प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढी आकर्षित भएका छन्. तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ.

0: यो 2054 सालमा रेडियो नेपालमा
1: हजुर
0: यहाँले गीत गाउनु भयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेऱ्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। पछिल्लो समय चाहिँ यहाँले जुन धार समय रहनु भएको छ आधुनिक गीतको होइन, कसरी आयो यो?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओर्ले त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू

0: गाएको छु, मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू. त्यसपछि चाहिँ यतिमै सीमित हुनु हुँदैन, अलिकति फराकिलो हुनुपर्छ होइन, नलेज भनेको सबै कुराको लिनुपर्छ भनेर ट्राई गरेको थिएँ कि मैले. अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सागर बिच भन्ने गाएँ कि, त्यो चाहिँ फेरि बिल्कुलै फरक, यता त्यो रातो माटो लोक भयो अनि जिन्दगी सागर बिच भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो, मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो मेरो. अनि त्यसपछि थिएन मेरो कोही भने हाम्रो गोपालिन्दन सरको पनि गाएँ मैले, तर त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन, अहिले आएर अलिकति त्यसमा समस्याहरू भइराखेको छ, सायद पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला. त्यो गाउनु अगाडि, लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म, प्रायः अब गजलहरू नै सुन्थेँ. अनि जस्तै अरुण लामा दिजुको, गोपालञ्जन सरको भयो, अनि मनपर्ने अब नारायण गोपाल सरको त भइ नै हाल्यो होइन, अरुण थापा दाईको मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो, उहाँहरूको गीतहरू धेरै सुन्ने, धेरै आउँथ्यो पनि कि गाउनलाई, कहीँ साथीभाइ बस्दाखेरि लगाउन भन्दाखेरि फ्याटक गाउने पनि. त्यो हिसाबले मलाई जिन्दगी सागर बिच गाउन त्यस्तो कुनै गाह्रो नै भएन, जति बरु त्यो लोकदोहोरीमा मैले मेहनत गर्नु पर्यो, मलाई अलिकति त्यो भाकाहरू टिप्न गाह्रो भयो, त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो.
1: कस्तो भन्दाखेरि अहिले चल्छ कि चल्दैन, या दर्शक श्रोताहरूले मन पराइदिनुहुन्छ कि पराइदिनुहुन्न भन्ने खालको एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो होइन, त्यस पछाडिको प्रतिक्रिया सुनाउन कस्तो भयो?
0: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो. अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरेँ, आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले पनि.
1: सुनौ न त्यो गीत, पहिलो गीत चाहिँ
0: हुन्छ.

0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै। फ्याट भन्नु पर्दाखेरि मलाई हाम्रो अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊँ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ। कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले
0: सुन्न सक्छौँ हामी।
1: हुन्छ हुन्छ, सानो टुक्रा हुन्छ।

बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउन मन लाग्छ। झिमझिम पर

दुर्निवास दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। बाजुरा धुलाचोर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा आएको छ। रेसुङ्गामा खुल्ला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कारवाही हुने भएको छ। 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू भएको छ। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप छ। माग पूरा नभए उद्योगको बन्दको चेतावनी दिइएको छ। र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड र भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: माओवादीको प्रदर्शन, आगामी 24 घण्टाभित्र अमेरिका इरानबीच सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दावी, युद्ध अन्त्यको सम्झौतापछि मात्र हुर्मुज जलमार्ग पुनः खोलिने इरानको अडान कायमै,
1: राजसोपाको प्रदेश अधिवेशन अन्तर्गत बागमती र लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया जारी, नयाँ शक्तिको नाम परिवर्तन गरेकोमा बाबुरामको पछुतो,

0: र एनपिएल तेस्रो संस्करणका लागि कर्णाली एक्सबाट 7 खेलाडी रिटेन।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। यस वर्षको मनसुन भित्रिन अझै केही समय लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही समय लाग्ने भएको हो। यस वर्ष जेठ मध्यमा मनसुन भित्रिने भनिए पनि केही ढिलाइ भएको हो। पछिल्ला केही वर्ष यता नेपालमा मे 29 प्री मनसुन र जुन 13 मनसुन भित्रिने औसत मिति तोकिए पनि यसपालि अझै केही समय लाग्ने देखिएको महाशाखाका मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभयो। मौसमविद अधिकारीले अहिले नेपालमा पूर्वीय वायुको सट्टा पश्चिमी वायु बढी सक्रिय भएकाले मनसुनी प्रणाली भित्रिन नसकेको बताउनुभयो। मनसुन नेपालमा भित्रिहालेको अवस्थामा सुरुका केही दिन कमजोर मनसुनी प्रणाली देखिएकाले वर्षा कम हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो।
2: अहिले पूर्वीय वायु अलि सक्रिय हुनुपर्नेमा अहिले पश्चिमी वायुले नै जितिरहेको देखिन्छ। त्यो भनेको चाहिँ पूर्वीय वायु अथवा मनसुनी वायुको शक्ति केही कमजोर भएको र पश्चिमी वायु चाहिँ हावी भएको अवस्था हो र अझै केही दिनको लागि चाहिँ यस्तै रहन सक्ने देखिन्छ। अब अहिले केही दिनमा मनसुन नेपालमा भित्रिहालेको अवस्थामा पनि अलि कमजोर किसिमको मनसुनी प्रणाली नै रहने देखिन्छ। यो सुरुका 1-2 हप्ता लागि चाहिँ त्यति सशक्त मनसुन प्रणाली चाहिँ देखिँदैन। त्यस कारणले गर्दाखेरि पानी पनि अलिक
0: मौसमविद अधिकारीले मौसम सम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको सूचनालाई मात्र आधिकारिक मान्न आग्रह गर्नुभयो। उहाँले आगामी 3 दिन देशका विभिन्न ठाउँमा सामान्य वर्षा भए पनि भारी वर्षा कतै नरहेको जानकारी दिनुभयो।
2: अब आगामी 3 दिनको लागि सामान्य वर्षा, त्यस पनि बागमती गण्डकीका पहाडी भूभागहरूमा, कोशीका चाहिँ तराई भूभागमै पनि केही वर्षा हुन सक्छ, मध्यमसम्मको हुन सक्छ, भारी वर्षा कतै पनि छैन।
3: परराष्ट्र मन्त्री शिशिर खनाल आज राति चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा उच्च स्तरीय भेटवार्ता गर्नुहुनेछ। भारत भ्रमण लगत्तै चीन जान लाग्नुभएका परराष्ट्र मन्त्री खनालले उठाउनुपर्ने विषय के हुन सक्छन् भनेर सहकर्मी जगत भण्डारीले चीनका लागि नेपाली पूर्व राजदूत राजेश्वर आचार्यलाई सोध्नु भएको छ।
4: चीनसँगको चाहिँ जुन बिआरआईदेखिका लिएर हामीले ट्रान्जिट एग्रिमेन्ट पनि गरेका छौँ, चीनको चाहिँ ल्यान्ड भूमि भएर सामानहरू आवत जावत गर्ने, पठाउने र ल्याउने, त्यस्तै चिनको बाटो भएर, चिनको भूमि भएर चाहिँ समुद्रको मार्गबाट विश्वको अन्य मुलुकहरूसँग जहाँ हामीलाई चाहिँ पाएको पर्छ इक्वली, त्योसँग कारोबार गर्नलाई पनि हामी स्वतन्त्र छौँ। त्यो ट्रान्जिट राइटहरू हामीले पाएका छौँ, त्यसलाई पनि चाहिँ उपयोग गरिलाग्नुपर्छ। र महत्त्वपूर्ण यी सबैको निचोडको रूपमा चाहिँ भन्नु पर्दाखेरि चिन राष्ट्रपति सी जिनपिङ नेपाल आउनुभएको थियो, नेपालको भ्रमणमा काठमाडौँमा आउनुभएको थियो अक्टोबरमा 2019 त्यतिखेर 20 सन्धि सम्झौता र युमयुममा हस्ताक्षर भएका छन्। त्यो धेरै दूरगामी महत्त्वको छ नेपालको निमित्त। त्यसमा फाइनान्सियल एसिस्टेन्सदेखि लिएर यो बिआरआई ट्रान्जिट यी सारा कुराहरू चाहिँ लेख्छ र अन्य एग्रिकल्चर कोअपरेसन, हेल्थ एजुकेसन, टुरिज्म, सारा धेरै चिजहरू चाहिँ समावेश भएका छन्। नेपाल त्यसलाई आधार बनाउन सक्नुपर्छ। अहिले अब हाम्रो परराष्ट्र मन्त्रीजी जानुभयो, उहाँको तयारी होला, मेरो शुभकामना छ। तर त्यसलाई आधार बनाएर उहाँले चाहिँ त्यो वार्तालाई नयाँ सन्धि सम्झौता नगरिन्छ भने एकाधवटा गर्ने, नत्र चाहिँ अब उहाँ त त्यो मानेमा चाहिँ अब कति तयारी गरेर जानुभएको छ, को को जानुभयो होला, कतिको फिडब्याक भएको छ, उहाँको होमवर्क कति बलियो छ, त्यो चाहिँ अब फर्केपछि र उहाँले त्यहाँ कुरा राखेपछि थाहा हो। तर मेरो विचारमा चाहिँ त्यसलाई आधार बनाएर अगाडि बढ्यो भने अरू तपसिलका डिटेलका कुराहरू चाहिँ धेरै छन्, के गर्ने भने अहिले यो पाबन्दीले गर्दाखेरि म सबै त्यो चिजमा प्रवेश गर्न सक्दिनँ र मेरो शुभकामना छ र नेपाल र नेपालीको हित र नेपाल सार्वभौम क्षेत्रीय अखण्डता छ र स्वतन्त्रता छ, अरू अन्य देशले चाहिँ चिसो नगर्ने सिलसिलामा चिनको विश्वास र चिनको समर्थन र सहयोग उहाँले प्राप्त गर्न सक्नुभयो भने त्यो ठुलो उपलब्धि हुन सक्छ। मेरो शुभकामना छ उहाँको भ्रमणको निम्ति।
5: एक लाइनमा बिआरआई अगाडि बढाउने बेलामा अब अहिलेको बेला भएको हो अथवा त्यो बढाउनु पर्छ कसरी बढाउनु पर्छ भनेर सकौँ?
4: होइन, अब हामीले त्यसमा सही गरिसकेका छौँ र बिआरआई चाहिँ चिन नै र त्यो उनीहरूको चाहिँ विधानमा परिसकेको कुराहरू हो। अब हामीले चिनसँगको सम्बन्धलाई मान्ने हो उनीहरूको विधानलाई, हाम्रो विधानलाई पनि चाहिँ विधान संविधानलाई मान भनेर उनीहरूलाई भन्नु पर्यो, हाम्रो टेरिटोरियल इन्टिग्रिटी इत्यादिहरूलाई र उनीहरूको विधानमा परेको कुरामा हामीले इफ नो नट नो भनेर हामीले टिका टिप्पणी गर्ने हामीलाई अधिकार छैन र त्यसको प्रोटोकलमा पनि हामीले 2017 सही गरिसकेका छौँ बिआरआईको बारेमा पनि, त्यसैले र 19 पनि हामी त्यो विद्या भण्डारीजी राष्ट्रपति हाम्रो जानुहुने पनि त्यसमा गरेका छौँ, त्यसैले त्यसमा त हाम्रो कमिटमेन्ट छ, हामीले त्यसलाई अगाडि लिएर जानुपर्छ।
3: आचार्यसँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 7 प्रसारण हुने कार्यक्रम द न्युज प्लसमा सुन्न सक्नुहुनेछ।
0: नेकपा एमाले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीको प्रवेश रोक्न सरकारसँग माग गरेको छ। बागमती प्रदेश कमिटिको दोस्रो बैठकले उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको हो। बैठकले प्रधानमन्त्री वारिन्द्र शाहको अभिव्यक्ति तत्काल सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको छ। यस्तै बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो संवैधानिक निर्णय सच्याउन माग गरेको छ। यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई चैत 14 पितृशोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्सना गरेको छ।
3: सुस्तामा भारतीय एसएसबीको हस्तक्षेप विरुद्ध नेकपा माओवादीले आज माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीले राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौं, सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो लगायत लेखिएका विभिन्न प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
0: प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले विभिन्न सात बुधे माग राख्दै आज माइतीघरमा प्रदर्शन गरेका छन्। श्रम अधिकार, पारिश्रमिक विदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी विभिन्न विषय समेटिएका विभिन्न माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले प्रशिक्षार्थी चिकित्सकहरू लामो समयसम्म काम गर्न बाध्य भएको, श्रम ऐन अनुसारको सेवा सुविधा नपाएको तथा अध्ययन र प्रशिक्षणका क्रममा विभिन्न प्रकारका समस्या भोग्नु परेको बताएका छन्। उनीहरूले चिकित्सकहरूको श्रम शोषण अन्त्य गर्दै सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरेका हुन्। बजेट मार्फत बढाइएको तलब कार्यान्वयन गर्दै आवासीय चिकित्सकलाई अधिकृत 8 तह सरहको तलब साउन महिनादेखि उपलब्ध गराउनु पर्ने तथा सातामा 48 भन्दा बढी काम गराई श्रम ऐन अनुसार अतिरिक्त समयको भत्ता दिनुपर्ने लगायतको माग राखेका छन्।
3: उद्योगीहरूको छाता संगठन नेपाल उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जारी गरेको 7 बक्यौता भुक्तानी सम्बन्धी सूचनाप्रति आपत्ति जनाएको छ। लिमिटेडले जेठ 25 उद्योगहरूको नामै तोकेर विवादित भाडा रकम बुझाउन सार्वजनिक सूचना जारी गरेपछि महासंघले आपत्ति जनाएको हो। महासंघका अध्यक्ष एजाज आलमले विज्ञप्ति जारी गर्दै सरकार र लिमिटेडको यो कदमलाई अदूरदर्शी र एकतर्फी भन्दै यसले देशभरका करिब 700 उद्योगहरू पूर्ण रूपमा बन्द हुने र हजारौं मजदूरको रोजगारी चेतावनी दिनुभएको छ। वर्तमान समयमा नेपाली उद्योगहरू चरम आर्थिक मन्दी, कच्चा पदार्थको उच्च मूल्य वृद्धि, खुला सिमाना, वैदेशिक उत्पादनसँगको तीव्र प्रतिस्पर्धा र दक्ष जनशक्तिको अभावका कारण इतिहासकै कठिन मोडबाट गुज्रिरहेका बेला उठीवास लगाउने नियत राखिएको उद्योगीहरूका आरोप छ। सरकारले आफ्ना आग्रहलाई व्यवस्था गरेमा देशभरका उद्योगीहरू उद्योग धन्दा ठप्प पारेर सशक्त सङ्घर्षमा उत्रिन बाध्य हुने महासंघले चेतावनी समेत दिएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अप्नाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटिपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
7: गुणस्तरीय प्लम्बिङको परपर्द नाम मार्बल।
8: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: आगामी असार 7-9 गतेसम्म चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा तल्ला कमिटिका अधिवेशन भइरहेको छ। ओडा हुँदै पालिका र जिल्ला अधिवेशन सकेर हाल प्रदेश अधिवेशनको कार्यतालिका अघि बढाइएको छ। केही स्थानमा विवाद र प्राविधिक कारणले अधिवेशन प्रभावित भएको छ। रासोपाको केन्द्रीय कार्यतालिका अनुसार आजसम्म 4 प्रदेशको अधिवेशन सकिनु पर्ने भए पनि कोशी र गण्डकी प्रदेशको नेतृत्व मात्रै चुनिएको छ। कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई र गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको हो। मधेस प्रदेश अधिवेशन सुरु नहुँदै स्थगित गरिएको थियो। आज बागमती र लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया जारी रहेको छ। बागमती प्रदेश अधिवेशनमा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेतृत्वका लागि निवर्तमान सभापति अच्युत्तम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। जिल्लादेखि प्रदेश अध्यक्षसम्म सांसदहरूकै हालिमुहाली देखिएपछि पार्टीभित्र एक व्यक्ति एक पदको आवाज उठ्न थालेको छ। तर सांसद समेत रहनुभएका बागमती प्रदेश सभापतिका उम्मेद्वार डाक्टर अच्युत्तम लामिछानेले यो व्यवस्था तत्काल लागू गर्न नहुने बताउनुहुन्छ।
9: अहिले भइराखेका सभापतिहरूलाई काहीँ पनि उठ्न नदिनको लागि, अहिले बागमती प्रदेशकै सदस्यमा आउने व्यक्तिहरूले पनि काहीँ पनि उहाँहरूलाई चाहिँ भोलि उठ्न नदिनको लागि होइन, एक पद एक व्यक्तिले निस्तेज गर्छ। अहिले जति पनि प्रतिनिधि आउनु भएको छ, तपाईँहरू कुनै पनि पदमा हुनुहुन्छ भने तपाईँ भोलिको यो लेखेर राख्नुहोस् कि काहीँ पनि उठ्न नपाउने व्यवस्था हो। अहिले जति पनि प्रतिनिधिहरू हुनुहुन्छ, तपाईँहरू कोही पनि काहीँ पनि उठ्न पाउनुहुन्न। एक पद एक व्यक्ति बस्यो भने यहाँ सबै पदीय दायित्वमा आउनु भएको छ, के तपाईँहरू नउठ्ने हो ल मलाई भनिदिनुहोस्।
3: यस्तै लुम्बिनी प्रदेशमा सभापति पदका लागि 6 जना चुनावी मैदानमा छन्। दाङमा जारी अधिवेशनमा प्रदेश उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य मधु प्रसाद अर्याल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रतिनिधि सभाकी समानुपातिक सांसद मन्जु गेवाली भूषाल तथा बाँकेका डाक्टर राजकुमार सुवेदी सभापति पदका प्रत्याशी हुनुहुन्छ। रासोपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार कर्णाली प्रदेशको अधिवेशन भोलि र सुदूरपश्चिम प्रदेशको पर्सी हुने तालिका छ। पार्टीले देशभरका 77 जिल्लामध्ये 56 जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ।
0: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वैकल्पिक शक्तिका रूपमा स्थापना गरेको नयाँ शक्तिको नाम पटक पटक परिवर्तन गर्नु आफ्नो कमजोरी भएको बताउनु भएको छ। आज काठमाडौँमा नयाँ शक्ति स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर भट्टराईले आफूले सुरु गरेको वैकल्पिक राजनीतिक अभियान भने ठिक रहेको जिकिर गर्नु भएको हो। त्यही अभियानले गर्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा ठूलो शक्तिका रूपमा आएको उहाँको दावी छ। आफूले पटक पटक नयाँ शक्तिको नाम परिवर्तन गर्दा जनता मा अन्यल सिर्जना भएको उहाँको भनाइ छ। पुराना शक्तिसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै उहाँले वैकल्पिक शक्तिहरू नै अबको निकास भएको बताउनुभयो।
10: अब पुरानातिर फर्कनु हुँदैन, ठाउँ छैन, उनीहरू आफ्नै कारणले गर्दा सिद्धिँदैछन्, तिनलाई चाहिँ हामीले अब चाहिँ के भाषा राम राम भन्ने हो कि आफ्नो भाषा अन्तर भन्ने उनीहरूलाई अगाडि बढाउने वैकल्पिक र नयाँ शक्ति नै अगाडि बढाउने हो। त्यसको निम्ति अहिले जुन राष्ट्रपाको रूपमा यो शक्ति एउटा आएको छ त्यसलाई चाहिँ हाम्रो चाहिँ एउटा शङ्का सहितको चाहिँ लाभको सुविधा अहिले दिउँ केही समय अब 100 दिनै कटेर छैन हनिमुन पनि भन्छन् पहिले नै आइँदैन भर्खर हनिमुन छ त बच्चा जन्मन्छ जन्माउँदैन भनेर अहिले हामीले किन भन्नु परेको छ भन्नु त उसले जान्ने कुरा हो पछि हेरौँला हामीले।
3: बिपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले एक उच्च स्तरीय समिति गठन गरेको छ। दुर्घटनामा परि 8 जनाको मृत्यु र 16 जना घाइते भएका थिए। सोही घटनाबारे छानबिन गर्न प्रहरी महानिरीक्षक आइजिपी दानबहादुर कार्कीले 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी परीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। प्रहरी प्रधान कार्यालयले समितिलाई दुर्घटनाको जिम्मेवार पक्ष पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनु पर्ने उपाय सहितको सत्य तथ्य प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ।
0: यसै गरी सुर्खेत प्रहरीको हिरासतमा मृत्यु भएको प्रकरणमा पनि समिति बनाइएको छ। वीरेन्द्रनगर नगरपालिका 10 बस्ने 21 वर्षीय सबिर बक्सको मृत्यु प्रकरणको छानबिन गर्न सुर्खेतका सहायक प्रमुख जिल्लाधिकारी दिलबहादुर कार्कीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरिएको हो। मोबाइल चोरीको मुद्दामा जेठ 27 गतेदेखि प्रहरी हिरासतमा रहेका उनलाई हिजो दिउँसो कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। आज बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
3: भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौं मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन्। विभिन्न दात्री निकाय र सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन्। सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका 14 को शहीद स्मृतिलाई विक्रमसम्म 2081 उपलब्ध गराएको 1,20,00,000 मूल्य बराबरका 6 डायलासिस प्रयोगविहीन छन्। आर्थिक अभाव र मेसिन सञ्चालनका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पतालले बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीवी बहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताउनुभयो। त्यसै गरी बुटवल स्थित मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड रुपियाँ बराबरका 5 डायलासिस पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण ती मेसिन सञ्चालनमा ल्याउन सकिएको छैन। सुनवल नगरपालिकाका नगर प्रमुख विमला अरियालले पनि आर्थिक अभाव र प्राविधिक अभावका कारण मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो। सुनवलका 15 शैयाको अस्पताल निर्माण भइरहेको छ। यता रामग्राम स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेको 5 डायलासिस मेसिनले दैनिक 17 बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ। बिरामीको चाप बढी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेललाई घोष रकमसहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घोष माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। त्यसक्रममा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट 40,000 रुपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियन्त्रणका क्रममा घोष रकम बाहेक अन्य स्रोत नखुलेको 21,070 समेत बरामद भएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी छन्।

0: आपका DTH सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क रतपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाङडामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ। सर्केगाड 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउद आज बिहान गाई गोरु चराउन जंगल गएकी थिइन्। बिहान करिब 10:30 बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका DSP शंकर पोखरेलले बताउनुभयो। कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ।
3: बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुगेको छ। निकुञ्जले 30 कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनका साथै मानव वन्यजन्तु द्वन्द घटेको जनाएको छ। निकुञ्जभित्रै 12 महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको संख्या घटेको निकुञ्जको भनाइ छ।
4: सुनसरीको इन्द्रुवा नगरपालिका 4 बस चौकबाट आज प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित 3 नियन्त्रणमा लिएको छ। रामधुनी नगरपालिका 8 23 वर्षीय नितेश चौधरी, सोही स्थानका 23 वर्षीय अर्पण राई र इटहरी उपमहानगरपालिका 13 30 वर्षीय मिलन कुमार चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई लागू औषध सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
3: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। पालिकाले छोरी प्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रबन्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम सुरु गरेको हो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीचको शान्ति सम्झौता धेरै नजिक पुगेको दावी गर्नुभएको छ। आज सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले दुई देश ऐतिहासिक सम्झौताको निकै नजिक पुगेको जानकारी दिनुभएको हो। प्रधानमन्त्री शरीफका अनुसार आगामी 24 यो सम्झौताले अन्तिम रूप पाउनेछ। सम्झौता फाइनल हुने बित्तिकै पाकिस्तानले पनि यस शान्ति सम्झौतामा इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गर्ने तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभयो। त्यस लगत्तै आगामी हप्तादेखि प्राविधिक तहको वार्ता सुरु हुने बताइएको छ। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौताको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको थियो। इरानका विदेश मन्त्री सैयद अब्बास अराक्चीले युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खुला गरिने स्पष्ट पार्नु भएको छ। युद्ध अन्त्यका निम्ति अमेरिकासँग हुने सम्भावित सम्झौतामा होर्मुज जलमार्ग पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनुभयो। उहाँले इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि हुने जानकारी दिनुभयो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमा गरेका हवाई आक्रमणसँगै सुरु भएको थियो। त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रमाथि आक्रमण गरेको थियो। त्यसपछि विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार पसारको प्रमुख जलमार्ग होर्मुज स्ट्रेट अवरुद्ध छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा स्कटल्याण्डले विजयी शुरूआत गरेको छ। आज भएको पहिलो खेलमा स्कटल्याण्डले आयरल्याण्डलाई 40 पराजित गरेको हो। स्कटल्याण्डले दिएको 162 रनको लक्ष्य पछ्याएको आयरल्याण्डले 19 ओभर एक बलमा सबै विकेट गुमाउँदै मात्र 121 रन बनाउन सक्यो। आजको दोस्रो खेलमा अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ताजा अवस्थामा 14.3 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 126 रन बनाएर खेलिरहेको छ। आजै हुने तेस्रो खेलमा वेस्ट इन्डिज र न्युजिल्यान्ड साउथह्याम्प्टनमा भेट्नेछन्। यो खेल आज राति 11:15 सुरु हुनेछ।
4: नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणका लागि कर्णाली याक्सले युवा लेग स्पिनर युवराज खत्री सहितका 7 खेलाडीलाई रिटेन गरेको छ। कर्णालीले आज एनपिएलका लागि युवराज सहित कप्तान सोमपाल कामे, गुलशन झा, नन्दन यादव, दीपक डुम्रे र युनिस सिंह ठकुरीलाई रिटर्न गरेको जानकारी दिएको हो। कर्णालीले विपिन शर्मालाई भने रिलिज गरेको छ। कर्णालीले विपिन सहित अर्जुन घर्ती, दिपेन्द्र राउत, मनिष थापा, इमरान शेखलाई पनि रिलिज गरेको छ। पहिलो संस्करणमा प्लेअफमा स्थान बनाएको कर्णाली दोस्रो संस्करणमा भने 6 स्थानमा रहेको थियो।
5: विश्वकप फुटबल विशेष।
3: अब विश्वकप फुटबलको विवरण सहित सहकर्मी दिनेश सोसी।
6: फिफा विश्वकप अन्तर्गत समूह बीको खेलमा आज कतार र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली अमेरिकाको सान्टा क्लोरा स्थित लेभाइस स्टेडियममा नेपाली समय अनुसार आज राति 1:15 भिड्न लागेका हुन्। कतार बलियो टोली स्विजरल्याण्डलाई चुनौती दिने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने अनुभवी युरोपेली टोली स्विजरल्याण्ड नकआउट चरणतर्फ बलियो कदम चाल्ने योजनामा हुनेछ। स्विजरल्याण्डले छनौट चरणमा 6 खेलमा 2 गोल मात्र खाँदै सहज रूपमा विश्वकप यात्रा तय गरेको थियो। टोलीका कप्तान ग्रेनिट झाकाले मिडफिल्डमा नेतृत्व गर्नेछन् भने ब्रिन एम्बोलो, रुबिन भागार्स र युवा प्रतिभा जोहान मोजाम्बी आक्रमणमा खतरनाक खेलाडी मानिन्छन्। गोलरक्षक ग्रेगर कोबेले विश्व फुटबलकै उत्कृष्ट गोलरक्षक मध्ये एक मानिन्छन्। रक्षा पंक्तिमा मानुएल आकाङ्जी र रिकर्ड रोड्रिगेज जस्ता अनुभवी खेलाडीको उपस्थितिले टोलीलाई थप मजबुत बनाएको छ। अर्कोतर्फ कतारी टोलीको कमान अनुभवी हसन अल हाइड्रोसले सम्हाल्नेछन्। स्टार फरवर्ड अक्रम अफिफले उनलाई साथ दिनेछन्। टोलीका लागि अफिफ र अल्मोइज अलीको प्रदर्शन निर्णायक हुनेछ। त्यसै गरी सन्यास फिर्ता लिएका कप्तान हाइडोसको उपस्थिति र प्रशिक्षक लाप्टेगुईको रक्षात्मक रणनीतिले कतारलाई बलियो टोलीका रूपमा उभ्याउने अनुमान गरिएको छ। साउदी अरेबियाको अल हिलाल जस्तो बलियो क्लबलाई हराएको अनुभव बटुलेका अफिफ र हाइडोस काउन्टर अट्याकमा स्विजरल्याण्डका लागि घातक बन्न सक्नेछन्। आक्रमणमा अफिफ र एडमिल्सन जुनियर र युसुफ अब्दुरिसा कतारका मुख्य आशाका रूपमा हेरिएका छन्। तर बलियो स्विस रक्षा विरुद्ध उनीहरूलाई अवसर सिर्जना गर्न कठिन हुनेछ। स्विजरल्याण्ड विरुद्ध कतार हेड टू हेडमा भने अगाडि देखिएको छ। यी दुई टोली एक पटक मात्र अन्तर्राष्ट्रिय मञ्चमा आमने सामने भएका छन्। सन् 2018 कतारले मैत्रीपूर्ण खेलमा स्विजरल्याण्डमाथि 1-0 साँगुरो जित हात पारेको थियो। फिफा वरियताको 19 स्थानमा रहेको स्विजरल्याण्ड विश्वकपको रेगुलर टोली हो। वरियतामा 56 स्थानमा रहेको कतार भने दोस्रो पटक विश्वकप खेल्न लागेको हो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: यस वर्षको मनसुन भित्रिन अझै केही समय लाग्ने, आगामी 3 दिन कतै पनि भारी वर्षा नहुने।
3: परराष्ट्र मन्त्री खनाल आज राति चीन जाँदै, सुस्तामा एसएसबीको प्रवेश रोक्न एमालेको माग, माओवादीको प्रदर्शन।
4: रासोपाको प्रदेश अधिवेशन अन्तर्गत बागमती र लुम्बिनीमा मतदान प्रक्रिया जारी, नयाँ शक्तिको नाम परिवर्तन गरेकोमा बाबुरामको पछुतो।
3: अबको 24 घण्टामा अमेरिका इरान बीच सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दावी, युद्ध अन्त्यको सम्झौता पछि मात्र हुर्मुज जलमार्ग पुनः खोलिने इरानको अडान कायमै।
4: र विश्वकप फुटबलमा आज राति कतार र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुँदै महिला विश्वकपमा स्कटल्याण्डले गर्यो विजयी सुरुवात।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेज सँग
8: जोड्नुहोस्।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24-30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: यस यामाहा।
3: मया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या। यदि दिदी कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको देखिन्छ, के अरे लडेको देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
4: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
5: सम्पर्क लाइन्स चौक आनन्द मार्ग नयाँगढ चितवन। मोबाइल 98550509334।
6: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
6: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर।

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेशनल पार्क .gov.np
1: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
0: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायोसाइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
1: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
0: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557
2: हेलो आयन के छ
3: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ माडीतिर हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
3: भिडियो अन गर न यार
2: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
3: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
0: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98 452 0 28 40 साथै 24 घन्टा हटलाइन नम्बर 0197900086
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइन्डलाई

0: रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने ऊर्जा मन्त्रालयको लक्ष्य। प्रदूषण नियन्त्रणका लागि सरकारले आगामी वर्ष 8 अर्ब 71 करोड रुपियाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना कार्यान्वयनमा ल्याउने। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण सामग्री महँगिँदा सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। र अमेरिका र इरान बीच आज सम्झौता हुन सक्ने, प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भनाई। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य लिइएको छ। यस्तै लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 79 मेगावाट विद्युत उत्पादन क्षमता थप गर्ने कार्यक्रम छ। जलविद्युत विकासले राष्ट्रिय आवश्यकता मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई समेत तीव्रता दिन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। सरकारले जलविद्युत आयोजनाको रोयल्टी हिस्सा बाँडफाँडको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गराउन आग्रह गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको हो। विभागले भौगोलिक अवस्थितिको भार 50%, प्रभावित क्षेत्रको क्षेत्रफलको भार 25% र प्रभावित क्षेत्रको जनसङ्ख्याको भार 25% बराबर तय गरिएको जनाएको छ। विभागका अनुसार हाल 191 वटा आयोजनाले विद्युत उत्पादन गरिरहेको र 264 वटा आयोजनाले विद्युत उत्पादन अनुमति पत्र लिएका छन्। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8 अर्ब 71 करोड बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना एनक्यापले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्र नगर अन्तर्गत सञ्चालनमा रहेका कालो पत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालू आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सड़क डिभिजन कार्यालय महेन्द्र नगरका सूचना अधिकारी इन्जिनियर हरिश प्रसाद जोशीका अनुसार चालू आर्थिक वर्ष 2082-83 मुसेपानी खुला पुल र दोदा खत भुली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सड़क कालोपत्र सम्बन्धी धेरै आयोजना प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्यवृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका छन्। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका बुच्चाकोट क्षेत्रमा हिजो भएको बस दुर्घटनाका मृतक 8 जनाको शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले आज दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरेको हो। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण मरमत तथा पुननिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारी बीच झापाको वीरता मोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ। नापी विभाग सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा इलाम पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो। हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला तीन महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनर्निर्माण आवश्यक रहेका सीमा स्तम्भ बारे जानकारी गराएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला साहित्य भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपुरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा आज काठमाडौँमा आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्क सँगै भाषा साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा मधुपर्क सम्मान 2083 अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भावपन्थी तथा मधुपर्क प्रतिभा सम्मानबाट डाक्टर गीता त्रिपाठीलाई सम्मान गरिएको थियो। उहाँहरूलाई सम्मान पत्र सहित 50,000 रुपियाँ नगद प्रदान गरिएको गोर्खापत्र संस्थानले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताउनु भएको छ। विश्व आरोग्य दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आगामी 10 वर्षलाई आरोग्य दशकका रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। चीनको राजधानी बेजिङमा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका 50 भन्दा बढी सगरमाथा आरोही सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा बेजिङ स्थित नेपाली राजदूतावासले हिजो आयोजना गरेको नेपाल चीन सगरमाथा माउन्ट एभरेस्ट एडभेन्चर फेस्टिभलमा आरोहीहरू सम्मानित हुनुभएको नेपाली दूतावासले जनाएको छ। पर्वतको महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालय शिक्षालाई सिप उत्पादन र आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सफल हुनुका साथै आर्थिक रूपले पनि सहयोगी देखिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: विद्यार्थीलाई अध्ययन सँगै सिप र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रमले महाशिला गाउँपालिकाका विद्यालयहरूमा सकारात्मक परिणाम दिन थालेको छ। विद्यालय तहमा कार्यक्रम प्रति उत्साह बढ्दो रहेको छ। विद्यार्थीले कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै यो कार्यक्रम व्यवहारिक भएको बताउनुहुन्छ महाशिला एक गोर्ल्याम धाम आधारभूत विद्यालयका प्रधान अध्यापक चेत राणा।
2: बच्चाहरूलाई आफैलाई लगाएर प्र्याक्टिकलमा लगाइयो, यो विशेष गरेर हाम्रो ठाउँमा 60-70 दिनमा फलिसक्दो रहेछ। अहिलेसम्म त हाम्रो स्थानीय स्तरमा नै खपत भएको छ, अभिभावकहरू विद्यार्थीहरू धेरै हुनुहुन्छ।
1: विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उत्पादन र स्वरोजगारसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी देखिएको छ। यसले विद्यार्थीमा आत्मनिर्भरता र सिप विकासमा ठूलो योगदान पुर्याएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहले समेत आवश्यक समन्वय र सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले विद्यालय र समुदाय बीचको सम्बन्ध समेत बलियो बनाएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको बुझाइ छ। शिक्षालाई उत्पादन र आय आर्जनसँग जोड्ने सरकारी अवधारणालाई स्थानीय तहले पनि प्राथमिकताका साथ अगाडि बढाएको छ। शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी साथै विद्यार्थीले पढाइ सकेर निस्किँदा उनीहरूलाई आर्थिक सहायता समेत पुग्ने गरी यस्तो कार्यक्रमको थालनी गरिएको बताउनुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
2: यसबाट भएको आमदानी विद्यार्थीमै खातामा राख्ने र त्यो खाताबाट त विद्यार्थी त्यहाँ पढेर जाने बेलामा एकैचोटि बिचमा झिक्न नदिएर सर्टिफिकेट सहित पैसा दिएर पठाउने भन्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरेका छौँ। हामीले सुरु गरेको यो तेस्रो वर्ष हो। यो वर्ष एउटा विद्यार्थी एउटा विद्यालयबाट 10 कक्षा पास गरेर निस्कँदाखेरि 3-4 कक्षादेखि उसको खातामा जम्मा हुँदै गएको पैसा 11 कक्षा पढ्ने बेलामा 12 कक्षा पढ्ने बेलामा टाढा गएर पढ्नु पर्यो भने उसलाई बाटे खर्च होस् अथवा 50-60 हजार पैसा जम्मा भयो भने उसलाई अलिकति पढाइमा सपोर्ट होस्।
1: यस कार्यक्रमबाट विद्यार्थीले कृषि तथा अन्य व्यावहारिक सिप सिक्दै अध्ययन सँगै काम गर्ने बानीको विकास हुनुका साथै आत्मविश्वास पनि बढेको छ। कतिपय विद्यालयले यस्तै कार्यक्रमको अभ्यास गरे पनि सबै विद्यालयमा यो कार्यक्रम लागू गरिएको छैन। शिक्षा सिप र उत्पादनलाई एकैसाथ जोड्ने यस्तो कार्यक्रम नेपालभर लागू गर्न सक्ने हो भने विद्यार्थीको भविष्य अझ उज्जवल बन्ने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
3: एसई सकियो अब रमाइलो सुरु भयो
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैया 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनेट भोइस 500 एमबी डेटा 10 एसएमएस
3: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनेट बोनस भोइस 50 एसएमएस बोनस
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
5: नेपाल टेलिकम राष्ट्रको संचार
0: अब बाँकी समाचार अन्तर्राष्ट्रिय समाचार अमेरिका र इरानले मध्य पूर्व युद्ध अन्त्य गर्न 24 घण्टाभित्र सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले जनाएको छ विश्व अर्थतन्त्रलाई तहस नहस पारेको महिनौ लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बावजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतीक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दावी गरेका हुन् पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक्स मार्फत धेरै विषयमा सहमति जुटेको र स्थायी शान्तिका लागि सम्झौता गर्न सफल भएको बताउनुभयो इरानका विदेश मन्त्री अब्बास अराग्जीले पनि दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताउनुभयो यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोशलमा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोस्ट गरेर सम्झौताको सम्भावनालाई थप बढावा दिनुभएको छ अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: सोमबारदेखि शुक्रबारसम्म भएको सेयर कारोबारमा नेप्से परिसूचक 1% भन्दा बढी घटेर बन्द भएको छ गत साता 2755.41 बन्द भएको नेप्से परिसूचक यस साता 31.38 अङ्कले घटेर 2724.03 बिन्दुमा बन्द भएको हो पाँच कारोबार दिनमा एक कारोबार दिन मात्र नेप्से सामान्य अङ्क बढेको थियो नेप्सेसँगै कारोबार रकम पनि घटेको छ यसरी सेयर बजार र कारोबार रकम घटे पनि सोमबारदेखि शुक्रबारसम्मको कारोबारमा कालिन्चोक हाइड्रो पावरको सेयर मूल्य भने सर्वाधिक 40.71% बढेको छ त्यस्तै सेयर बजार घटे पनि ग्रीन डेभलपमेन्ट ब्याङ्क र अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीको सेयर मूल्य पनि राम्रै बढेको छ पोखराको फेवाताल क्षेत्र उस्तै त मनमोहक त्यसैमा किनारमा अहिले बैजनी रङको ज्याका राण्डा फूल ढकमक्क फुलेपछि त्यहाँ रमाउन आउने आगन्तुक निकै बढेका छन् भिडियो बनाउने तथा तस्विर खिच्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको भिड बढेपछि त्यसले पोखराको पर्यटन व्यवसायलाई थप चलायमान बनाएको पोखराबाट हाम्रा संवाददाता गौरव त्रिपाठीले जनाएका छन् सार्वजनिक बिदाको दिन त्यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको समेत बाक्लो उपस्थिति हुने गरेको छ रुकुम पूर्वमा पछिल्ला केही दिन यता खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ खास गरी सदरमुकाम रुकुमकोट क्षेत्रमा नै ग्यास अभाव भएपछि होटल व्यवसायी विद्यार्थी तथा सर्वसाधारण उपभोक्ता प्रभावित बनेका रुकुम पूर्वबाट हाम्रा संवाददाता निराजन बिकले जनाएका छन्
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट
8: फिफा विश्वकप प्रतियोगिता अन्तर्गत अमेरिकामा आजदेखि सुरु भएको समूह डीको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोगितामा जितको सुरुवात गरेको छ अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेलाई 4-1 गोल अन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो अमेरिकाको जितमा डेमियन बाबा डिल्लाले खेलको 7 मिनटमै आत्मघाती गोल मार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए स्टन म्याकेनीले गरेको प्रहार रोक्न नसक्दा पाराग्वेका खेलाडी बाबा डिल्ला प्रहार गरेको बल आफ्नो गोल पोस्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो त्यसपछि खेलको 31 मिनटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोली रिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे खेलको 73 मिनटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए जितसँगै समूह डीमा रहेको अमेरिकाले शीर्ष 3 अङ्क बटुलेको छ समूह डीमा अमेरिकासँगै पाराग्वे अस्ट्रेलिया र टर्की यसै गरी फिफा विश्वकप फुटबल 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया हर्जगोभिना बीचको खेल बराबरीमा सकिएको छ क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बीको पहिलो खेलमा क्यानाडा र बोस्निया एन्ड हर्जगोभिनाले 1-1 बराबरी खेलेका हुन् यससँगै दुवै टोलीले समान 1-1 अङ्क बाँडेका छन् खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो खेलको 21 मिनटमा जोबो लुकिस ले हेडर मार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएको थिए। खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। क्यानाडाका काइल लरिनले एक गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याएका हुन्। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल एक एक गोलको बराबरीमा टुङ्गियो। फिफा विश्वकप 2026 को समूह बी को खेलमा शनिबार राति कतार र स्विजरल्याण्ड आम्ने सामने हुँदैछन्। अमेरिकाको सान्टा क्लारा स्थित लेभाइज स्टेडियममा नेपाली समय अनुसार शनिबार राति 12:45 बजे खेल सुरु हुनेछ। यो खेल दुवै टोली बीचको पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ। यसै गरी शनिबार राति नै हुने दोस्रो खेलमा ब्राजिल र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। तेक्वान्दो खेलाडी युवराज राणा जापानको आइसी नायोगामा हुने 20 एसियाली खेलकुदका लागि छनौट भएका छन्। युवराज पुरुष एकल पुम्सेको अन्डर 30 उमेर समूहमा वाइल्ड कार्ड प्राप्त गरी छनौट भएको नेपाल तेक्वान्दो संघका सदस्य काशीराज नेगी लामाले जानकारी दिनुभयो।
0: अब मौसम। आज राति कोशी र मध्य प्रदेशका केही स्थानहरूका साथै बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने ऊर्जा मन्त्रालयको लक्ष्य। प्रदूषण नियन्त्रणका लागि सरकारले आगामी वर्ष 8 अर्ब 71 करोड रूपियाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना कार्यान्वयनमा ल्याउने। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण सामग्री महँगिदा। सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। र अमेरिका र इरान बीच आज सम्झौता हुन सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भनाई। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
1: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
0: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
4: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
5: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ थाहा छ कि छैन हजुरलाई
6: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
2: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लो बेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
3: आधुनिक डिजाइन का कुखुरा का खोर निर्माण गर्न पनि हामीलाई सम्झनु होस्
7: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 9855551584 9651549998
8: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फाउँदेखि घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले ल आइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
9: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
10: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 9855509034
0: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
11: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
11: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
12: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
13: हामी कहाँ एक दिनमै घरगोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
12: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
14: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
15: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
16: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
3: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855583852 9453728052 र 9005668852

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय

स्थिर र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले योजना तथा कार्यक्रमहरूको भुक्तानीका लागि आवश्यक कागजात सहित असार 10 गते भित्र फाइल पेश गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। चालू आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न उपभोक्ता समितिहरू, निर्माण व्यवसायीहरू तथा सरकारवालाहरूलाई तोकिएको समय सीमाभित्रै आवश्यक कागजात सहित फाइल पेश गर्न अनुरोध गरिएको हो। तोकिएको समय सीमा अर्थात असार 10 गतेपछि प्राप्त हुने फाइलहरू प्रचलित कानून तथा उपलब्ध स्रोत साधन आधारमा मात्रै प्रक्रिया अगाडि बढाइने सूचनामा जनाइएको छ। आर्थिक वर्षको अन्त्यसँगै भुक्तानी सम्बन्धी कामको चाप बढ्ने भएकाले ढिलाइ नगरी सबै प्रक्रिया समयमै पूरा गर्न पालिकाले आग्रह गरेको हो। विगतमा असार 3 साता फाइल बुझाउँदा सर्भरमा चाप भई समस्या आउने तथा भुक्तानी बाँकी रहने लगायतका समस्या रहने गरेको थियो। माडी नगरपालिकाका स्काउट ट्रुप स्थापना भएको 8 विद्यालयका करिब 300 स्काउट विद्यार्थीहरूको सहभागितामा 3 दिने स्काउट समर क्याम्प सञ्चालन भएको छ। मारियाट खरकटा स्थित जनजीवन माध्यमिक विद्यालयमा जारी उक्त क्याम्पमा विद्यार्थीहरूले विभिन्न सिपमूलक तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाएका छन्। कार्यक्रमको दोस्रो दिन शनिबार सुपरम्यान जम्प र प्राथमिक उपचार तालिममा निरन्तरता दिएको थियो भने साँझ क्याम्प फायर तथा नृत्य प्रतियोगिता आयोजना गरिने स्काउट शिक्षक तथा कार्यक्रम संयोजक भविष्य ढकालले जानकारी दिनुभयो। कार्यक्रम अन्तर्गत शुक्रबार सुपरम्यान जम्प, साइबर सेक्युरिटी सम्बन्धी तालिम तथा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको थियो। नेपाली स्काउट माडी नगर तदर्थ समितिको आयोजना तथा माडी नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको उक्त क्याम्पले विद्यार्थीहरूमा नेतृत्व विकास, अनुशासन र व्यवहारिक सिप अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा सामान्य यसलाई पुनः सुन्नुहोस्। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मकवानपुर अन्तर्गत नम्बर 17 गढ हेडक्वार्टर चितवनले सञ्चालन गरेको 10 दिने गोताखोर पुनर्तार्जगी तालिम सम्पन्न भएको छ। तालिम समापनका अवसरमा चितवनको ठिमुरा तथा तनहुको देवघाट स्थित त्रिशुली नदी किनार नदीमा विपद पूर्वाभ्यास तथा उद्धार प्रदर्शन गरिएको थियो। नेपाल प्रिमियर लिग एनपिएलको फ्रेन्चाइज चितवन राइनोसले आगामी 3 सिजनको प्रतियोगिताका लागि 7 खेलाडीलाई रिटर्न गर्ने निर्णय गरेको छ। राइनोसले राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लसहित 7 खेलाडीलाई यथावत राख्ने भएको हो। टोलीका मार्गी तथा कप्तान मल्लसँगै रिजन ढकाल, दीपक भोरा, रञ्जित कुमार, एम कमल सिंह एरी, देव खनाल र अर्जुन साउदलाई पनि रिटर्न गरिएको फ्रेन्चाइजले जनाएको छ। एनपिएलको प्रावधान अनुसार प्रत्येक सिजन अघि फ्रेन्चाइज टिमले अधिकतम 7 खेलाडीसम्म रिटर्न गर्न सक्छ। यो सँगै चितवनले बाँकी खेलाडी आगामी बाट भित्राउनेछ। पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा भने 8 टोली सहभागी प्रतियोगितामा 7 स्थानमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सुस्तामा भएको भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरुद्ध नेकपा माओवादीले प्रदर्शन गरेको छ। शनिबार सो पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। उनीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने भन्दै सीमाको रक्षाका लागि गम्भीर हुन सरकारको ध्यान आकर्षण गराएका हुन्। प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौ, भौगोलिक अखण्डताको रक्षा गरौ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। नेकपा माओवादीले सीमाका विषयमा दिएको अभिव्यक्ति का विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने जनाइएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दावी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डाक्टर भट्टराईले अर्थशास्त्रको रचनात्मक ध्वंसको नियम झैँ नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभयो। काभ्रेपलाञ्चोकको नवबुद्ध नगरपालिका 2 बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा समिति गठन गर्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदल मार्फत प्रदेश स्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ। गत फागुन 21 गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव सङ्कलन गर्न कार्यदल गठन गरिएको हो। बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनात गरिएको छ। गत जेठ 27

लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो। सो स्थानमा अब अस्थायी सुरक्षा बेस स्थापना गरिने भएको छ। सो अस्थायी सुरक्षा बेसमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालयबाट नै हुनेछ। विभिन्न सात बुधे माग राखेर डाक्टरहरूले माइती घरमा प्रदर्शन गरेका छन्। प्रशिक्षार्थी चिकित्सकहरूको ड्युटी समय नेपालको श्रम ऐन 2074 तोके बमोजिम प्रतिदिन अधिकतम 12 घण्टा र सातामा 72 घण्टा भन्दा बढी हुन नहुने उनीहरूको माग रहेको छ। सातामा 48 घण्टा भन्दा बढीको कार्य समय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समय काम गरे बापत भत्ता उपलब्ध गराइनुपर्ने उनीहरूको माग रहेको छ। मोबाइलमा प्राप्त एक शङ्कास्पद लिङ्कमा क्लिक गरेपछि काठमाडौँका सुजन खनालले 25,44,100 रुपियाँ गुमाएका छन्। सो घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुईजना विरुद्ध अदालतमा अभियोग पत्र दायर गरेको छ। प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सप्तरीका 20 वर्षीय आकाश कुमार पासवान र सिराहाका 23 वर्षीय चन्देश्वर महतोलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उनीहरू हाल फरार रहेका छन्। उनीहरू विरुद्ध मुलुकी अपराध संहिता 2074 ठगी कसुर अन्तर्गत मुद्दा चलाइएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सिके राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचार सुन्ने र तर्कहीन बन्दै गएको बताउनु भएको छ। काठमाडौँमा शनिबार नयाँ शक्तिको स्थापना भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा पनि सेलिब्रेटी प्रवृत्ति विश्व ध्वंसप्रति आकर्षण बढेको टिप्पणी गर्नुभयो। नेपाल र भारतबीच सीमापार रेलमार्ग परियोजनाहरूको बारेमा छलफल भएको छ। सीमापार रेलमार्ग परियोजना कार्यान्वयन र क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप बलियो बनाउने उद्देश्यले काठमाडौँमा दुई दिनसम्म बैठक चलेको थियो। शुक्रबार सम्पन्न 10 प्रोजेक्ट स्टेयरिङ कमिटी र 8 संयुक्त कार्य समूहको बैठकले नेपाल भारत रेल सञ्चालन विस्तारका विभिन्न विषयमा छलफल भएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ। राष्ट्रिय बाल अधिकार परिषद भक्तपुरको एक बालगृहबाट 8 बालबालिकाको उद्धार गरिएको छ। भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका नम्बर 8 सिपाडोलमा सञ्चालित मुस्कान सेवा नेपाल नामक बालगृहबाट 2 बालक र 6 बालिका गरी जम्मा 8 बालबालिकालाई उद्धार गरिएको हो। परिषदका अनुसार उक्त बालगृहले बालगृह सञ्चालन सम्बन्धी मापदण्डको पूर्ण पालना नगरेको र त्यहाँ आश्रित बालबालिकाहरू जोखिममा पर्न सक्ने सम्भावना देखिएकाले जेठ 28 गते उनीहरूको उद्धार गरिएको हो। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलट सहित 5 ज्यान गएको छ। असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, पाइलट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीर वायु खेमाराम कुमावत र अग्निवीर वायु दानिस आलमको ज्यान गएको जनाइएको छ। 1 सह पाइलट घाइते भएका छन्। भारतीय वायुसेनाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा भएको 5 कर्मचारीको मृत्युमा समवेदना व्यक्त गरेको छ। र फिफा विश्वकप फुटबलमा आइतबार बिहान 4 खेल हुँदैछन्। आइतबार बिहान 12:00 कतार र स्विजरल्यान्ड, 12:45 ब्राजिल र मोरक्को, 7:45 हाइट र स्कटल्यान्ड तथा बिहान 10:50 अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा शनिबार बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बेस्निया एन्ड हर्स गोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी सुरुवात गरेको छ। लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4 गोलले हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी सुरुवात गरेको हो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 5 80 र 98 5 50 26 4 40
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: सोदेश एफएम 93.2 मेगाहर्ज।
1: कोही कोही सँग बोल्या छैन।
2: म पनि कोही कोही सँग बोल्या छैन।

0: 치어. 너 비법 치어. 치어. 서드 인디스 박 치어.
1: 소디스 FM 93.2 MHz.

खाजा खाने पैसा ल्याऊ भाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस

मलाई स्वाहनी चाहियो, बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि मास्दैन मास्दिने।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: मुटु उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है

0: 92.2 MHz।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: तिमी यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ यही खुशी नै तिम्रो दुःखको मूल कारण हो परिवर्तन संसारको नियम हो जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो
3: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
2: प्रस्तुता पण्डित रामभक्त अधिकारी
3: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
4: गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः प्रातः कालमा गुरु चरणमा पसरेर म भगवान् श्री कृष्णद्वारा प्रणीत भइराखेको यो श्रीमद् भगवद् गीता चतुर्थ अध्यायको अन्तमा आइपुगेको छु र सम्पूर्ण मेरा श्रोताहरू अब श्रीमद् भगवद् गीता भगवान् श्रीकृष्णले अर्जुनलाई आफ्नै मुखबाट सुनाइबक्सेको यो सर्वोत्तम सार ग्रन्थ हो यसैको प्रवचन कार्यक्रममा म अहिले गीता अध्याय 4:42 मन्त्रमा पुगिराखेको छु योग सम्यस्त कर्माणम् ज्ञान सन्छिन्न संशयम् आत्मवन्तम् न कर्माणि निमग्नन्ति धनञ्जय भनिकन यसरी परमात्मा श्रीकृष्ण अर्जुनलाई सम्बोधन गरेर सम्झाउनुहुन्छ जो मानिस आफ्ना कर्मलाई त्यागेर भक्ति सेवामा लाग्दछ र ब्रह्मज्ञानद्वारा जसका सन्देशहरू शङ्काहरू नष्ट भएका छन् त्यो नै आत्मपरायण व्यक्ति हो हे धनञ्जय यस्तो व्यक्ति कर्मफलका बन्धनले कहिल्यै पनि बाँधिँदैन कर्मबन्धनमा पर्दैन कर्म चाहिँ साह्रै ठुलो बन्धन हो हेर्नु हाम्रा घरमा विभिन्न प्रकारका कर्महरू छन् कोही बाख्रा पालन भन्छ कोही कुखुरा पालन भन्छ कहिले गोरु पालन कोही भैँसी पालन कोही खेतीपाती यी सारा कर्मले हजुरलाई एकछिन पनि विश्राम लिने समय नहुन सक्छ यी संसारिक कर्म कस्तो हुन्छ भने कर्म भएपछि अनि उत्पादन हुन्छ उत्पादन भएपछि प्राप्य हुन्छ प्राप्य भइसकेपछि अनि संस्कार्य हुन्छ संस्कार्य भएपछि विकार्य हुन्छ यी संसारिक कर्महरू हुनेहरू संसारिक वस्तुहरू प्राप्त हुन्छन् विकारमा प्राप्त हुन् फेरि तर तपाईँको जो आत्मा वस्तु हो त्यो उत्पाद्य पनि होइन प्राप्य पनि होइन संस्कार्य पनि होइन विकार्य पनि त्यो वस्तु निर्विकार अजन्मा त्यस्तो किसिमको वस्तु तपाईँ हो यसरी आफूलाई अजन्मा अभिकारी निर्विकार परमात्मा वस्तु रहेछु भनिकन याद गर्नु त्यही कुरो परमात्मा श्रीकृष्ण यहाँ उपदेश दिँदै हुनुहुन्छ जो मानिस आफ्ना कर्मलाई त्यागेर भक्ति सेवामा लाग्छ र दिव्य ज्ञानद्वारा जसका सन्देहहरू शङ्काहरू नष्ट भएर जान्छन् त्यो नै आत्मपरायण व्यक्ति हो हे धनञ्जय यस्तो व्यक्ति कर्मफलका बन्धनले कहिल्यै पनि बाँधिँदैन जसले स्वयं भगवान् कृष्णले भन्नुभए जस्तै भगवद् गीताका उपदेशहरूलाई पालन गर्छन्। त्यो व्यक्ति ती व्यक्ति दिव्य ज्ञानका भगवानका कृपाले समस्त सन्देहबाट मुक्त हुन्छन्। पूर्णतः परमात्मामा रहँदा मानिसलाई म भावना म भगवानको अंश हुँ भन्ने ज्ञान हुन्छ। त्यसैले ऊ पहिलेदेखि नै आत्मज्ञानमा थापित भइसकेको हुन्छ। यसरी ऊ कर्ममा बन्धनमा माथि कर्म बन्धनभन्दा माथि हुन्छ। यसमा कुनै प्रकारको संशय छैन। तस्मात् ज्ञान सम्भूतम् हिरसं ज्ञानाशील नाथ मन चित्तैनं।

0: र उपचार गर्ने गरिएको थियो। बिस्तारै कुकुरको संख्या बढ्न थालेपछि व्यवस्थित रूपमा संरक्षण केन्द्र सञ्चालन गर्नुपर्ने अवस्था आएको हो। अहिले आश्रय स्थलमा 3 कर्मचारीले कुकुरको हेरचाह गरिरहेका छन्। उद्धार गरिएका कुकुरलाई अवस्था अनुसार वर्गीकरण गरेर उपचार गरिन्छ। निको भएका कतिपय कुकुरलाई पुनः पुरानै क्षेत्रमा लगेर छाडिन्छ भने केहीलाई पशु प्रेमीले पाल्नका लागि घर लैजाने गरेका छन्। मल्ललाई कसैले सड़कमा घाइते वा बिरामी कुकुर देखिएको जानकारी गराए उहाँ आफै उद्धारका लागि पुग्नुहुन्छ। उहाँले काठमाडौँदेखि महेन्द्रनगरसम्मका कुकुरको उद्धार गरिसकेको दावी गर्नुभयो। पछिल्लो समय सड़कमा छाडिएका गाई गोरुको संरक्षणमा समेत सक्रिय भएको उहाँको भनाइ छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सशस्त्र द्वन्द्वका पीडितलाई सम्मानपूर्वक स्थितिमा फर्काउन सर्वोच्चको परमादेश शीर्षकमा हिमालय टाइम्समा खबर छ। सशस्त्र द्वन्द्वका पीडितलाई सम्मानपूर्वक स्थितिमा फर्काउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। पीडितलाई सम्भव भएसम्म राज्य र समाजले उनीहरूको पीडालाई स्वीकार गरी आत्मसम्मान फर्काउन र द्वन्द्वमा बालबालिकाको प्रयोग हुनु दुःखद घटना थियो भन्ने कुरालाई इतिहास र स्मारकहरूमा स्थान दिन सरकारका नाममा परमादेश जारी गरेको हो। लेनिन विष्ट समेतले दायर गरेको मुद्दामा सपना प्रधान मल्ल, सुनिल पोखरेल, शान्ति सिंह थापाको पूर्ण इजलासले शुक्रबार संक्षिप्त आदेश जारी गर्दै पीडितको गुमेको अवसर र शारीरिक मानसिक क्षतिको वास्तविक मूल्याङ्कन गरी क्षतिपूर्ति दिन समेत आदेश गरेको छ। उनीहरूको शिक्षा, स्वास्थ्य र मानसिक उपचारको उचित व्यवस्था गर्न राज्य र समाजले उनीहरूको पीडितलाई स्वीकार गरी आत्मसम्मान फर्काउन समेत आदेश गरेको हो। सर्वोच्चले बाल सैनिक भर्तीलाई दण्डनीय फौजदारी अपराधका रूपमा वर्गीकरण गर्ने कानून निर्माण नगरिएकोमा गम्भीर आपत्ति जनाएको छ। नेपालले बालबालिकालाई सशस्त्र द्वन्द्वमा संलग्न गराउन नहुने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको स्वैच्छिक प्रलेख अनुमोदन गरेको 24 वर्ष बितिसक्दा पनि बाल सैनिक भर्तीलाई दण्डनीय फौजदारी अपराधका रूपमा वर्गीकरण गर्ने कुनै पनि आन्तरिक कानून हालसम्म निर्माण नभएकोमा सर्वोच्चले गम्भीर आपत्ति जनाएको हो। सर्वोच्च अदालतले कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सम्बन्धी सरकारको निर्णय विरूद्ध परेको मुद्दामा यसअघि दिएको अन्तरिम आदेश पनि खारेज गरिदिएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू नकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेलको संवैधानिक इजलासले पहिले दिएको अन्तरिम आदेश खारेज गरेको हो। त्यस्तै सर्वोच्चले सरकारी अभिलेख तथा दस्तावेजहरूलाई पूर्व बाल सेनाहरूलाई अयोग्य वा बहिर्कर्मी जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा प्रतिषेध मिश्रित परमादेश जारी गरेको छ। अदालतले भनेको छ यस्ता शब्दहरूको निरन्तर प्रयोगले उनीहरूको आत्मसम्मान, व्यक्तित्व विकास, रोजगारीको अवसर र सामाजिक प्रतिष्ठानमा गम्भीर चोट पुर्याइएकाले अबदेखि यस्ता शब्दहरू सरकारी दस्तावेजमा प्रयोग गर्न पाइने छैन।
0: सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। सरकारवालाहरूले सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास भएको भनेर विरोध गर्न थालेका छन्। सरकारले संघीय निजामती सेवा विधेयक बनाउँदैछ। यो विधेयक मार्फत सरकारी सेवामा कायम रहेको आरक्षण प्रणालीलाई हटाउने वा कमजोर बनाउने प्रयास भएको भनेर बहस हुन थालेको हो। यस्तो बहसमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै नेता तथा कार्यकर्ताहरू समेत सामेल भएका छन्। रासोपा संसदीय दलका सचेतक समेत रहेका प्रकाश चन्द्र परियार राज्यको स्थायी सत्ता र कर्मचारी तन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताउँछन्। उनका नजरमा आरक्षण कटौती गरिएमा दलित समुदायको कर्मचारी तन्त्रमा सहभागिता 75% पनि पुग्दैन। संविधान जारी भएको 10 वर्ष बितिसक्दा पनि दलित सम्बन्धी मौलिक हक सम्बन्धी ऐनहरू बन्न नसकेको पृष्ठभूमि राख्दै उनले भनेका छन्, यदि आरक्षणको

0: सवाललाई म्युट गर्ने वा कटौती गर्ने हो भने दलित समुदायको सहभागिता स्थायी सत्ता कर्मचारी तन्त्रमा 75% पनि पुग्दैन। राष्ट्रिय दलित कर्मचारी समाज नेपालले शनिबार राजधानीमा आयोजना गरेको समावेशीकरणको विद्यमान अवस्था र भावी कार्यदिशा विषय कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक परियारले यस्तो बताएका हुन्। सचेतक परियारले भने जस्तै संविधान त दलितले मौलिक हकको रूपमा अधिकार प्राप्त गरेको एक दशक भयो, तर व्यवहारमा दलितको हक कार्यान्वयन गर्ने संघीय ऐन बन्न सकेको छैन।
1: काँग्रेसमा संस्थापन र इतरपक्ष बीच छन् फाटो शीर्षकमा हिमाली टाइम्समा खबर छ। नेपाली काँग्रेसको आन्तरिक विवाद थप गहिरिएको छ। अघिल्लो सातासम्म विवाद समाधानको लागि औपचारिक तथा अनौपचारिक प्रयासहरू भएका थिए, तर पछिल्ला दिनहरूमा भने सहमतिको प्रयास रोकिएका छन्। संस्थापन र इतर पक्षीय बीच पछिल्लो एक साता यता संवाद ठप्प छ। गत शुक्रबार अर्थात जेठ 22 गते उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यभाग सभापति खड्का बीच छलफल भएको थियो। दुवै पक्षका प्रस्ताव टेबल गरेर खड्का र सर्वाभित सहमतिको खोजी भएको थियो। खड्का निवास गोलफुटा बाट बाहिरिँदा शर्माले सभापति थापासँग संवाद गरेर सहमतिका लागि पुनः संवाद नबस्ने वचन दिनुभएको थियो, तर 9 दिनसम्म उपसभापति शर्मा संवादको लागि जानु भएको छैन। विवाद समाधानका लागि सभापति गगन थापासँगको एक महिनासम्म पनि सम्पर्क हुन नसकेको असन्तुष्ट समूहका नेता पूर्णबहादुर खड्काले जानकारी दिनुभएको छ। विवाद समाधानका लागि संवाद हुन नसकेको भन्दै खड्काले सार्वजनिक असन्तुष्टि नै पोख्नु भएको थियो। खड्काको अभिव्यक्तिप्रति असन्तुष्ट उपसभापति शर्माले सहमतिका लागि अगाडि सारेको प्रस्ताव इतर पक्षका अन्य शीर्ष नेतालाई व्हाट्सएपमा पठाउनु भएको थियो, तर असन्तुष्ट नेताहरू शेखर कोइराला, प्रकाश मानसिंह, विमलेन्द्र निधिले प्रस्ताव पठाए भन्दै शर्माले भ्रम फैलाएको आरोप लगाउनु भएको छ। विवाद समाधानका लागि संवाद ब्रेक भएपछि संस्थापन इतर समूह पुनः प्रदेश भेलामा फर्किएको छ। काँग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले पनि शनिबार काठमाडौँमा भेला गरेका छन्। उनीहरू काँग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन्। युवा नेता भूपेन्द्र चंगसाईले पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल भएको जानकारी दिँदै भन्नुभयो, यो बेला जाने कसरी त पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकताबद्ध बनाएर जाने, यिनै विषयमा छलफल भएको छ। उहाँले भन्नुभयो, पार्टीमा चुलिएको राजनीतिक विवाद समाधानका लागि सहमति जुट्न नसके नेपाली काँग्रेसको संस्थापन इतर समूहमा रहेका वरिष्ठ नेताहरू 15 महाधिवेशनमा वञ्चित हुने भएका छन्। क्रियाशील सदस्यता अध्यावधिकमा सहभागी नभएका कारण संस्थापन इतर समूहमा रहेका शीर्ष नेताहरू आगामी असोजका लागि निर्धारण गरिएको महाधिवेशनमा वञ्चित हुने देखिएको हो। पार्टीले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने कुनै पनि नेता कार्यकर्ता 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरेको छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइरालाको समूह एउटै मञ्चमा देखिँदैछन्। संस्थापन इतर समूहले आज विराटनगरमा आयोजना गर्न लागेको कोशी प्रदेश स्तरीय भेलामा देउवा र कोइरालाको समूह एउटै मञ्चमा देखिने भएको हो। इतर समूहले आयोजना गर्न लागेको कोशी प्रदेश स्तरीय भेलामा नेता कोइरालालाई प्रमुख अतिथि बनाउने जनाइएको छ। काँग्रेसमा संस्थापन छन् फाटो शीर्षकमा हिमाली टाइम्समा खबर छ।
0: ब्याङ्कदेखि ब्रोकर र बिमासम्म फैलिएको भट्ट साझेदारको अरबौं कारोबार अभियोग पत्रमा के छ शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले वार्षिक कारोबारबारे सोद्धा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले भने त्यो यकिन भन्न सक्दिन, तर वार्षिक आय भने करिब 30 करोड़ हुने गरेको छ। त्यसको केही क्षण अघि मात्र उनलाई जगदम्बा स्टिल्सलाई बुझाएको 75,26,32,000 रूपियाँको स्रोत सोधिएको थियो। जवाफमा उनले भनेका थिए, स्रोत हाल खुलाउन सक्दिन, पछि कारोबार हेरेर भन्न सक्छु। वैध आमदानी भन्दा बढी अस्वाभाविक आर्थिक कारोबारमा संलग्न भन्दै भट्ट र उनका व्यापारिक साझेदारहरूमाथि सम्पत्ति शुद्धिकरण तथा ब्याङ्किङ धितोपत्र र बीमा सम्बन्धी कसुरमा 4 मुद्दा दायर भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र राष्ट्र ब्याङ्क सुपरिवेक्षण विभागको छानबिन प्रतिवेदनका आधारमा संयुक्त तथा श्रृंखलाबद्ध अनुसन्धान गरी बिहीबार विशेष अदालत उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा ती मुद्दा दर्ता गरेका हुन्। त्यसैता भट्ट सहितका उनका व्यावसायिक साझेदारहरू शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, लम्की समूहका प्रबन्ध निर्देशक अमित मरे लगायत 86 जना विरूद्ध मुद्दा दायर भएको छ, जसमध्ये सबैभन्दा बढी भट्टको हकमा करिब 27 अर्ब र त्यसपछि सुलभ अग्रवालका हकमा 25.5 अर्ब भन्दा बढीको बिगो कायम गरिएको छ।
1: सरकारले कार्यान्वयनमा ल्याएको सुशासन मार्गचित्रले सार्वजनिक प्रशासनमा क्रमिक रूपमा परिवर्तन हुन थालेको छ। कानूनी र व्यवहारिक जटिलताले अन्तर मन्त्रालय तह र आन्तरिक निकायबीच देखिएका समस्या अहिले क्रमिक रूपमा समाधान हुँदै गएका छन्। प्रत्यक्ष रूपमा सेवाग्राहीसँग आर्थिक लेनदेन हुने साबिकको नापी कार्यालय र मालपोतका काममा सुधार आएको छ। विकास निर्माण आयोजना कार्यान्वयनमा अनियमितता, भ्रष्टाचार र घुसखोरी, अभिलेख हेरफेर, सार्वजनिक स्रोत दुरूपयोग जस्ता क्रियाकलाप पनि निरुत्साहित हुँदै गएका छन्। सार्वजनिक निकायमा राजनीतिक हस्तक्षेप कमजोर बनेको छ। कार्यालय र कर्मचारीमा संस्थागत क्षमता, पारदर्शिता र जवाबदेहीता वृद्धि भएको छ। सार्वजनिक निकायले कानूनलाई कडाईका साथ कार्यान्वयन गर्न थालेकाले सार्वजनिक प्रशासनमा सुशासन मार्गचित्रको सकारात्मक प्रभाव पर्दै गएको सरकारको बुझाइ छ। सरकारको 100 कार्यसूचीमा समेटिएको सुशासन कायम गर्ने प्रतिबद्धतामा सेवा प्रभाव प्रभावकारी बढाउन र विकास निर्माणमा देखिएको ढिला सुस्ती अन्त्य गर्न सम्बन्धित निकायले तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ।
0: ओलीको राजनीतिक उदय, सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वाक्पटु, छुच्चो बोली, अहंकारी र आत्मकेन्द्रित, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केहीले यसै गरी चित्रण गर्छन्। निकटहरू उनलाई एक सच्चा साहसी नेता देख्छन्, स्पष्ट रूपमा बोल्न सक्ने, देशको चिन्ता गर्ने राष्ट्रवादी नेता। 74 वर्षीय ओली सम्भवतः 2072 संविधान जारी भए यता मुलुककै सबैभन्दा विभाजनकारी पात्र हुन्। आधुनिक नेपाली राजनीतिमा विरलै मात्र यस्ता नेता छन् जसको जीवनमा यति धेरै उतार चढाव, पुनरुत्थान र निरन्तर हट देख्न पाइन्छ। ओलीको राजनीतिक यात्रा विद्रोह, जेल जीवन, गम्भीर रोग र हटले भरिपूर्ण छ। कुनै बेला पार्टीभित्रै किनारामा परेका उनी पार्टी नेतृत्वमा मात्रै पुगेनन्, 4 पटक प्रधानमन्त्री पनि बने। उनी भूमिगत कम्युनिष्ट गतिविधिबाट राज्य सत्ताको शीर्ष स्थानमा पुगेका नेता हुन्। ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिबिम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि झल्काउँछ। ओलीले केही वर्षसम्म राजनीतिक विचारधारा र राजनीतिक प्रणाली दुवैलाई आफ्नो प्राधिकार वरिपरि घुमाए। गत वर्ष भदौसम्म उनी देशकै शक्तिशाली व्यक्ति थिए। तत्कालीन प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कंग्रेसको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका बेला जेएनजी आन्दोलन भयो, त्यसले उनको सत्ता ढाल्यो। 6 महिनापछि भएको प्रतिनिधि सभा निर्वाचनमा ओली आफू मात्र पराजित भएनन्, उनको पार्टी निकै खुम्चियो। एमालेलाई त अहिले पनि उनले नै नेतृत्व गरिरहेका छन्, तर नेतृत्व पुनर्गठनको लागि दबाब बढ्दै गएको छ।
1: नेपालमा लागू औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला 4 दिनमा मात्र देशभरबाट 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन, ओसार प्रसार कारोबार बिस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाडौँकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजुद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन बढ्दै जाँदा उनी चोरी, छै झगडा र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै दाङकी अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराको कारण परिवारले सामाजिक अपमान समान आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागो औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुलत बढ्दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढेकाले